0: सर सर कम्प्लेन जाने आज
1: अब नेक्स्ट फ्राइडे पक्का होस् या सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
2: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
2: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
3: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
4: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
3: सम्पर्क नम्बर 9860628100 छ 9802879417
5: बुढी हेर त लाऊ
6: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
5: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
6: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका घर गहना अर्डर अनुसार तयार गरिन्छ
5: दिदी बहिनी सुनचाँदी गर गहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818324773 9861775988 9861775988
7: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
8: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
9: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
7: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
9: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
8: किन नि बाबा
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
8: हस् बाबा
10: कृष्ण सप्लायर्स धादिङ्गेसी पुछार बजार प्रोप्राइटर कृष्ण सिबल सिन्हा
11: सम्पर्क मोबाइल 9741031429
12: खबरका शीर्षकहरू
13: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक हुने 19 पदाधिकारीका लागि 58 जनाको उम्मेद्वारी सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता
12: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरेको भन्दै आलोचना 13 जना प्रस्तावित राजदूतको संसदीय सुनाई प्रक्रिया शुरू सबै विरूद्ध 2 हुजुरी वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेनन्
13: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै मालढुङ्गा बेनी जोमसुङ र कोराला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै
12: इमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा 270 भन्दा बढ़ीको मृत्यु पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 लड़ाकू मारिए गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान
13: र ग्लोबल ओपनमा नेपालका टिटुके र होरा एउटै समूहमा भारत र पाकिस्तान बीचको खेल हेर्न 1,00,000 आवेदन विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै
14: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
13: साझा खबरको शुरूमा नेपाली कांग्रेसको 15 महाधिवेशनको प्रसंग
12: इतिहासमै जम्बो केन्द्रीय कार्यसमिति बनाएको कांग्रेसको पदाधिकारीका आकांक्षीमा पुरानै अनुहारको बाहुल्यता दोहोरिएको छ नेपाली कांग्रेसमा भने युवाले उल्लेखनीय संख्यामा उम्मेद्वारी दिएका छन् 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ सभापतिका लागि गगन थापा किशोर सिंह राठौर र श्याम कृष्ण खड्गीको उम्मेद्वारी परेको छ थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ निर्विरोध सभापति हुनुहुन्छ। चौधौं महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सहमहामन्त्री बन्नु भएको थियो। 2051 राठौर त्रिचन्द र क्याम्पसको सोभि सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो। राठौर नेभी संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। पार्टी सभापति गगन थापा निर्वाद जस्तै देखिएका बेलामा राठौरले एक साथ अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा समेत गर्नुभएको थियो। तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाडौँमा खड्गेले उम्मेद्वारी दिनुभएको थियो। खड्गे काठमाडौँ पाँचको क्षेत्रीय कार्य समितिका पूर्व सभापति समेत हुनुहुन्छ। राठौरको क्षेत्र बर्दिया दुईमा आन्तरिक विवादका कारण हिजो महाधिवेशन प्रतिनिधिको चुनाव भएको थियो। महाधिवेशन प्रतिनिधि निर्वाचनको मतगणना सकिना साथ राठौर उम्मेद्वारी दिन राष्ट्रिय सभागृह पुग्नु भएको थियो। फारम अगाडि नै लगिए पनि बर्दिया दुईको प्रतिनिधिको मतगणना सकिन ढिलाइ हुँदा निर्वाचन समितिले तोकेको 7 बजेको समयभन्दा करिब 25 मिनटपछि राठौरले उम्मेद्वारी दर्ता गराएको समेत बताएको छ। यसैबीच कांग्रेसको 15 महाधिवेशन विचार र नीति निर्माण भन्दा नेतृत्व चयनमा केन्द्रित भएको देखिएको छ। प्रतिनिधिको ध्यान केन्द्रीय नेतृत्वको प्रतिस्पर्धा समूहगत समीकरण र उम्मेद्वारी दर्तातर्फ बढ़ी देखिएको हो। तर उम्मेद्वारी दर्ता प्रक्रिया नै व्यवस्थित हुन नसक्दा हिजो राति अबेरसम्म पनि उम्मेद्वारको कुल संख्या टुंगिन सकिरहेको थिएन। महाधिवेशनको तेस्रो दिन तथा बन्द सत्रको दोस्रो दिन हिजो बिहान 10 बजेदेखि उम्मेद्वारी दर्ताका लागि फारम वितरण गरिएको थियो। साँझ 7 बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको भए पनि व्यवस्थापनमा देखिएको समस्याका कारण राति 8:30 बजेसम्म दर्ता प्रक्रिया चल्यो। तर साँझ 7 बजेसम्म दर्ता भएका उम्मेद्वारको समेत अन्तिम विवरण राति अबेरसम्म तयार हुन सकिरहेको थिएन। 20 पदाधिकारी र केन्द्रीय सदस्यका लागि 63 क्लस्टरमा निर्वाचन हुनुपर्ने भएकाले पनि उम्मेद्वार दर्ता प्रक्रिया जटिल बनेको निर्वाचन समितिले जनाएको छ। आज प्रचार प्रसारमा रहने र भोलि मतदानको प्रक्रिया अगाडि बढ़ने समेत निर्वाचन समितिले जनाएको छ।
11: सभामुख डोल प्रसाद अर्यालले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि संसदीय सञ्जाल निर्माण गर्नुपर्ने बताउनु भएको छ। तान्जानियामा जारी अन्तर्व्यवस्थापकीय संघको 153 महासभालाई सम्बोधन गर्दै अर्यालले साझा संयन्त्रको प्रस्ताव गर्नुभएको हो। उहाँले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रहेको तर अकल्पनीय विपत्तिमा परेको उल्लेख गर्दै जलवायु वित्तमा नेपालको पहुँच न्यून भएको उल्लेख गर्नुभयो। हिमाल सुरक्षित भए मात्र मानव सभ्यता, जल, जैविक विविधता र भविष्य सुरक्षित हुने उहाँको भनाई छ। सभामुखले नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% मात्र न्यून योगदान गरे पनि विपद जोखिमको अग्रभागमा रहेको बताउनु भएको छ। सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनबाट जोखिममा रहेका तथा विपदबाट प्रभावित देशहरूलाई संसदीय ऐक्यबद्धता सुदृढ़ गर्न आईपीयूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। हामीले जलवायु संरक्षणका लागि पहल, विपद जोखिम न्यूनीकरण, हिमाली उत्थानशीलता र जलवायु वित्तका लागि बलियो संसदीय सञ्जाल निर्माण गर्नुपर्नेछ उहाँले बताउनु भएको छ। यसैबीच सरकारले भोटेकुसी त्रिशुली हिमबाड़ीबाट प्रभावितलाई सम्बोधन गर्न एकीकृत प्रयास अगाडि बढ़ाएको छ। बाढ़ीबाट विस्थापित भएकाको पुनर्स्थापना, बेपत्ता भएकाको मृतकलाई मृतक घोषणा गर्न कानून संशोधन र क्षतिग्रस्त संरचनाहरूको पुननिर्माणको काम एकैसाथ अगाडि बढ़ाउने तयारी भएको छ। भोटेकोसी त्रिशुली हिमबाड़ीबाट करिब 5,285 जना व्यक्ति बेपत्ता, 1,455 जनाको ज्यान गएको र मृत्युको पुष्टि हुन नसकेका बेपत्ता भएका व्यक्तिहरूका परिवारजन आफन्तहरू अझै फर्किने आशामा बसेको अवस्था रहेको छ। सरकारले विपदमा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी गरेको छ। अध्यादेश मार्फत सो कानून संशोधन गर्न लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री गौतमले विपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी भइरहेको जानकारी दिनुभयो। यसैबीच हिमाल र महासागर बीच अन्तर सम्बन्ध निर्माणको लागि परराष्ट्र मन्त्री शिशिर खनालले प्रयत्न गरेको बताउनु भएको छ। फिजीमा हिजो आयोजित प्री कोप लिडर्स इभेन्ट अन्तर्गतको उच्च स्तरीय
13: सम्मेलनलाई सम्बोधन गर्दै उहाँले हिमाल र महासागर बीच गहिरो अन्तर सम्बन्ध रहेको उल्लेख गर्नुभएको हो। उहाँले उच्च हिमाली क्षेत्रमा अवस्थित नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण सामना गरिरहेका विभिन्न चुनौतीहरूको संयुक्त रूपमा सम्बोधन हुनुपर्ने बताउनु भएको छ। पछिल्लो समय नेपालमा भएका विनाशकारी हिमताल, हिमनदी तथा चट्टान भत्किने घटनाबाट सिर्जित हिमालयन सुनामीले ठूलो मानवीय क्षति पुर्याएको उल्लेख गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका प्रभाव हिमालमा मात्र सीमित नरहेको बताउनुभयो।
12: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दैछ। नेपाल र रूसले कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष मनाइरहेका बेलामा हुन लागेको यो बैठकलाई नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव अमृत बहादुर राईले र रूसी प्रतिनिधि मण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएका रूसी उपविदेश मन्त्रीले गर्नुहुनेछ। नेपाल र रूस बीच नियमित परामर्श तथा द्विपक्षीय क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान गर्ने उद्देश्यले सन् 1995 परामर्श सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। आजको बैठकमा नेपाल रूस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोग लगायतका क्षेत्रीय सहकार्यका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
13: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा सबैभन्दा बढ़ी स्थानीय तह विरूद्ध उजुरी परेको छ। गत आर्थिक वर्ष 2082-83 आएको हेटौँडा स्थित कार्यालयमा स्थानीय तहसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विरूद्धको उजुरी दर्ता भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले हिजो बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बुझाएको गत आर्थिक वर्षको प्रतिवेदनमा यस्तो कुरो उल्लेख गरिएको छ। आयोगको हेटौँडा कार्यालयका प्रमुख पवन कुमार तिमल सिन्हाले बुझाउनु भएको 36 वार्षिक प्रतिवेदनमा हस्तान्तरण गर्दै कार्यालय प्रमुख तिमल सिन्हाले संघीय मामिला पछि सबैभन्दा बढ़ी उजुरी शिक्षाको क्षेत्रमा परेको देखिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीब निवारणसँग सम्बन्धित 5.59% मुद्दाहरू परेका छन्। आयोग हेटौँडा कार्यालयमा परेको उजुरी दर्ता र फर्स्युटको आधारमा सबैभन्दा बढ़ी उजुरी परेका स्थानीय तहमा पर्साको विभिन्न स्थानीय तह, पाराको र त्यसको आसपासको क्षेत्रका स्थानीय तह बढ़ी रहेका छन्।
12: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा किसानका बाली नालीमा समस्या देखिए फोनबाटै निशुल्क परामर्श लिन के गर्ने?
15: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ।
13: ऊर्जाको दक्षता कार्यान्वयन हुने 7 व्यावसायिक क्षेत्र प्रस्ताव, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
16: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
12: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनु पर्छ। पशुको दाना पानी,
17: पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
18: पशु स्वास्थ्य भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
17: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
20: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
21: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोशी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिइदैन शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। अस्थायी आवास निर्माणका लागि गैर सरकारी संस्थाहरूलाई आह्वान गर्ने विपद प्राधिकरणको निर्णय एनजीओको सहयोगले नपुगेको ठाउँमा सरकारले नै बनाइदिने शीर्षकको खबर छ। भोटेकोशी बाढ़ीमा घरबार गुमाएका पीड़ितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा गैर सरकारी संस्थाहरूलाई दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो नाम लिएका बाढ़ी प्रभावितका अस्थायी आवास निर्माणका लागि एनजीओ आईएनजीओसँग प्रस्ताव माग गर्ने निर्णय समेत गरेको छ। स्रोतका अनुसार सम्भवत आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशित हुने समेत बताइएको छ। त्यस्तै एमाले अध्यक्ष ओलीको आलोचनामै प्रतिबन्ध शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा शीर्षकको खबर प्रकाशित छ। ग्रामीण टेलिमेडिसिनबाट शुरू भएको सेवा विस्तार सरकारको चासोमा परेको छ। त्यस्तै पछिल्लो समय विपन्न वर्गको अस्पतालका रूपमा परिचित वीर अस्पतालको आकस्मिक कक्षमा पुग्ने बिरामीले घण्टौं कुर्दा पनि उपचार नपाएको समेत गुनासो गर्न थालेका छन्। वीर शमशेरले रैतीहरूका लागि निशुल्क उपचार गर्ने उद्देश्यले स्थापित वीर अस्पतालमा पछिल्लो समय भने आकस्मिक कक्षमा उपचार पाउन मुस्किल रहेको बताइदै आएको छ। त्यस्तै प्रस्तावित राजदूतहरूको सुनाई 26 असोजदेखि शीर्षकको अर्को खबर प्रकाशित छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय सुनाई समितिले सरकारद्वारा प्रस्तावित 13 देशका राजदूतहरूको सुनाई 26 असोजदेखि गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको मंगिर पहिलो साता हुने भारत भ्रमणलाई ध्यानमा राख्दै भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डेबाट समितिले सुनाई प्रारम्भ गर्नेछ। समितिको हिजो बसेको बैठकले उजुरी खोल्ने तथा 26 28 असोजसम्म 13 जनाको सुनाई गर्ने निर्णय समेत गरेको छ। राष्ट्रपाको हामी आउँदैछौ अभियान शुरू, 77 जिल्लामा पुग्यो केन्द्रीय टोली शीर्षकको अर्को खबर प्रकाशित छ भने चाडपर्व सुरक्षा, सीमामा सशस्त्रको 146 हेल्प डेस्क र राजमार्गमा 55-20 शीर्षकको खबर प्रकाशित छ। त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण शीर्षकमा सजना बरालले लेख्नु भएको खबर प्रकाशित छ। भोटेकोशी बारीको प्रभावका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बाढ़ीका कारण पूर्वाधार लगायतका उद्योग र सेवा क्षेत्रमा परेको प्रभावका कारण बैंकको यस अघिको 3.9% वृद्धिदरको प्रक्षेपणलाई घटाएको हो। प्रहरी अनुसन्धानमा मोबाइल जपत र निजी सूचनामा पहुँच गोपनीयताको हकमाथि प्रश्न शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। अनुसन्धानका नाममा नागरिकको मोबाइल नियन्त्रणमा लिने प्रविधि बढ़दैछ, मोबाइल भित्रका सामग्री र निजी सूचनामाथि पहुँच कतिसम्म भन्ने विषय गम्भीर सवाल बन्दै गएको देखिएको छ। त्यस्तै सर्वोच्चमा 4 न्यायाधीश सिफारिश शीर्षकको दुर्गा दुलालले लेख्नु भएको खबर प्रकाशित छ। सिफारिश हुनेमा उच्च अदालतका एक मुख्य न्यायाधीश र 3 न्यायाधीश रहनु भएको छ। सर्वोच्च अदालतमा 5 न्यायाधीश सिफारिश गर्न मिल्ने भए पनि एउटा पद खाली राखिएको छ। न्याय परिषद ऐनमा रिक्त हुनुभन्दा एक महिना अघि सर्वोच्चमा सिफारिश गर्नुपर्ने व्यवस्था छ। सिफारिश भएका न्यायाधीशहरूको अब संसदीय सुनाई हुनेछ। त्यस्तै भित्रपृष्ठमा हिमाल एयरलाइन्सले त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने बकौदा 63 करोड़ शीर्षकमा सूरज कोहनले लेख्नु भएको खबर छ भने दशैंलाई गाड़ीको अग्रिम टिकट बुकिङ शुक्रबारबाट खुल्दै शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर पनि प्रकाशित छ।
20: यसैबीच कारोबार दैनिकको पहिलो पृष्ठमा नवीकरणीय ऊर्जा तथा दक्षता विधेयक दर्ता भएको प्रसंग छ। सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2083 संसदमा दर्ता गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले हिजो विधेयक संसदमा दर्ता गरेको हो। यसैबीच ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयन उत्पन्न समस्या समाधानका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्च स्तरीय समिति गठन गरेको छ। कारोबार दैनिकमै कौशला कुवरले लेख्नुहुन्छ, यस वर्ष 1.5 लाख क्विन्टल धान किन्ने खाद्यको तयारी रहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष 1,50,000 क्विन्टल धान खरिद गर्नेछ र कार्तिकको दोस्रो सातादेखि धान खरिद गर्ने योजना बनाएको छ। यसपटक कम्पनीले धान किन्न 66.50 करोड़ रूपियाँ छुट्याइसकेको छ। यसैबीच गोर्खापत्र दैनिकमा लेखिएको छ, जुगल भ्रमण वर्ष 2083 को तयारी। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले जुगल भ्रमण वर्ष 2083 को तयारी तीव्र पारेको प्रसंग छ। गोर्खापत्र दैनिककै भित्री पृष्ठमा दशैंभर लिंगेपिङ शीर्षकमा खबर लेखिएको छ। दशैंका अवसरमा मौलिक सांस्कृतिक परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक संस्कृति परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्धन गर्ने उद्देश्यले दशैंमा लिंगेपिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अगाडि बढ़ाएको हो। पर्यटन बोर्डको सम्पदा तथा पर्यटन विकास महाशाखाले यो जानकारी दिएको खबर गोर्खापत्र दैनिकमा रहेको छ। त्यसैबीच संसदीय सुनवाई समितिमा 7 वटा उजुरी दर्ता भएको खबर गोर्खापत्र दैनिकमा छ। विभिन्न देशका प्रस्तावित राजदूतको असो 26 गतेदेखि संसदीय सुनवाई हुने भएको छ। संसदीय सुनवाई समितिले राजदूत उपरको उजुरी सार्वजनिक गर्दै सुनवाईको तालिका निर्धारण गरेको हो। गम्भीर उजुरी प्राप्त भएका बाहेक अन्यलाई सिफारिशको क्रममा नै सुनवाईका क्रममा विभिन्न प्रश्नहरू सोधिने भएको छ। सुनवाई अघि समितिले उजुरीकर्तासँग पनि छलफल गरेको छ। र नागरिक दैनिकको पहिलो पृष्ठमा विराटनगरबाट विस्थापित हुँदै उद्योग खबर शीर्षकमा खबर लेखिएको छ। विराटनगरकै पुरानो मध्येको एक चन्द्रशिव राइस एण्ड आयल मिल विराटनगर स्थित ठूलो मिल चोकबाट बुढ़ीगंगा गाउँपालिका स्थित हात्तीमुढ़ामा सरेको छ। यो मिल विराटनगरको माथिल्लो क्षेत्रको पुरानो हो। यसको स्थापना नै त्यो क्षेत्रको क्रमशः सहजीकरण र विस्तृत हुने एउटा कोसेढुङ्गा भएको थियो। विराटनगरमा नेपालकै पहिलो उद्योगका रूपमा विराटनगर जुट मिल सञ्चालनमा आएको थियो। विराटनगरको दक्षिणी क्षेत्रमा स्थापना भएको जुट मिलसँगै मोरङ सुगर मिल, अशोक टेक्सटाइल, म्याच फ्याक्ट्री लगायतका ठूला उद्योग स्थापना भएका थिए।
21: ताजा खबरमा अब विदेशका खबर। यमनमा जारी झडपका क्रममा पछिल्लो 24 घण्टामा सरकारी सेनाका जवान र इरान समर्थित हुती विद्रोही गरी 270 भन्दा बढ़ीको मृत्यु भएको छ। यमनी सरकारले गत महिना हुती विद्रोहीले कब्जा गरेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रयास शुरू गरेपछि देशमा लड़ाई तीव्र बनेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको गुप्तचर सूचनामा आधारित कार्यवाहीमा 5 लड़ाकू मारिएका छन् भने 2 जना घाइते भएका छन्। सुरक्षा स्रोतका अनुसार लड़ाकूको गतिविधिबारे सूचना पाएपछि सुरक्षा बलले उत्तर बजिकिस्तान जिल्लामा रहेको उनीहरूको अखडालाई लक्षित गर्दै कार्यवाही अगाडि बढ़ाएको थियो। र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सन् 2023 अक्टोबर 7 हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाँठ अघि गाजामा थायी युद्धविराम गर्न आह्वान गर्नुभएको छ। उहाँले युद्धविरामसँगै गाजामा व्यापक रूपमा मानवीय सहायता पुर्याउन र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न समेत आग्रह गर्नुभएको हो।
20: नेपालका दुई स्पोर्ट्स टीम होरा स्पोर्ट्स र टीटुके स्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनमा एकै समूहमा परेका छन्। आगामी 20 अक्टोबरमा पाकिस्तानमा हुने प्रतियोगिताका लागि हिजो राति भएको ड्रमा नेपालका दुई टोली एकै समूहमा परेका हुन्। दुवै टोली काठमाण्डुमा भएको दक्षिण एसियाली फाइनल मार्फत पाकिस्तानमा हुने ग्लोबल ओपनमा छनौट भएका थिए।
0: यसैबीच आईसीसीले विश्वकपलाई रोमाञ्चक बनाउन नयाँ फर्म्याटमा खेलाउँदैछ। आईसीसीका अनुसार विश्वकपको आधिकारिक समूह चरणको खेल शुरू हुनु अघि सुपर सिरिज हुनेछ। आगामी वर्ष नोभेम्बरमा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने एक दिवसीय विश्वकप अन्तर्गत भारत पाकिस्तान बीचको खेलका लागि टिकट बुकिङ निकै बढ़ी बढ़ेको देखिन्छ। अर्जेन्टिनाबाट आज अन्तिम खेल खेल्दैछन् फुटबलका मेसी र मेसी युगको अन्त्य भन्ने शीर्षकमा खबर छ। विश्व फुटबलका आइकन फुटबलर मेसी बुधबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अन्तिम पटक जर्सीमा देखिँदैछन्। मेसीले 21 वर्षको राष्ट्रिय टोलीको यात्राका रूपमा करियरकै अन्तिम खेल खेल्नेछन्। अर्जेन्टिनाले घरेलु मैदानमा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले राष्ट्रिय जर्सीमा अन्तिम उपस्थिति जनाउने भएका छन्।
21: किसानका समस्या समाधान गर्ने किसान कल सेन्टरको प्रभावकारिता, महत्व र सुधार गर्नुपर्ने पक्ष कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
22: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
21: साझा खबरमा अब फोनबाटै किसानले समस्या समाधान गर्ने प्रसंग। मौसम फेरिँदै गर्दा किसानका खेतबारीमा पनि विभिन्न समस्याहरू देखिन थालेका छन्। अहिले धानको सिजन भएका कारण पनि अधिकांश खेतमा केही न केही समस्या हुँदा तत्काल के गर्ने, हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
15: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 को बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ। जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ। त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ। तोबेर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
23: त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टाको समय भयो अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ। यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
15: यस्तो समस्या नहुनु पर्ने, त्यही पनि त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे हुन्छ त्यो
23: ठाउँमा।
15: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नुपर्ने हुन्छ। खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिलेकाहीँ त यो यदि यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केस त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
23: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप कि बनाएको रहेछ। व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनेरि एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
15: हजुर, त्यो पनि हो नि, जस्तो कहिलेकाहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ। त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त उहाँ यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन न हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। तपाईँहरूले यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ। तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ। हप्तामा एक दिन अब दुई घण्टाले पक्कै पनि हाम्रो किसानमै पूरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु।
20: कृषि मौसमविद मुक्तिनाथ झासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
21: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारीको अन्तिम नावली सार्वजनिक हुने। 19 पदाधिकारीका लागि 58 जनाको उम्मेद्वारी, सभापतिमा गगन थापा सहित 3 जनाको उम्मेद्वारी दर्ता।
20: वरिष्ठता मिचेर सर्वोच्चमा 4 न्यायाधीशको सिफारिश गरिएको भन्दै आलोचना। 13 जना प्रस्तावित राजदूतको संसदीय सुनवाई प्रक्रिया शुरू। सबै विरूद्ध 2 उजिदी। वीर अस्पतालमा अझै आकस्मिक सेवा प्रभावकारी बनेन।
21: नेपाल र रूस बीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै मालढुङ्गा बेनी जोमसुम कोरोला सड़क पुननिर्माणमा 3 अर्ब लाग्ने अनुमान। किसानका समस्या समाधानका लागि निशुल्क फोन प्रभावकारी बन्दै।
20: यमनमा जारी झडप क्रममा पछिल्लो 24 घण्टामा 270 जनाको मृत्यु। पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा सुरक्षा कार्यवाहीमा 5 लडाकू मारिए। गाजामा स्थायी युद्ध विराम गर्न राष्ट्रसंघको आह्वान।
21: र ग्लोबल ओपनमा नेपालका टी टुकी र होरा एकै समूहमा भारत र पाकिस्तान बीचको खेल हेर्न 1 लाख आवेदन। विश्व फुटबलका हस्ती मेसीले आज अन्तिम खेल खेल्दै।
20: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं। कर्नर किक शीर्षकमा रवि मिश्रले लेख्नु भएको छ। यहाँ एकजना नाक थुनिरहनु भएको छ, पत्रकार जस्तै देखिन्छ र मन्त्रीको बोर्ड लेखिएको छ। मन्त्री उठेर पत्रकारलाई औंलो ठडाउँदै यहाँ यस्तो लेखिएको छ, के नाक थुनेको नि? ग्यास सरकारको नियन्त्रणमा छैन भन्ने थाहा छैन?
21: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
3: के तपाई आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 01052267 01052267।
4: कता हो साइला, यस्तो हतार हतारमा
5: कहाँ हुनु नि? पासवर्ड बनाउन जानलाई
4: ल त पनि विदेश जानलाई कि के हो
5: यहीँ बहन्द किन जाएर है पासपोर्ट
4: बटारिया कुरो नगर्नु
5: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
6: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
7: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
1: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: सर सर, कम्प्युटर ल्याब जाने आज,
9: अब नेक्स्ट फ्राइडे पक्का होस्।
8: सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
10: होइन? के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
9: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
10: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङ बेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
1: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
6: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली,
1: सम्पर्क नम्बर 9860628106 9082979417।
0: रेडियो बिहानी 97.6 MHz।
11: तपाई यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा बिहानको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरफेरो।

बिहानी 97.5 MHz को बिहान 6:35 बजेको समाचार सेरोफेरोमा शर्मिला साक्यको नमस्कार। तपाईँ प्रसारण एफएममा ब्यान्डको 97.6 MHz धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 MHz र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।

0: Francia e Italia costanta gita. अब समाचार विस्तारमा नीलकण्ठ बालमती माध्यमिक विद्यालयमा राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित विज्ञान प्रदर्शनीको नतिजा सार्वजनिक गरिएको छ। विद्यालयमा यसरीदेखि कक्षा बाह्रसम्मका विद्यार्थीहरूको तहगत समूहमा विभिन्न सृजनात्मक तथा वैज्ञानिक प्रोजेक्ट प्रदर्शन गरिएका थिए। प्रदर्शनी अन्तर्गत यसरी एलकेजी तहका आर्ट एण्ड क्राफ्टतर्फ रूसिया ठाकुर प्रथम, प्रज्वल घले द्वितीय, जोसेफ तामाङ तृतीय र अंजिता तामाङ सान्तना भएका छन्। कक्षा एकदेखि तीनसम्मका सोनु आलमले कम्प्युटर प्रोजेक्ट प्रथम भएको छ। उषा तामाङले क्ले आर्ट द्वितीय र सबिना साक्यले हाउस प्रोजेक्ट तृतीय भएको विद्यालयले जनाएको छ। कक्षा चारदेखि पाँच तहका उकेन छिराल, क्रिस तामाङ र थुमन मगरले म्याजिक गेम प्रथम भएको छ। लक्ष्मी बिकको मोडेल अफ द रकेट द्वितीय, सुभाष बन्जराको सोलार हाउस तृतीय तथा मोडेल अफ द फिटर सान्तोना भएको छ। कक्षा छदेखि सात तहका मौसमी तामाङ सहितको समूहले प्रस्तुत गरेको अर्थ बिफोर एण्ड आफ्टर 249 अङ्कसहित प्रथम भएको छ। 247 अङ्कसहित कन्सेप्ट अफ द स्मार्ट सिटी द्वितीय र 237 अङ्कसहित ग्लोबल वार्मिङ डिस्ट्रेसन तृतीय भएका छन्। सोलार कार र वाटर प्युरिफिकेशन सिस्टमले सम्मान 231 अङ्क प्राप्त गर्दै संयुक्त सान्तवना स्थान हासिल गरेका छन्। त्यस्तै कक्षा आठदेखि दशा स्टेसनबल इन्फ्रास्ट्रक्चर 262 अङ्कसहित प्रथम भएका छन्। स्मार्ट स्टेनेट र मंकी गर्न गण क्रमशः 252 र 250 अङ्कसहित सान्तवना भएका छन्। विज्ञान प्रदर्शनमा उत्कृष्ट हुने विद्यार्थी तथा समूहलाई विद्यालयले बधाई दिँदै आगामी शैक्षिक र वैज्ञानिक यात्रामा लागि शुभकामना व्यक्त गरेको छ। साथै सहभागी सबै विद्यार्थीको सृजनात्मक प्रयास र सहभागिताको सम्मान गरेको जनाएको छ। धादिङमा स्वचालित दुई संचार संस्था योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। पत्रकार तथा संचार कर्मीहरूको सामाजिक सुरक्षालाई संस्थागत बनाउने उद्देश्यसहित धादिङ संचार प्रणाली र प्रत्याश नेटवर्क प्रणाली सामाजिक संचार सुरक्षा कोषमा रोजगारदाताको रूपमा सूचीकृत भएका छन्। नीलकण्ठ एफएम 98.5 मेगाहर्ज, बिन्दु केसरा साप्ताहिक र धादिङ संचार .com संचालन गर्दै आएको धादिङ संचार प्रणाली तथा प्रत्यास दैनिक संचालन गर्दै आएको प्रत्यास नेटवर्क प्रणालीले सामाजिक सुरक्षा कोषले रोजगारदाता सूचीमा प्रमाण पत्र प्रदान गरेको छ। दुवै संस्था सोमबार कोषमा सूचीमा भएका हुन्। कोषका रोजगारदाताका रूपमा सूचीकृत भएसँगै दुवै संस्थाका कार्यरत पत्रकार तथा कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना सहभागी गराउने प्रक्रिया अघि बढ़ाउने भएको छ। यसबाट संचार क्षेत्रमा कार्यरत जनशक्तिको दीर्घकालीन सामाजिक सुरक्षा उपचार दुर्घटना आश्रित परिवारको सुरक्षा तथा वृद्ध अवस्था सम्बन्धी सुविधामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। आर्थिक चुनौतीका कारण संचार क्षेत्रमा कार्यरत पत्रकार तथा कर्मचारीको सेवा सुविधा र रोजगारी सुरक्षा बारे बहस भइरहेको बेला धादिङका यी संचार संस्थाले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने निर्णय गरेका हुन्। संस्थाका अनुसार श्रमजीवी पत्रकार तथा कर्मचारीको पेशागत सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित योगदान मार्फत उनीहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले कोषमा सूचित गरिएको हुन्। धादिङमा संचार माध्यम सञ्चालन गर्ने संस्था मध्ये सामाजिक सुरक्षा कोषमा रोजगारदाताका रूपमा सूचीकृत हुने पहिलो मीडिया हाउस भएको जनाएको छ। सामाजिक सुरक्षा कोषमा संस्थाको सहभागिता पत्रकार तथा कर्मचारीको श्रमको सम्मान, पेशागत सुरक्षा र भविष्यप्रतिको भरोसा अभिवृद्धि गर्ने सकारात्मक सन्देश भएको दिएको संचार क्षेत्रका सरकारवालाहरूले बताएका छन्। ठाकरे गाउँपालिकामा शान्ति सुरक्षा अपराध नियन्त्रण तथा सरकारी सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङको आयोजना तथा ठाकरे गाउँपालिकाको सहकार्यमा गाउँपालिकाका कार्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङ र सशस्त्र प्रहरी वन नेपाल गुल्मा हेड क्वार्टर धादिङको संयुक्त सहकार्य रहेको थियो। कार्यक्रममा स्थानीय नागरिकले शान्ति सुरक्षा कायम गर्ने उपाय अपराध नियन्त्रण र रोकथाम नागरिक सुरक्षा र सरकारी सेवा प्रभावका विषयमा जानकारी तथा सचेतना प्रदान गरिएको थियो। गाउँपालिका क्षेत्र शान्ति सुरक्षा थप मजबूत बनाउँदै नागरिक र सुरक्षा निकाय बीचको समन्वय प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। ठाकरे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले अध्यक्षतामा गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष इन्द्र बहादुर थापा, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल, सशस्त्र प्रहरी प्रमुख तुल बहादुर चौधरी, प्रमुख प्रशासक अतिरिक्त बलराम रमसाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्ष, वडा सचिव, शाखा प्रमुख तथा अन्य सरकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमका सहभागीहरूले स्थानीय स्तरको शान्ति सुरक्षा कायम गर्न नागरिक स्थानीय सरकार र सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य कायम गर्न नागरिक स्थानीय सरकार र सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड़ दिएका छन्। यस वर्षको विजय दशमीको टीकाको उत्तम साइत बिहान 10:26 रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईका अनुसार विजय दशमीको दिन बिहान 8:50 देवी विसर्जन गरी बिहान 10:26 टीका लगाउन सकिनेछ। यस वर्ष असोज 25 गते आइतबार घटना स्थापनाको शुभ साइत बिहान 10:11:47 रहेको छ। असोज 26 गते सोमबार बिहान 10:07 झण्डा फेर्ने शुभ साइत तोकिएको छ। झण्डा पश्चिम मोहडा फर्काएर फिर्नुपर्ने जनाएको छ। त्यस्तै असोज 29 गते बिहिबार श्री पञ्चली भैरव यात्रा हुनेछ। असोज 31 गते शनिबार फूलपाती तथा श्री तुलजा भवानी यात्राको शुभ साइत बिहान 7:37 र सिद्धरासनको शुभ साइत बिहान 10:39 रहेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी र कालरात्रि मनाइनेछ भने कार्तिक 3 गते मंगलबार महानवमी परेको छ। नारायणघाट काठमाडौँको सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यातायात व्यवस्थापन विभागमा बसेको सरकारवालाको बैठकले दशैंको समयमा यात्रुवाहक सवारी साधनको चाप बढ़ने भएकाले यस्तो निर्णय गरिएको हो। निर्णय अनुसार 25 असोजदेखि 8 कार्तिकसम्म नारायणघाट काठमाडौँ सड़क खण्डमा ट्रेलर लगायतका ठूला मालवाहक सवारी साधन सञ्चालन गर्न पाइने छैन। तर खाद्य सामग्री औषधि फलफूलको चाप बढ़ने भएकाले सड़कमा आगमन सहज बनाउन तथा सम्भावित जामुन तथा अन्य अत्यावश्यक सामग्री बोकेर सवारी साधन भने सञ्चालन गर्न पाउनेछन्। दशैंको बेला यात्रुको चाप बढ़ने भएकाले सड़कमा आगमन सहज बनाउन र सम्भावित जाम दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले ठूला मालवाहक सवारी साधनमा अस्थायी रोक लगाउने निर्णय गरिएको हो। नेपाली कांग्रेसको सभापति पदमा किशोर सिंह राठौरले उम्मेद्वारी दर्ता गराउनु भएको छ। मंगलबार राष्ट्रिय सभागृहमा सभापति पदका लागि मनोनयन दर्ता गराउँदै राठौरले पार्टीलाई एकताबद्ध बनाउनु आफ्नो प्रमुख एजेण्डा रहेको बताउनुभयो। आफू सभापति निर्वाचित भए पार्टीलाई मर्यादित र अनुशासित ढंगले अघि बढ़ाउने उहाँको दावी छ। राठौरले राजनीतिमा कुनै पनि नेतृत्व निविकल्प नरहेको बताउनुभयो। उहाँले कांग्रेसका संस्थापक नेता गणेशमान सिंह समेत चुनावमा पराजित भएको र पूर्व सभापति कृष्ण प्रसाद भट्टराईले लामो समय भएपछि भए पनि निविकल्प नभएको उदाहरण दिनुभयो। पार्टी अहिले पनि अपेक्षित ढंगले अघि बढ़न नसकेको टिप्पणी गर्दै राठौरले नेतृत्व नयाँ भएर मात्रै पार्टीको अवस्था सुधार नहुने बताउनुभयो। उहाँले पार्टी नेतृत्वको कार्यशैली सुधार गर्नुपर्नेमा जोड़ दिनुभयो। राठौरले आफू विशेष महाधिवेशनको पक्षमा नरहेर पनि स्पष्ट पार्नुभयो। साथै वर्तमान पार्टी नेतृत्वले आफ्नो गृह जिल्लामा महाधिवेशन हुन नदिएको आरोप उहाँले लगाउनु भएको छ। न्याय परिषदको सर्वोच्च अदालतले न्यायाधीशमा उच्च अदालतका चारजना न्यायाधीशको नाम सिफारिश गरेको छ। न्याय परिषद स्रोतका अनुसार उच्च अदालत पोखरामा मुख्य न्यायाधीश डाक्टर रत्न बहादुर बागचन्द सहित उच्च अदालतका न्यायाधीश चन्द्र बहादुर सारू, जनक पाण्डे र गोकर्ण डागीको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरिएको हो। सर्वोच्च अदालतका रिक्त भएका न्यायाधीशमा पदपूर्तिका लागि न्याय परिषदको चारजनाको नाम सिफारिश गरिएको हो। सिफारिश भएका नाम अब संवैधानिक प्रक्रिया अनुसार अघि बढ्नेछन्।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267।
3: बुढी हेर त, लाऊ।
4: आहा, कति राम्रो मंगलसूत्र, कहाँबाट ल्याएको?
3: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
4: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
3: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ, प्रोप राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-75-49-88, 9861-75-49-88।
5: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
6: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट, पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
9: सम्पर्क मोबाइल 97-41-031-400।
7: मेरो अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार।

0: भयो के पो होला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
1: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
0: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादेलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
2: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
0: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
2: सम्पर्क नम्बर 9860628100, 9802479417।
3: रेडियो बिहानी 97.6 MHz।
4: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै हामी आउँदैछौ अभियान शुरू गरेको छ। मंगलबारदेखि शुरू भएको अभियान सातै प्रदेशका 753 स्थानीय तहका सञ्चालन गर्ने राष्ट्रपले जनाएको छ। स्थानीय तह निर्वाचनको तयारीसँगै नागरिक समस्या सुन्ने, उम्मेद्वार छनौट प्रक्रियाबाट जानकारी गराउने, तयारीसँगै नागरिक समस्या सुन्ने, उम्मेद्वार छनौट प्रक्रियाबारे जानकारी गराउने र पार्टी संगठन परिचालन गर्ने अभियानको उद्देश्य रहेको प्रवक्ता जगदीश खरेलले बताउनु भएको छ। अभियान मार्फत सरकारले पछिल्लो 6 महिनामा गरेको कामबारे नागरिकलाई जानकारी गराउने तथा जनताको अपेक्षा सुनेर सरकारसँग थप जवाबदेही बनाउने राष्ट्रपतिको भनाइ छ। अभियानका क्रममा केन्द्रीय सदस्य तथा सांसदहरूलाई विभिन्न स्थानीय तहमा पुगेर स्थानीय पार्टी संगठनसँग लागि आगामी निर्वाचनका लागि उम्मेद्वार छनौटको विधि र प्रक्रिया बारे छलफल गर्नेछन्। राष्ट्रपतिका प्रवक्ता खरेलले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोड़िएको सरकार भएकाले जनताको दैनिकीसँग सम्बन्धित विषय सम्बोधन गर्ने योग्य उम्मेद्वार छनौटकोमा दिने बताउनु भएको छ। अभियान अन्तर्गत केन्द्रीय सदस्य तथा सांसदहरूलाई आफूले प्रतिनिधित्व गर्ने जिल्ला बाहेक सोही प्रदेशका केन्द्रीय सदस्य तथा सांसदहरूलाई आफूले प्रतिनिधित्व गर्ने जिल्ला बाहेक सोही निर्देशनमा अन्य जिल्लामा खटाइनेछ। दोलखामा खटिनु भएकी सांसद समीक्षा बासकोटाले बहुआयामिक उद्देश्य सहित आफूहरू पालिका स्तरमा पुग्न लागेको बताउनु भएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पूर्ण शुरू गर्ने आफूलाई कुनै हतार नभएको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले क्यानाडाको अमेरिकासँग वर्षदेखि अनुचित व्यवहार गरेको आरोप लगाउँदै भविष्यमा व्यापार सम्झौता गर्न अटोवाले वाशिङटनसँग इमानदार हुनुपर्ने बताउनु भएको हो। अमेरिकी मध्यवर्ती चुनाव अघि व्यापार वार्ता पूर्ण शुरू हुन्छ कि हुँदैन भन्ने पत्रकारहरूको प्रश्नमा ट्रम्पले तत्काल कुनै निर्णय नभएको स्पष्ट पार्नुभयो। उहाँले क्यानाडाले अमेरिकासँग धेरै नराम्रो व्यवहार गरेको आरोप लगाउँदै वार्ता पुनः शुरू गर्न पनि समसामयिक पनि तोक्नु भएन। ट्रम्पले क्यानाडाले अमेरिकामा ठूलो मात्रामा शुल्क लिएको आरोप लगाउँदै दुई देशबीचको व्यापारिक सम्बन्ध असन्तुलित रहेको दावी गर्नुभएको छ। क्यानाडाले आफ्नो अधिकांश व्यापार अमेरिकासँग गर्ने भए पनि अमेरिकाले क्यानाडासँग तुलनात्मक रूपमा कम व्यापार गर्ने उहाँको भनाइ छ। अब खेल खबर। युएएफए नेसन्स लीगमा फ्रान्स र इटालीको शानदार जित हात पारेका छन्। समूह ए अन्तर्गत फ्रान्सले बेल्जियमलाई 4-1 गोलले पराजित गरेको छ। पहिलो हाफमा 1 गोलले पछि पारेको फ्रान्सले दोस्रो हाफमा 14 मिनटभित्र 4 गोल गर्दै शानदार पुनरागमन गरेको हो। फ्रान्सका लागि जेरिए दुए, रायन सोर्की र माइकल ओलिसेको गोल गरे। यस्तै बोगेनामा इटालीको टर्कीलाई 3-1 गोलले हराएको छ। इटालीका लागि जियानलुका इस्माकामा, रिकार्डो कालाफियोरी र पियो स्पोसिटो गोल गरे। अन्य खेलमा उत्तरी आयरल्याण्ड र जर्जियाले गोल रहित बराबरी

खेल्दा हंगेरीको युक्रेनलाई 2-1 ले हराएको छ। बोस्नियामा हर्जेगो भिनाले पोल्याण्डलाई र स्वीडेनले रोमानियालाई सम्मान 1-0 पराजित गरे। साइप्रसले लाभियालाई 2-1 हराउँदा मोन्टेनेग्रो र अर्मेनियाले गोल रहित बराबरी खेले। बिहान 6:35 बजेको समाचार सक्नुअघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः पटक।

0: जेलमा शान्ति सोच्य अपराध नियन्त्रण सरकारी सेवा प्रभाव सम्बन्धी सूचनामूलक कार्यक्रम सम्पन्न। विजय दशमीको टीकाको उत्तम साइत बिहान 10:26। र युईएफए नेसन्स लीगमा फ्रान्स र इटालीको शानदार जित। हौस त बिहान 6:35 बजेको समाचार अहिले सकियो। प्राविधिक मित्र अञ्जना गुरुङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
1: हैन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
4: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 0105202667, 0105202667।
5: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: रेडियो बिहानी 97.6 MHz
1: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: वर्षदेखि अनुभव संगाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौ वर्षदेखि अनुभव संगाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव संगाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन भने गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 21 गते, तदनुसार ईस्वी सन् 2026 अक्टोबर आज 7 तारिक, सक सम्वत्सर 1948, नेपाल र सम्वत 1146, रौद्र नामक सम्वत्सर, दक्षिणायन शरद ऋतु, आज बुधबार रहेको छ आश्विन कृष्ण पक्ष, तिथि रहेको छ आज द्वादशी, आज द्वादशी तिथि रहेको छ 43 घडी 8 पला रहेको छ, नक्षत्रमा रहेको छ मघा नक्षत्र, योगमा रहेको छ आज साध्य योग रहेको छ 3 घडी 10 पला, बिहानको 7 बजेर 16 मिनटसम्म, तदुपरान्त शुभ योग रहनेछ, कर्णमा रहेको छ कौलवा करण रहनेछ, कौलव करण रहनेछ 15 घडी 9 पला। यस्तै गरेर चन्द्रमा सिंह राशिमा, श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा, आनन्दादि योगमा आज चर योग रहेको छ, आज बिहान सूर्योदय 6 बजे हुनेछ, बिहानको ठिक 6 बजे हुनेछ भने साँझ सूर्यास्त 5 बजेर 42 मिनटमा हुनेछ, आजको दिनमान घड़ी 11 घड़ी 42 पला रहनेछ। दिन विशेष आज, आज द्वादशी श्राद्ध, मघा श्राद्ध, फर्किङमा हरिशंकर यात्रा भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ, कति बजेदेखि कति बजेसम्म रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौ। आजको सर्वप्रथम लागौं आजको कालबेला, र आजको कालबेलाको समय रहेको छ बिहानको 8:55-28 सेकेन्डदेखि बिहानको 10:23-31 सेकेन्डसम्म आज लाभ कालबेला रहनेछ। आजको लागि लाभबेराको समय रहेको छ। विशेष गरी बिहानको 7:27 25 सेकेन्डसम्म पनि लाभ बेला रहनेछ, यानि कि अहिले यतिखेर लाभ बेला चलिराखेको छ भने लाभ बेला साँझमा रहेको छ। साँझको 4:15 22 सेकेन्डदेखि 5:43 45 सेकेन्डसम्म लाभ बेला रहनेछ। आजको लागि विशेष शुभ बेला रहेको छ बिहानको 10:23 32 सेकेन्डदेखि बिहानको 11:51 43 सेकेन्डसम्म 34 सेकेन्डसम्म आज चाहिँ विशेष गरी शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई विशेष गराउनेछौ। ग्रह गोचरमा विशेष गरी सूर्य कन्या राशिमा, चन्द्रमा सिंह राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि सिंह राशि आउँछ। मघाको दोस्रो चरण नाम आउँछ मीबाट मिलन अथवा मीना भन्ने नाम आउँछ। अन्त्यनली राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल। मेष राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश चिताको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधिर रहनेछ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यापार व्यवसाय फाइदा हुनेछ। सन्तानको साथले उत्साह समेत जगाउने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन निर्णय लिएर पनि परिस्थिति अनुसार चल्न नसक्दा पछि परिन्छ। मनोरञ्जनका लागि समय धन र खर्च हुन सक्छ। साझेदारीमा समस्या आउनाले सम्झौताहरू भङ्ग हुन सक्छ। विश्वमा आश्वासन दिने बारेले पनि दुःख पाइन्छ। तत्काल योजना सार्वजनिक नगर्दा राम्रो। आफन्तसँग रिसाउने तथा काम बिग्रने भइले सताउँदैछ। दीर्घकालीन योजनामा निर्णय लिएर निल हतार नगर्दा नै राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन काममा केही बाधा आउनेछन्। प्रगतिमा ईर्ष्या गर्नेहरू अवरोध पुर्याउन सक्छन्। नयाँ योजना थाल्न उपयुक्त साइट पर्खनुहोला। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ तर सोचेको दाम नउठ्न सक्छ। आफ्नो लाभांश माथि अरूले दावी गर्न सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्दा राम्रो। आलस्य त्यागेर मेहनत गर्दा काम बन्नेछ। रोकिया काम दोहोर्याएर प्रयास गर्नुपर्ने यो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। भोलि व्यवहारमा अलि सजग रहनु पर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखेकाले कर्जा र उधार व्यापारमा चनाखर रहनुपर्नेछ। नियमित काममा साविक जस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन विशेष गरी नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने 7 दिनहरू बढ्दै जाँदैछन्। रचनात्मक काम बढ्नुका साथै मनका धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछन्। विश्वका परिवार जनसँग भेटघाट हुनेछ। रमाइलो जमघका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाने खालको योग भए राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन आइपर्ने समस्याले दौडधुप गराउन सक्छ। घर खर्च बढ्नुका साथै अर्थभावले पनि सताउने सम्भावना रहेको छ। आफ्ना बाटा टाढिनुपर्ने परिस्थिति आउन सक्छ। पेसा व्यापार व्यवसायमा होसियारीको साथ लेनदेन गर्नुहोला। समय लागे पनि गरेको काम आंशिक लाभ हुनेछ। फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ला। आकस्मिक यात्रा पनि हुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन मेहनतले सजिलो काम बन्द जानेछन्, आमदामीले उत्साह जगाउनेछन्, श्रमको उचित मूल्याङ्कन हुनाले राम्रो प्रतिफल हात लागि हुनेछ, विभिन्न स्रोत साधन जुट्दै जानेछन्, थन्केका वस्तुको उपयोग हुनेछ, तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले रकम खर्च गराउन सक्छ, व्यापारमा आंशिक फाइदा उठाउन पनि सकिने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन ढिला सुस्तीले काम रोकिन सक्छ, दोहोऱ्याएर प्रयास गर्दा सामान्य फाइदा उठाउन सकिन्छ, तर दाम भने हात लागि नहुन सक्छ, सहयोगीहरूबाट गोपनीयता बाहिरिन सक्छ, मेहनतले काममा चुनौती पन्छाउन सकिन्छ, तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्द जानेछन्, तर आफ्नैले काममा बाधा पुर्याउलान्, स्वार्थकै लागि नजिक्नेहरूबाट सजग रहेर अगाडि बढ्दा राशि वृश्चिकलाई आजको दिन विशेष शुभ रहनेछ। धनुराशि उनीहरूका लागि आजको दिन परिवन्दले समस्या निम्त्याउन सक्छ, स्वास्थ्यको लागि आहार विहारमा सतर्क रहनुहोला, मेहनतको नतिजा चित्त बुद्ध नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ, जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत नै प्राप्त हुनेछ, गोप्य रहस्य पत्ता लाग्दै जानेछन् भने मेहनत गर्दा नसोचेको धनलाभ हुन सक्छ, अप्ठ्यारो परिस्थितिमा पनि केही काम सम्पादन हुन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन स्वास्थ्यको लागि आहार विहारमा अलि सजग रहनु पर्ला, व्यस्तता बन्नेछ भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ, गोप्य सूचना बाहिरले काम देखाउनु पर्ने हुन सक्छ, लगानी गर्ने कामबाट हात हाल्नु अघि राम्रो विचार पुर्याउनु होला, अनावश्यक अडा लिने बानीले पनि समस्या निम्त्याउनेछ, शुभचिन्तक सुझावलाई ध्यान दिनुहोला, सावधानीले केही समस्या टर्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्रियजनसँग भेटघाटले दिन रमाइलो रहनेछ, घुमफिर तथा मनोरञ्जनको समय रहेको छ, तर आफ्नो नाम उपयोग गरी अरूले फाइदा उठाउन सक्छन्, पारिवारिक असमझदारीले काम रोक्नुपर्ने अवस्था आउन सक्छ, भरसक वाद विवाद नगर्दा राम्रो हुनेछ, खर्च लागे पनि सोख भोगविलासका वस्तु जुटाउने समय रहेको छ, प्रयत्न गर्दा देश विदेशको भ्रमण गर्ने सायद पनि जुड्न सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन वाद विवादमा अल्मलिनु पर्दा काममा बाधा पुग्नेछ, ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्, आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, वाद विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला, बाहिरी स्रोत साधन जुट्नले दिन उत्साहजनक रहनेछ, प्रतिस्पर्धा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन्, मेहनतले उपलब्धि दिलाउन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। कुनै जिज्ञासा रहेका छन् भने फोन गर्दै गर्नुहोस्। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ। हजुर हजुर, राधे श्याम।
1: हेलो, नमस्कार हजुर।
0: नमस्कार, काठमाडौँको बोल्दै हुनुहुन्छ।
1: राधे राधे हजुर। राधे
0: राधे श्याम, काठमाडौँको बोल्दै हुनुहुन्छ।
1: म धादिङबाट टेकबहादुर सुवेदी सर।
0: टेकबहादुर सुवेदी
1: हजुर,
0: धादिङ जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: नीलकण्ठ नौबाट छ।
0: नीलकण्ठ नौबाट, कसको विषयमा जानकारी लिन चाहनुहुन्छ?
1: मेरो छोरीको विषयमा छ।
0: छोरीको जन्ममिति भन्नुहोस् त।
1: छोरीको विषयमा 2068 सोह्र गते भदौ।
0: भदौको 16 गते, समय भन्नु?
1: समय बिहान दिउँसोको 4 बजे र 5 बजेको बिचमा।
0: हजुर, 4 देखि 5 को बिचमा।
1: हजुर,
0: के बार पर्छ जनवार?
1: गुरुबा, अब त्यो बार त थाहा भएन त।
0: नारायणको नाम के आउँछ त?
1: नारायणको नाम त सरी त राखेको छ गुरुबा।
0: नारायणको नाम सरिएर त कहाँ आउँछ त? आउँदै आउँदैन नि।
1: हजुर,
0: कसले राखेको सरी त? बोलाउने नाम तपाईँ राखेको कि गुरुबाले राख्नु भएको?
1: ए, गुरुबाले नै राखेको हो, सरी त राख्नु भनेर।
0: सरी त होइन, आउँदैन।
1: हजुर गुरुबा,
0: 2068 साल भन्नुभयो होइन?
1: 2068 16 गते भयो।
0: कति वर्षको हुनुभयो अहिले?
1: अहिले 15 कति 16 वर्ष भयो होला गुरु।
0: हजुर, ल सुन्नुहोस् है त।
1: हजुर हजुर,
0: 2068 साल भाद्र शुक्ल पक्षको पञ्चमी तिथिमा जन्म, शुक्रबारको दिन।
1: हजुर,
0: ल सम्झिनु पर्यो, अब शुक्रबारको दिन जन्मिनु भएको है नानी।
1: हजुर,
0: राशि तुला राशि आउँछ, नाम आउँछ रेबाट रेशमी भन्ने नाम आउँछ, रेशम कुमारी नाम आउँछ।
1: हजुर,
0: अन्त्य नानी देवगण परेको छ नानीको।
1: हजुर,
0: नानीको घातक तिथिहरू परेको छ, चौथी नवमी चतुर्दशी घातक, बिहिबार घातक, नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक हुन्छ, शतभिषा भन्ने नक्षत्र पनि घातक हुन्छ।
1: हजुर,
0: नानीको ग्रह दशा भाग्य सत्यै राम्रो देखिन्छ, अलिकति कालो सर्प परेको छ, सामान्य खालको नाग दोष।
1: हजुर,
0: नागको पूजाहरू गराइदिनु भयो भने पढाइ राम्रो हुन्छ। अहिले पढाइ राम्रो नहुने दशाहरू, छिटो रिसाउन मन लाग्ने दशाहरू परेको देखिन्छ।
1: हजुर,
0: यहाँबाट अहिले ग्रह चलेको छ उल्का, अनि अर्को बृहस्पति भन्ने ग्रह चलेको छ। यो उल्का भन्ने ग्रहले चाहिँ त्यति राम्रो गराउँदैन।
1: हजुर,
0: एकपटक कालो सर्पको शान्ति, उल्काको शान्ति गराइदिनु भयो भने नानीलाई राम्रो हुन्छ। विदेश यात्रा राम्रो छ, सरकारी क्षेत्र सरकारी जागिर पनि राम्रो देखिन्छ नानीको। ग्रह त राम्रा छन् नि।
1: हजुर,
0: के छ समस्या भन्नुहोस् त?
1: समस्या गुरु, अब यो छिटो रिसाउने र अनि छिटो जे भने पनि छिटो रिसाउने कि गुरु?
0: त्यो त ग्रह छ अहिले।
1: हजुर,
0: त्यस्तो भएको, ग्रह शान्ति गर्नुभयो भने कम हुन्छ होला।
1: अनि त्यसको लागि के गर्नुपर्छ गुरु?
0: ग्रह शान्ति गर्ने, घरमा रुद्री पूजा, सत्यनारायणको पूजा लाउने, हो गर्ने, नवग्रह पूजाहरू गर्ने, पण्डितजी बोलाएर गर्नु, राम्रो भइजान्छ, समस्याहरू आउँदैन नि त है।
1: हजुर हजुर गुरुबा,
0: अरू केही छ?
1: होइन, घरको समस्या के छ नि गुरुबा? घर बाबामा दाजुभाइ समस्या?
0: अरूसँग सम्बन्धहरू राम्रै छ, दाजुभाइ माता पितासँगको सम्बन्धहरू राम्रो छ, त्यस्तो नराम्रो छैन।
1: ए अच्छा गुरुबा,
0: समग्रमा ग्रह ठिक छ, नराम्रो त होइन। ग्रह शान्ति गर्नुपर्छ, उल्का चल्या छ, पढ्न मन लाग्दैन, साथीको सङ्गत गर्न मन लाग्ने, तपाईँहरूसँग रिसाउने, भनेको नमान्ने, जिद्दी हुने, घमण्डी हुने, हो यस्तो खालको दशाहरू चलेको छ क्या?
1: हजुर हजुर,
0: त्यस्तो भएको छैन?
1: त्यस्तो त त्यस्तो भइरहेको गुरुबा, कसै त मान्ने होइन, कसै त सुन्ने होइन, अनि त्यस्तै त्यस्तै भइरहेको।
0: दशाको शान्तिहरू राम्रोसँग गराइदिनु, राम्रो हुन्छ है नानीलाई।
1: हस् गुरुबा,
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई आफ्नो छोरीको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो र आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँहरूले पनि फोन गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँहरूले पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: रोल्पाको होलेरीबाट भीमा बिक।
0: रोल्पा होलेरीबाट भीमा बिकजी बोल्दै हुनुहुन्छ?
2: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: श्रीमानको बारेमा।
0: श्रीमानको बारेमा। श्रीमानजीको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2053 साल।
0: 2053 साल।
2: 11 महिना।
0: हजुर। फागुन कति गते?
2: 25 गते शनिबार।
0: 25 गते शनिबार। जन्म समय भन्नु?
2: 8:30
0: 8:30 बिहान कि बेलुका?
2: बिहान।
0: बिहानको 8:30। अनि जन्म रोल्पा जिल्लामै भएको हो?
2: हजुर।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ? ल सुन्नुहोस् है त, श्रीमानजीको बारेमा भन्छु म है। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2053 साल फागुन कृष्ण पक्षको चतुर्दशी तिथिमा जन्म, शनिबारको दिन, कुम्भ राशि पर्दो रहेछ। अनि शतभिषा नक्षत्रको दोस्रो चरण, नाम आउँदो रहेछ साबाट सागर भन्ने नाम आउँदो रहेछ। आद्य नारी राक्षस गर्न परेको देखिन्छ यहाँबाट हेर्दाखेरि। अनि त्यसपछि घातकमा तिथिहरू, तृतीया, अष्टमी, त्रयोदशी, बिहिबार घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक भनी भनेको छ। काल सर्प एक पर्याएछ क्या तपाईँको श्रीमानलाई। अहिले ग्रह राम्रो छैन, बुढाबुढीको ग्रह मिल्दो रहेनछ, झगडा पर्ने, मनमुटाप हुने ग्रहहरू पनि परेको देखिन्छ। अनि जे काम गर्यो त्यो काममा रोकावटहरू आउने ग्रहहरू पनि परेको छ। उहाँलाई सन्तान बाधा, छोरा नफाप्ने ग्रहहरू पनि परेको देखिन्छ है। आफै खोजेर आफै रोजेर विवाह गर्नुभएको हो?
2: हजुर।
0: कति भयो विवाह गर्नुभएको?
2: 13 वर्ष
0: भइगयो। कस्तो छ बुढाबुढीको सम्बन्ध? मायालु छ कि रिसालु छ त? मायालु पनि छैन, रिसालु पनि छैन है। अहिले तपाईँको श्रीमानलाई शनि सङ्कटा चल्या छ, अनि राशिमा 7.5 छ है। यो शनि सङ्कटाको शान्ति अनि 7.5 को शान्ति, काल सर्पयोग परेको छ, काल सर्पयोगको रत्न कवच लाउनुपर्छ, सरकारी जागिरमा राम्रो हुने ग्रहहरू पनि परेको देखिन्छ है। उहाँको सरकारी जागिर, सरकारी क्षेत्र राम्रो देखाउँछ यहाँबाट हेर्दा। अरू त्यस्तो नराम्रो छैन, ठिकै राम्रै देखिन्छ है।
2: फलाम सम्बन्धी कस्तो छ गुरु?
0: फलाम सम्बन्धी कामहरू राम्रै छ, त्यस्तो नराम्रो छैन। हुन्छ, के काम गर्नुहुन्छ? विदेश जाने आउने गर्नुहुन्छ? विदेश त राम्रै छ त, उहाँलाई त्यस्तो नराम्रो देखिँदैन त। कस्तो छ विदेश? सन्तोषजनक छ कि सन्तोषजनक छैन विदेश? विदेश उहाँको लागि
2: पहिला ठिकै छ, अहिले छैन।
0: अहिले 7.5 चल्या छ, अनि त्यसपछि शनि सङ्कटा भन्ने ग्रह चलेको छ, त्यही भएर हो क्या। अहिले नेपालमै हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ?
2: नेपालमै
0: हुनुहुन्छ। विदेश जानुभन्दा पहिला रत्न कवच लगाइदिनु कालो सर्पयोगको, अनि पहिला जस्तै राम्रो हुन्छ, कमाई राम्रो, बचत राम्रो, उन्नति राम्रो, प्रगति राम्रो भइहाल्छ है। चिन्ता लिनुपर्ने विषय देख्दिनँ, तर कालो सर्पयोगले चाहिँ अलिकति जीवनमा कस्तो हुन्छ, सङ्घर्ष धेरै गराउँछ, कमाई हुन्छ, कमाउनु पनि हुन्छ, बचत चाहिँ हुँदैन क्या, बचत हो त्यस्तो हुन्छ। ग्रह शान्ति एकतिर गराउनुपर्छ, शनिबारको दिन चोहो खाने, शनिबारको दिन पिपरमा गएर जल चढाउने गर्नुपर्छ, त्यसपछि हुन्छ राम्रो, समस्या छैन, ठिकै छ है त।
2: हुन्छ,
0: अरू केही छ सोध्न मन लागेको कुरा? हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला
2: हस
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी रोल्पा जिल्लाबाट होलेरीबाट फोन गर्नुभएको थियो उहाँले तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्नुहोस् है भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु आज 16 श्राद्धको 12 दिन यानि कि आज विशेष गरी द्वादशी श्राद्ध है रहेको छ भोलि त्रयोदशी श्राद्ध अब सकिन आँट्यो अब घटस्थापना आउन आँटेको छ घटस्थापनाको लागि तयार पनि गर्दै गर्नु पर्यो जमरा राख्नु पर्यो दसैँमा टिका लाउनु पर्यो होइन धेरै कुराहरू हुन्छ तपाईँलाई केही कुरा जिज्ञासाहरू रह्यो भने सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्नुहोला कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ काँडो को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: हजुर नमस्कार
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: म यता अर्खाँचीदेखि सीता गैरी
0: सीताजी अर्खाँचीबाट बोल्दै हुनुहुन्छ कतिको सुन्नुहुन्छ कार्यक्रम ज्योतिष वास्तु अर्खाँचीतिर नियमित सुन्नुहुन्छ अर्खाजीको कुन ठाउँबाट फोन गर्नु भएको श्रीगङ्गा गाउँपालिका हो नगरपालिका हो कसको विषयमा हेराउन चाहनुहुन्छ आज
2: भाइको
0: जन्ममिति भन्नुहोस् त कति हो
2: 2052
0: साल
2: छ महिना 26 राति 9:45 बजे
0: 9:45 रातिको के बार पर्दो रहेछ थाहा छ
2: बिहिबार
0: ठिक छ जन्म अर्घाचीमै भएको हो
2: हजुर
0: ल सुन्नुहोस् है त श्री गणेश आर्यमा श्रीमती रामानुजायनमा 2052 कार्तिक कृष्ण पक्षको बिहिबार चौथी भन्ने तिथिमा जन्म वृष राशि है रोहिणीको प्रथम चरण नाम आउँछ ओम प्रकाश नाम आउँछ है ओम प्रकाश भनेको अआईको ओबाट है ओम प्रकाश आउँछ अन्त्यनाडी नरगण परेको छ बाबुको घातकमा तिथिहरू परेको छ पञ्चमी दशमी पूर्णिमा भन्ने तिथि शनिबार घातक नै देखिन्छ हस्ता नक्षत्र घातक नम्बरमा 2 नम्बर राशिमा चाहिने सिंह राशि घातक देखिन्छ कुण्डली भाग्य ग्रह उहाँका राम्रा छन् त्यस्तो नराम्रो ग्रह छैन विदेश राम्रो सरकारी क्षेत्र राम्रो उहाँको विवाहमा अलिकति राम्रो देखिँदैन विवाहको लागि चाहिँ शान्तिहरू गर्ने आँखसँग विवाहहरू गर्ने गर्नुपर्छ विवाह नराम्रो छ अरू सबै थोक राम्रो छ अहिले ग्रह उल्का चलिराखेको छ उल्का भन्ने ग्रहको शान्ति गर्नुपर्छ उहाँको चाहिँ फोन काटिएको छ भाइको लागि चाहिँ उल्का भन्ने ग्रहको शान्ति स्वस्ति गराइदिनुहोस् विवाहमा बाधा बहुविवाहका योगहरू पनि पर्ने यस्ता खालका ग्रहहरू पनि परेको छ सरकारी क्षेत्र आर्मी पुलिसमा भर्ती राम्रो विदेशीतिर पनि राम्रो फलामका कामहरू फलाम सम्बन्धीका कामहरू राम्रो हुन्छ उहाँको लागि गाडी घोडा सम्बन्धी कामहरू गर्न पढाइको लागि इन्जिनियर सिभिल इन्जिनियरिङहरू पढ्न फार्मेसीहरू अथवा भेटनरीहरू पढ्न पनि राम्रो देखिन्छ उहाँको लागि चाहिँ नै तर पढाइमा भने अलिकति बिचमा पढाइ रोकिन्छ पढाइ छुट्छ भन्ने भन्छ जागिर र विवाहको लागि चाहिँ अलिकति बाधा आउने ग्रहहरू परेको छ सरकारी जागिरहरू फेरि राम्रो देखिन्थ्यो जानुभयो जानु भएन खानुभयो खानु भएन है मेहनत त हामीले गर्नैपर्छ मेहनत नगरिकन त हुँदै हुँदैन हो कि होइन मेहनत गर्ने हो भने एकदम राम्रो भइहाल्छ हामीहरूलाई के 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क गर्नु होला है 75223मा के होइन 223 भनेको त्यस्तो हो 98451 75223 है यसमा तपाईँले फोन गर्नुहोला कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
3: नमस्ते गुरु
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
3: सल्यानदेखि हो गुरु
0: सल्यान जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ
3: बनकार कुबिन्डे
0: बनकार कुबिन्डेबाट अनि कार्यक्रम कतिको सुन्नुहुन्छ तपाईहरुले?
3: दैनिक सुन्छौं सर।
0: दैनिक सुन्नुहुन्छ। आज कसको विषयमा हेर्न चाहनुहुन्छ त?
3: छोराको विषयमा हो।
0: छोराको विषयमा हो। जन्ममिति भन्नुहोस् त, छोराको कति हो?
3: 2067 साल।
0: 2067 साल।
3: चार महिना 15 गते।
0: हजुर हजुर, साउनको 15 हो।
3: हजुर।
0: समय भन्नुहोस् त।
3: समय बिहान 5 बजे।
0: समय छैन, बिहानको 5 बजे हो।
3: हजुर सर।
0: 2067 साल साउनको 15 गते बिहानको 5 बजे जन्म हैन त?
3: हजुर सर, सही त।
0: ल सुन्नुस् है त। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। अब 2067 साल श्रावण कृष्ण पक्षको शनिबार पञ्चमी तिथिमा जन्म, राशि मीन राशि, उत्तर भाद्रको दोस्रो चरण नाम आउँदो रहेछ, थबाट नाम आउँदो रहेछ। छोराको भन्नुभयो होइन?
3: हजुर, छोराको भन्नु।
0: हजुर, थम बहादुर थम प्रसाद नाम आउँदो रहेछ। मध्यनडी नरगण परेको छ है, घातकमा तिथिहरू परेको छ, पञ्चमी दशमी पूर्णिमा शुक्रबार घातक, नम्बर 5 राशिमा मीन भन्ने राशि घातक छ।
3: राशि कुन राशि भन्नुभयो सर?
0: मीन राशि। मीन
3: ए मीन राशि, दीपक नाम लागेको थियो, नाम फरक पर्यो त्यसको?
0: होइन, नाम फरक छैन, थबाट अप्ठ्यारो नाम भएर दीपक नाम राखिदिए हुन् क्या ज्योतिषीले।
3: ए दीपक नाम छ सर।
0: चिना बनाउनु भएको छैन नि त तपाईँले?
3: हजुर सर,
0: चिना बनाउनु न, त्यसपछि थबाट नाम आइहाल्छ नि।
3: राम्रो
0: छ त छोराको, एकदम पराक्रमी ग्रह छ, राजा बन्ने ग्रह, राजा आफ्नो वंशको राजा हुने ग्रह छ, आफ्नो राजा हुने एकदम राम्रो छ।
3: गलत दशाहरू भाग्यहरू कस्तो छ? सबै राम्रो छ,
0: भाग्य राम्रो छ, झ्वाकी स्वभावको छ, आँटिलो छ, जोसिलो छ, होइन, विदेश राम्रो, सरकारी जागिर जे गरे पनि राम्रो छ, छोरालाई चिन्तै गर्नै पर्दैन तपाईँले। अब अहिलेको लागि चाहिँ ग्रह राम्रो छैन,
3: जागिरमा पनि पुलिस आर्मीतिर गए राम्रो हुन्छ सर?
0: ए के नहुनु, हाकिम हुने ग्रह छ, आर्मीको अफसर जर्नल कर्नेल हुने ग्रह छ, त्यस्तो ग्रह, एकदम स्पेसल ग्रह, केही चिन्ता गर्नु पर्दैन। के छ समस्या?
3: समस्या त कहिले काहीँ पेट दुख्छ भन्ने, त्यो पेट दुख्ने समस्या छ।
0: पानी नखाएपछि त पेट दुखिहाल्छ नि, पानी नै खाँदैन यसले, त्यही भएर
3: पढ्दैछ केटाले।
0: बिहान उठेर मन तातो पानी एक गिलास खानु पर्यो, एक गिलास दुई गिलास जति खानु पर्यो, पेट दुख्न सन्चो भइहाल्छ। एक हप्ता लगालग खानुभयो भने पेट दुख्न सन्चो हुन्छ, त्यसपछि दैनिक पानी चाहिँ पिउनु पर्यो बिहान खाली पेटमा है।
3: हुन्छ गुरु।
0: ग्रह लागेर पेट दुखेको होइन क्या, ग्रह लागेर पेट दुखेको होइन, खानपिन नमिलेर चाहिँ नै पेट दुखेको हो। चिन्ता नगर्नुहोस्, ग्रह स्पेसल छ, एकदम स्पेसल छ, चिन्ता गर्नै पर्दैन छोराको बारेमा।
3: ल हुन्छ गुरु
0: है।
3: ल गुरु, ल
0: उहाँको छोराको विषय एकदम राम्रो ग्रह हो, राजयोग परेको, राजा समान हुने भन्छ है, ग्रहहरू चाहिँ त्यस्तो बलिया बलिया ग्रह छन्, कुनै ग्रह बिग्रिएका छैनन्, कुनै ग्रह निचो छैन, सबै ग्रह राम्रा छन्, सबै ग्रह केन्द्रमा छ, एकदम राम्रो ग्रह छ। हेर्नुहोस् है, कसै कसैको फेरि यस्तो राम्रो ग्रह हुन्छ, हेर्नु यस्तो राम्रो कुण्डली हुन्छ है, तपाईँको असाध्यै राम्रो कुण्डली हो यो बाबुको, अलि झ्वाकी स्वभावको हुने ग्रहहरू हुन्छ, पछि चाहिँ कसैको स्वभाव कस्तो, कसैको स्वभाव कस्तो त भइ नै हाल्छ, एकदम राम्रो देखियो भन्दै तपाईँ पनि फोन गर्नुहोस् है, तपाईँको पनि राम्रा छन् कि नराम्रा छन् कि ठिक्क हल्का छन् कि भन्ने विषयमा जानकारी म तपाईँलाई गराउँछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडाको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते।
4: हजुर नमस्ते गुरुजी, अघि त मेरो अर्घानाथीबाट कि कुरा गर्दा गर्दै फोन कट भयो।
0: हजुर हजुर, भन्नुहोस् त, कसको विषयमा हेर्नुहुन्छ?
4: भाइको विषयमा, जन्ममिति 2052।
0: हजुर भाइको मलाई कन्ठै छ, भन्नुहोस् न, अहिले होइन?
4: हजुर हजुर हो।
0: ल सोध्नुहोस् त, के सोध्न मन लागेको छ?
4: त्यही त केही भन्दै हुनुहुन्छ, त्यो केही बुझ्दैन कि, सुरुदेखि भन्दै हुन्न, 2052 6/26
0: सुरुदेखि फेरि भन्ने?
4: हजुर केही बुझ्दैन, अघि त काटिहाल्यो।
0: ल ठिक छ, भन्नुहोस् है त, 2052
4: 6/26
0: 6/26
4: राति 9:45
0: रातिको 9:45 के भएर काट्यो फोन तपाईँको अघि
4: खै आफै काट्यो
0: त्यही त मैले काटेको होइन नि फेरि
4: हजुर हजुर
0: तपाईँले उतैबाट कहाँ थिच्नु भयो काट्यो के
4: ल
0: 2052 कार्तिक कृष्ण पक्षको बिहिबार चौथ तिथिमा जन्म वृष राशि नाम ओम प्रकाश अन्त्य नारी नरक
5: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 8 बज्यो।

0: जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रिस्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको 22 अध्यायको 41 46 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। जब फरिसीहरू भेला भएका थिए तब यीशुले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो, ख्रिस्टको विषयमा तिमीहरू के ठान्छौ, ऊ कसको पुत्र हो? तिनीहरूले उहाँलाई भने, दाऊदको पुत्र। उहाँले तिनीहरूलाई भन्नुभयो, त्यसो भए दाऊदले आत्मामा प्रेरणा पाएर उहाँलाई प्रभुको 22 अध्यायको 41 46 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्।

0: दाऊदले उसलाई प्रभु भन्दछन् भने ऊ कसरी तिनको पुत्र हुन्छ र? अनि कसैले पनि जवाफमा एक वचन बोल्न सकेन। त्यस दिनदेखि कसैलाई उहाँसँग प्रश्न सोध्ने आँट भएन। आदरणीय श्रोता, यीशु ख्रीष्टले यो संसारमा आएर आफ्नो सेवाकाई गर्ने क्रममा विशेष गरेर सदुसीहरू, फरिसीहरू र शास्त्रीहरूसँग नै उहाँले धेरै मुकाबिला अथवा संघर्ष गर्नु पर्यो। उहाँका शिक्षाहरूलाई उनीहरूले स्वीकार गरेनन्, यीशुलाई स्वीकार गरेनन्। यीशुलाई स्वीकार नगरेको कारणले गर्दा उनीहरूले यीशुलाई अन्तिममा क्रुसमा टाग्ने सम्मको योजना पनि बनाएको हामी देख्छौं। र यीशु प्रभुले उनीहरूलाई प्रश्न गर्नुभयो, ख्रीष्ट कसको पुत्र हुन् भनेर। यीशु कसको पुत्र हुन् भनेर प्रश्न गर्दाखेरि उनीहरूले यो जवाफ दियो कि दाऊदको पुत्र हो भनेर उनीहरूले जवाफ दियो। र दाऊदको पुत्र, अब्राहमको पुत्र यीशु ख्रीष्ट भनेर पनि सम्बोधन गरिएको छ। तर यीशु खास को हुनुहुन्छ र उहाँ कसको पुत्र हुनुहुन्छ भन्ने कुरा मानिसहरूले अथवा शास्त्रीहरूले, फरिसीहरूले राम्रोसँग बुझेको थिएनन् भन्ने कुरा हामी यहाँ बुझ्छौ। किनभने यीशु ख्रीष्ट नै प्रभु हुनुहुन्छ भन्ने कुरा उनीहरूलाई थाहा थिएन। यीशु नै परमेश्वर हुनुहुन्छ भन्ने कुरा उनीहरूले बुझेका थिएनन्। त्यसै कारणले यीशुलाई मानिसहरूले चंगाईकर्ताको रूपमा स्वीकार गरेको देखिन्छ, तर मुक्तिदाताको रूपमा स्वीकार नगरेको देखिन्छ। सदुसी, फरिसीहरूले र शास्त्रीहरूले यीशु ख्रीष्टलाई परमेश्वर र प्रभु भनेर स्वीकार गर्न सकेनन् र उनीहरूले यीशुलाई दाऊदको पुत्रको रूपमा मात्र स्वीकार गरे। तर यीशु प्रभुले उनीहरूलाई यो कुरा स्पष्ट पार्नुभयो कि यीशु कसरी दाऊदको पुत्र हुन्छ, जबकि दाऊदले यसो भनेका छन् भनेर यहाँ 43 पदमा उहाँले भन्नुभयो। त्यसो भए दाऊदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भने कसरी पुकार्न गर्छन् भनेर यहाँ उनीहरूलाई प्रश्न गर्छन्। दाऊदकै पुत्र हो भनेदेखि त दाऊदले आफ्नो पुत्रलाई त मेरो पुत्र, मेरो छोरा भन्नु पर्थ्यो, तर यहाँ त्यस्तो भएन। दाऊदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भनी पुकार गरेको देखिन्छ। त्यसै कारणले यहाँनिर दाऊदकै वचनलाई यहाँ यसरी प्रस्तुत गरिएको छ। प्रभु यीशु
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50

0: वर्षभन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
2: कता हो साइला यस्तो हतार हतारमा?
3: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानला?
2: ल तपाईँ विदेश जानलाइस कि के हो?
3: यही भन्दै किन जाएर है पासपोर्ट?
2: बटारिया कुरो नगर्नु मस।
3: होइन तँलाई थाहा छैन के हो, धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
1: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-9797-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर, रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका।
7: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 8 बज्यो।

0: जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रिस्टको पवित्र र उच्च नाउँमा ख्रिस्टे अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको 22:41-46 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। जब फरिसीहरू भेला भएका थिए तब यीशुले तिनीहरूलाई एउटा प्रश्न गर्नुभयो, ख्रिस्टको विषयमा तिमीहरू के ठान्छौ? ऊ कसको पुत्र हो? तिनीहरूले उहाँलाई भने, दाऊदको पुत्र। उहाँले तिनीहरूलाई भन्नुभयो, त्यसो भए दाऊदले आत्मामा प्रेरणा पाएर उहाँलाई प्रभु भने कसरी पुकार्न सक्छन्? उनी भन्छन्, परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रो शत्रुहरूलाई तिम्रो खुट्टाको पाउ पैताला मुनि राख्दिन। यदि दाऊदले उसलाई प्रभु भन्दछन् भने ऊ कसरी तिनको पुत्र हुन्छ र? अनि कसैले पनि जवाफमा एक वचन बोल्न सकेन। त्यस दिनदेखि कसैलाई उहाँसँग प्रश्न सोध्ने आँट भएन। आदरणीय श्रोता, यीशु ख्रिस्टले यो संसारमा आएर आफ्नो सेवाकाई गर्ने क्रममा विशेष गरेर सदुसीहरू, फरिसीहरू र शास्त्रीहरूसँग नै उहाँले धेरै मुकाबिला अथवा संघर्ष गर्नु पर्यो। उहाँका शिक्षाहरूलाई उनीहरूले स्वीकार गरेन, यीशुलाई स्वीकार गरेनन्। यीशुलाई स्वीकार नगरेको कारणले गर्दा उनीहरूले यीशुलाई अन्तिममा क्रुसमा टाग्ने सम्मको योजना पनि बनाएको हामी देख्छौ। र यीशु प्रभुले उनीहरूलाई प्रश्न गर्नुभयो, ख्रिस्ट कसको पुत्र हुन् भनेर। यीशु कसको पुत्र हुन् भनेर प्रश्न गर्दाखेरि उनीहरूले यो जवाफ दियो कि दाऊदको पुत्र हो भनेर उनीहरूले जवाफ दियो। र दाऊदको पुत्र, अब्राहमको पुत्र यीशु ख्रिस्ट भनेर पनि सम्बोधन गरिएको छ। तर यीशु खास को हुनुहुन्छ र उहाँ कसको पुत्र हुनुहुन्छ भन्ने कुरा मानिसहरूले अथवा शास्त्रीहरूले, फरिसीहरूले राम्रोसँग बुझेको थिएनन् भन्ने कुरा हामी यहाँ बुझ्छौ। किनभने यीशु ख्रिस्ट नै प्रभु हुनुहुन्छ भन्ने कुरा उनीहरूलाई थाहा थिएन। यीशु नै परमेश्वर हुनुहुन्छ भन्ने कुरा उनीहरूले बुझेका थिएनन्। त्यसै कारणले यीशुलाई मानिसहरूले चङ्गाईकर्ताको रूपमा स्वीकार गरेको देखिन्छ, तर मुक्तिदाताको रूपमा स्वीकार नगरेको देखिन्छ। सदुसी, फरिसीहरूले र शास्त्रीहरूले यीशु ख्रिस्टलाई परमेश्वर र प्रभु भनेर स्वीकार गर्न सकेनन् र उनीहरूले यीशुलाई दाऊदको पुत्रको रूपमा मात्र स्वीकार गरे। तर यीशु प्रभुले उनीहरूलाई यो कुरा स्पष्ट पार्नुभयो कि यीशु कसरी दाऊदको पुत्र हुन्छ, जबकि दाऊदले यसो भनेका छन् भनेर यहाँ 43 पदमा उहाँले भन्नुभयो, त्यसो भए दाऊदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भने कसरी पुकार्दा गर्छन् भनेर यहाँ उनीहरूलाई प्रश्न गर्छन्। दाऊदकै पुत्र हो भनेदेखि त दाऊदले आफ्नो पुत्रलाई त मेरो पुत्र मेरो छोरा भन्नु पर्थ्यो, तर यहाँ त्यस्तो भएन। दाऊदले आत्मामा प्रेरणा पाएर उसलाई प्रभु भनी पुकार गरेको देखिन्छ। त्यसै कारणले यहाँनिर दाऊदकै वचनलाई यहाँ यसरी प्रस्तुत गरिएको छ। प्रभु यीशु ख्रीष्टले परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो कि मे तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टामा पैताला मुनि राख्दिन। यीशु प्रभुको बारेमा जब यी फरिसीहरूले अर्कै अर्थ दिए, अर्कै भनौ उत्तर उनीहरूले दिए, तर यीशुको बारेमा उनीहरूले खासै उहाँलाई परमेश्वर भनेर प्रभु भनेर उनीहरूले यीशुलाई चिनेका रहेछन्। त्यसै कारणले पनि यीशुले उनीहरूलाई यो प्रश्न गरेर उनीहरूलाई बुझाउन खोजिराख्नु भएको देखिन्छ कि उनीहरूले त यीशुलाई दाऊदको पुत्र मात्रै भनेर उनीहरूले सोचेका रहेछन्, उहाँ परमेश्वर होइन भन्ने कुरा उनीहरूले बुझेका रहेछन्। तर यीशु प्रभुले आफ्नो बारेमा प्रश्न गर्नुहुँदै उहाँ चाहिँ खास भन्यो भने परमेश्वर नै हुनुहुन्छ, उहाँ चाहिँ परम प्रभु नै हुनुहुन्छ भन्ने कुरालाई उहाँले आफ्नो बारेमा यीशु प्रभुले उनीहरूलाई प्रकट गरिराख्नु भएको यहाँ देखिन्छ। र उहाँले यही कुरा हुन्छ कि कसरी दाऊदले नै यीशुलाई प्रभु भनेर पुकार गरेका छन् भने कसरी उनी छोरा हुन सक्छन् भन्ने कुरा बताउँदै यीशुले आफूलाई ख्रीष्ट प्रभु हुनुहुन्छ भन्ने कुरा यहाँ प्रकट गरिराख्नु भएको देखिन्छ। र उहाँले भनिसक्नु भएपछि कसैले पनि फेरि प्रश्न गर्ने आँट गरेनन् भनेका छन्। आदरणीय श्रोता, यीशु ख्रीष्टको बारेमा धेरै मानिसहरूले आफ्नो आफ्नो विचार आफ्नो आफ्नो सोचाइहरूमा व्यस्त भएको हामी देख्छौं। यीशुलाई कसैले अगमवक्त, कसैले ठूलो व्यक्ति, चंगाईकर्ता भनेर धेरैले यीशुलाई त्यस अनुसार चिनिएको हामी देख्छौं। उहाँ चाहिँ अगमवक्त हो भनेर चिनिएको देखिन्छ, उहाँ चाहिँ असल व्यक्ति हो भनेर चिनिन्छ, चंगाईकर्ता भनेर चिनिन्छ, तर उहाँ चाहिँ मुक्तिदाता हुनुहुन्छ भनेर फेरि पनि यीशु आफैले आफ्नो बारेमा प्रकट गरिरहनु भएको छ। र आजको मुख्य विचार यही नै हो कि यीशु ख्रीष्ट नै प्रभु हुनुहुन्छ अथवा उहाँ नै परमेश्वर हुनुहुन्छ। यीशु ख्रीष्टलाई विभिन्न व्यक्तिहरूले विभिन्न तरिकाले बुझिरहेको अवस्थामा यीशुले स्पष्ट रूपमा आफ्नो बारेमा उहाँले प्रकट गरिदिनु भएको छ। यीशु ख्रीष्ट नै प्रभु हुनुहुन्छ। आदरणीय श्रोताहरू, यीशु ख्रीष्ट को हुनुहुन्छ भनेर यहाँहरूले पनि विभिन्न आफ्नै अर्थहरू लिएर आफ्नै सोच र विचारमा उहाँलाई बुझिराख्नु भएको छ होला। तर आज यो खण्डबाट यहाँहरूले पनि बुझ्नुपर्ने कुरा के छ भने यीशु ख्रीष्ट प्रभु हुनुहुन्छ। प्रभु भनेको मालिक, प्रभु भनेको जीवनको स्वामी, प्रभु भनेको जिन्दगी हो, जीवन दिने मालिक हो। त्यसकारण आज सारा मानव जातिलाई प्रभु भनेर विश्वास गर्ने कुरा, कसलाई प्रभु भन्ने भनेर धेरै मानिसहरूले विभिन्न व्यक्तिहरूलाई प्रभु प्रभु भनिरहेका हुन्छन्, तर आज स्पष्ट रूपमा यहाँ लेखकले भनिरहेका छन् कि यीशु ख्रीष्ट दाऊदको पुत्र मात्र होइन, अब्राहमको पुत्र मात्रै होइन, उहाँ त प्रभु नै हुनुहुन्छ, उहाँ त परमेश्वर नै हुनुहुन्छ, र उहाँलाई विश्वास गर्नेहरूले आनन्द जीवन पाउँछ, र उहाँले सारा मानव जातिलाई विजय दिनुहुन्छ, र उहाँले नै सारा मानव जातिको पापको लागि प्रायश्चित भएर मानव जातिलाई उद्धार र मुक्ति दिन चाहनुहुन्छ। र आज येशु यो संसारमा प्रभु र मुक्तिदाता हुनुहुन्छ। आज प्रवचन सुन्दै गर्नुहुँदाखेरि यहाँहरूले यीशुलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नु आवश्यक छ। हरेक मानिसको लागि यीशु यो संसारमा आउनुभएको र यीशु ख्रीष्टले शैतानका सबै अग्निबाणहरूलाई पैतालामुनि राख्नु भएको छ। उहाँले सबै शत्रुहरू दियाबलासका अग्निबाणहरूलाई पैताला मुनि राख्नु भएको छ र उहाँलाई विश्वास गर्ने प्रत्येक व्यक्तिहरूले विजय प्राप्त गर्नेछन्, किनभने शत्रुहरूलाई खुट्टा मुनि पैताला मुनि राख्ने काम प्रभुले गर्नुभएको छ। यीशुले सबै अन्धकारका शक्तिहरूलाई जित्नु भएको छ र उहाँलाई विश्वास गर्नेहरूले उद्धार र मुक्ति पाउँछन् र उनीहरूले विजयी जीवन पाउँछन् र उनीहरू कहिल्यै पनि उनीहरू हार खाँदैनन्, उनीहरूले विजय गर्नेछन्, उनीहरू मृत्युमाथि विजय हुनेछन्। राजा यीशुलाई विश्वास गर्ने मानिसहरू मृत्युमाथि विजय भएका छन्। त्यसकारणले यीशुले आफूलाई प्रभु भनेर प्रकट गर्नुभएकोले आज यहाँहरू सबैले पनि यीशुलाई हेर्ने दृष्टिकोण, उहाँलाई चिन्दाखेरि उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ, प्रभु हुनुहुन्छ भनिकन हरेकले बुझेर उहाँलाई विश्वास गरेर उहाँबाट विजयको जीवन, उद्धार र मुक्तिको जीवन प्राप्त गर्न सकिन्छ। यसकारण यदि यहाँहरूको जीवनमा यदि विजय चाहिन्छ, आनन्द जीवन चाहिन्छ र मृत्युपछि पनि आनन्द जीवन चाहिन्छ भने यीशुलाई विश्वास गर्नुहोस् र उद्धार र मुक्ति पाउनुहोस्। र यदि भन्दै आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि आउनेछु र अर्को प्रवचनको सेवा गर्नेछु। त्यतिन्जेल समय यहाँहरूलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्।

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाई उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140130429।
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
5: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98141667064, 98141667064।
7: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
8: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
7: होइन, के भन्छ, कसरी नि?
8: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
9: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491580810, 98491580110।

0: सर सर कम्प्युटर ल्याब जाने आज
1: अब नेक्स्ट फ्राइडे पक्का होस् सर
2: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
3: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिली सिपुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
4: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
3: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
4: सम्पर्क नम्बर 9860628100 9082479417
5: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायती प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानलाई।
3: ल त पनि विदेश जानलाई इसकी के हो?
4: यहीँ भन्दा किन जाएर है पासपोर्ट?
3: बटारिया कुरा नगर्नु पर्छ।
4: होइन तलाई थाहा छैन के हो, धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका।
3: किन थाहा नहुने हो? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल। सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
9: बहचार बहापहार
10: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार
11: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
12: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: हरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा
3: श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. डिजिटल प्लेटफर्ममा फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी त्यहाँबाट पनि प्रत्यक्ष रूपमा जोड़िएका छौं आएका छौं. आदरणीय श्रोता, नेपाली बहसलाई युट्यूब च्यानलमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि सर्च गरेर हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ र केही हाम्रा पछि गरिएका अंशहरू र अन्तर्वार्ताहरू नेपाली नेटवर्कको टीभी र पेजमा पनि आउँछन्, त्यहाँबाट पनि तपाईँले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ. आदरणीय श्रोता, नेपालीहरूले धेरै मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ. आजका पत्र पत्रिकाहरूमा हेर्दै गर्दाखेरि नेपाली कंग्रेसको 15 महाधिवेशन तातेको छ. सभापतिमा गगन कुमार थापा सहित तीनजनाको उम्मेद्वारी र शर्मा र भूषाल निर्विरोध भएका छन्. आदरणीय श्रोता, नेपाली कंग्रेसको 15 महाधिवेशनमा सभापति पदमा तीनजना सहित विभिन्न पदाधिकारी उम्मेद्वारी दर्ता भएको छ. सभापति पदमा गगन कुमार थापा, श्यामकृष्ण खड्का र किशोर सिंह राठौरले उम्मेद्वारी दर्ता गराएका छन्. अर्कोतर्फ नवनिर्मित वरिष्ठ उपसभापति पदमा नेता विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा नेत्री पुष्पा भूषाल निर्विरोध निर्वाचित भएका छन्. यी दुई पदमा एकल उम्मेद्वारी परेकाले उनीहरूको निर्वाचन सुनिश्चित भएको केन्द्रीय निर्वाचन समितिले निर्विरोध सुरक्षित भएको बताइएको छ. आदरणीय श्रोता, आज नेपाली कंग्रेसकै कुरा गर्दै गर्दाखेरि कंग्रेस महाधिवेशन पदाधिकारी ताक्नेको लड़को छ. यतिखेर सभापतिमा गगन कुमार थापादेखि किशोर सिंह लगायतहरूको उम्मेद्वारी पढ्दै गर्दाखेरि केन्द्रीय समितिको आकार 167 बढ़ाएर 297 पुर्याइएको छ. पदाधिकारीको संख्या 14 बढ़ाएर 20 बनाइएको छ. वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भूषाल निर्विरोध निर्वाचित भएका विषय पनि आजका महत्वपूर्ण समाचारहरू बनेका छन् र नेपाली कंग्रेसको 15 महाधिवेशनकै फेरिफेरीमा आज पनि हामी बहस र चर्चा गर्नेछौ. आदरणीय श्रोता, अहिलेको अवस्थामा पछिल्लो समय नेपाली कंग्रेसलाई एक दिक्का बनाएर नेपाली कंग्रेसलाई एक ठाउँमा उभ्याएर जुन तरिकाले जाने भन्ने गगन थापाको संकल्प छ, त्यो संकल्पमा सबै नेता कार्यकर्ताहरू एकजुट भएर अगाडि बढ़ेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्छौं। देशको अवस्था यतिखेर मन्त्रीहरू देश दौड़ा मात्र होइन विदेशतिर दौड़िरहेका छन्। यतिखेर सभामुख डोल प्रसाद अर्यालदेखि लिएर परराष्ट्र मन्त्री शिशिर खनाल हुँदै अर्थमन्त्री डाक्टर सोलुङ वाग्ले यतिखेर विदेशमा छन् भने सुदन गुरूङ पनि भारत जाँदैछन् बिमस्टेकमा सहभागी हुन। त्यसैले करिब एक वर्षसम्म विदेशमा धेरै न दौड़धूप नगर्ने देशकै लागि काम गर्ने बताएका मन्त्री र प्रधानमन्त्रीहरूको विदेश दौड़ा यतिखेर शुरू भइसकेको छ। आदरणीय श्रोता, आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ वरिष्ठता मिचेर सर्वोच्च अदालतमा 4 न्यायाधीश सिफारिश भएका छन्, 2 सदस्यको नोट अफ डिसेन्ट समेत रहेको छ। यतिखेरको अवस्थालाई न्याय परिषदले सर्वोच्च अदालतका रिक्त न्यायाधीशको पदपूर्तिका लागि 4 नाम सिफारिश गरेको छ। प्रधान न्यायाधीश मनोज शर्माको अध्यक्षतामा मंगलबार दिउँसो बसेको बैठकले डाक्टर रत्नबहादुर बाक्सन, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण दागीलाई नियुक्तिका लागि सिफारिश गरेको छ। आदरणीय श्रोता, वरिष्ठता मिचेर सिफारिश गरिएको भन्ने विषयले पनि यतिखेर चर्चा पाएको छ। आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ। यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार खेलराज पाण्डे हुनुहुन्छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: नमस्कार, गुड मर्निङ।
3: नेपाली कंग्रेसको 15 महाधिवेशनको निकै ठूलो सरगमी छ यतिखेर। विभिन्न पदमा उम्मेद्वारी दावेदारी व्यापक रूपमा परेको छ। 2 पदमा त सर्वसम्मति भएको खबर पनि आएको छ। वरिष्ठ उपसभापति र उपसभापतिमा होइन, तपाईँको पनि खुला केन्द्रीय सदस्यमा उम्मेद्वारी छ। खेलराज पाण्डेलाई महाधिवेशन प्रतिनिधिले कसरी चिन्ने? तपाईँको उम्मेद्वारी किन बलियो?
4: नेपाली कांग्रेसको 15 महाधिवेशनमा खुल्ला तर्फ मेरो उम्मेद्वारी रहेको छ। हामीले स्थानीय सरकार चलाउँदा हामीले बटुलेका अनुभवहरू, व्यावहारिक ज्ञानहरूबाट नेपाली कांग्रेस केन्द्रीय समितिमा रहेर जनताका घर दैलोमा रहेका कुराहरूलाई समेटेर केन्द्रीय समितिमा राख्न सक्यौं भने, व्यावहारिक कुरालाई बढ़ी ध्यान दिन सक्यौं भने अहिले नेपाली कांग्रेसको जुन साख कम भएको छ यसलाई अगाडि बढाउनका लागि नेपाली काँग्रेसको उचाइ चाहिँ माथि बढाउनका लागि मेरो उम्मेदवारी हो। त्यस कारणले हामीले जीवनभर जुन नेपाली काँग्रेसका लागि एउटा निरन्तर कार्यक्रमहरू गरिराख्यौं, आफूलाई समर्पित गर्यौं र जनताका बीचमा पुगेर जनप्रतिनिधि हुने पनि अवसर हामीले पायौं। बुटलुक महानगरपालिकाको नगर प्रमुख हुने अवसर पाए र त्यहाँबाट जुन हामीले अनुभवहरू प्राप्त गर्यौं ती अनुभवहरू मार्फत जनताका बीचमा नेपाली काँग्रेसलाई लोकप्रिय पार्टी बनाउनका लागि हाम्रो प्रयत्न रहनेछ, यसैका लागि मेरो उम्मेदवारी रहेको छ।
3: अब नेपाली कंग्रेसको यो 15 महाधिवेशनमा जुन किसिमको उत्साह छ, धेरैले दावेदारी पनि गरिरहेका छन्, अब यसलाई चाहिँ एक ढिक्का बनाएर कंग्रेसलाई अगाडि बढाउनुपर्छ भन्ने खालका विषयहरू पनि जोडिएर आएका छन्, अब तपाईँका प्रतिबद्धताहरू के छन् केन्द्रीय सदस्यमा यदि विजयी भइरहँदाखेरि वा चाहिँ विजयी हुने सम्भावना रहँदै गर्दाखेरि वा चाहिँ नेपाली कंग्रेसलाई म कस्तो कंग्रेस हेर्न चाहन्छु वा कस्तो बनाउन चाहन्छु भन्ने के छ यहाँको विजन?
4: नेपाली कंग्रेस सबै नेपालीहरूको विश्वासिलो भरपर्दो र आशा लाग्दो पार्टी बनाउन चाहन्छौ हामी र जबसम्म पार्टीमा सबैको विश्वास र भरोसा रहँदैन अभिभावकीय जुन विश्वास हुनुपर्ने हो पार्टीभित्र त्यो रहँदैन तबसम्म यो खालको समस्या आउँछ। युवाहरूका लागि, महिलाहरूका लागि, सबै जात जातिका लागि, सबै धर्मावलम्बीहरूका लागि, सबैको विश्वासको पार्टी, भरोसाको पार्टी र आशाको पार्टी नेपाली काँग्रेस बनाउन जरूरी छ। यसका लागि 15 महाधिवेशनबाट अझ बढी हामी यो कुरामा स्पष्ट भएर खारिएर र जनताका कुरालाई केन्द्रसम्म ल्याउने र केन्द्रका कुरा जनताका घरसम्म लाने गरी अब यो 15 महाधिवेशनबाट हामी अझ स्पष्ट भएर जान सक्नेछौ भन्ने विश्वास हामीले लागेको छ।
3: अब नेपाली कंग्रेस पुरानो राजनैतिक दल, एउटा लोकतान्त्रिक पार्टी, बीपीका कतिपय मार्ग र सिद्धान्तमा अडिग पार्टी, आज गगन थापाको नेतृत्वमा यहाँलाई राम्रोसँग थाहा छ, न बीपीको विरासत त्यहाँ अटाएको छ, न गणेशमानको विरासत अटाएको छ, हुँदाहुँदा निवर्तमान सभापति शेरबहादुर देउवा समेत नअटाएको कंग्रेसलाई चाहिँ यो केलाई यो विरासतको क्रमभङ्गता वा सग्लो कंग्रेस युवाहरूको हातमा गएको कंग्रेस मान्न मिल्छ? आज कसरी परिवर्तन भयो?
4: समय सन्दर्भले केही समस्याहरू चुनौतीहरू बेला बेलामा विगतमा पनि आएका थिए र अहिले पनि छन्, तर यो महाधिवेशनपछि बिस्तारै फेरि एउटा सबैलाई समेटिने वातावरण बिस्तारै आउनेछ। कहिलेकाहीँ परेका अप्ठ्यारा र चुनौतीहरूलाई हामीले अलिक गम्भीर भएर हामी जानुपर्छ, यी कुराहरू पछि समेटिनेछन् भन्ने विश्वासमा छु।
3: अब महाधिवेशन प्रतिनिधिहरूलाई के भन्नुहुन्छ, तपाईँको आग्रह के छ देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई?
4: हामीले अझै संवेदनशील भएर गम्भीर भएर नेपाली काँग्रेसलाई कसरी यो जनताको बीचमा लोकप्रिय हुने पार्टी बनाउने हो भन्ने बारेमा हामीले सोच्न जरूरी छ। अब पनि हामीले सोच्न सकेनौं, अब पनि हामीले यसमा कुनै त्रुटि गर्यो भने हामीलाई कसैले क्षमा दिने छैन। त्यस कारणले अहिले जुन अवस्था छ 15 महाधिवेशन, यसमा हामीले व्यावहारिक पक्षलाई बढी ध्यान दिने, हामीले विगतमा गरेका कमी कमजोरीहरूलाई सच्याउने गरी जनताका बीचमा प्रतिबद्धता जाहेर गर्ने र नेपाली काँग्रेसलाई सबै जनताको भरोसाको पार्टी गराउन हामीले यो महाधिवेशनबाट स्पष्ट धारणा र विचार राखेर अगाडि बढ्नु बाहेक हाम्रा बीचमा अर्को विकल्प छैन। त्यस कारणले यसपटक हामीले सबैलाई विश्वास दिलाउनका लागि प्रयत्न गर्न जरूरी छ। यसका लागि जुन उत्साह अहिले आएको छ त्यसमा मेरो पनि उम्मेदवारी रहेको छ र मलाई विश्वास छ हामीले स्थानीय सरकारमा बसेर जुन खालको जिम्मेवारीपूर्वक काम गरिरहेका छौं त्यो अनुभवका आधारमा नेपाली काँग्रेस केन्द्रीय समितिमा आउने अवसर मिल्यो भने नेपाली काँग्रेसलाई सशक्त पार्टी बनाउन, बलियो पार्टी बनाउन र जनताका बीचमा लोकप्रिय पार्टी बनाउन मेरो योगदान रहनेछ, यही कुरा अनुरोध गर्न चाहन्छु।
3: हस्, यहाँको महत्वपूर्ण समयका लागि र आगामी दिनको शुभकामना पनि, धेरै धेरै धन्यवाद। नमस्कार कैलाश पाण्डेजी।
4: हास्यालाई पनि धेरै धेरै धन्यवाद छ र यो सुनिरहनु भएका सबैप्रति धन्यवाद र आभार प्रकट गर्न
3: चाहन्छु। नेपाली कंग्रेसका खुला केन्द्रीय सदस्यका उम्मेद्वार खेलराज पाण्डे आदरणीय श्रोता अबको बहसमा फेरि हामी जोड्न चाहन्छौ। नेपाली कंग्रेसको 15 महाधिवेशनबाट सहमहामन्त्रीका उम्मेद्वार डेलीराम सुवेदी। सुवेदीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: नमस्कार, गुड मर्निङ खेमजी।
3: तपाईँले सहमहामन्त्रीमा आफ्नो दावेदारी प्रस्तुत गर्नुभयो, उम्मेद्वारी दिनुभयो, डेलीराम सुवेदीलाई चाहिँ सहमहामन्त्रीमा किन विजय गराउने महाधिवेशन प्रतिनिधिहरूले बताउनु, तपाईँको एजेन्डा के छन्, विजन के छन्?
4: नेपाली कांग्रेसको यो 15 महाधिवेशन विशेष महाधिवेशनले लिएको रूपान्तरणको संकल्पलाई थप सुदृढ र संगठित बनाएर नेपाली कांग्रेसको नीति, संगठन र नेतृत्व तीनवटै आयाममा रूपान्तरण गर्ने जुन मूल उद्देश्य छ, त्यो मूल उद्देश्यमा म मेरो पुस्ताको प्रतिनिधिका रूपमा शारदीय नेता गगन कुमार थापा, विश्वप्रकाश शर्मा लगायतको अरूको टीममा सार्थक योगदान गर्न सक्छु भन्ने विश्वासका साथ मैले यो खुल्ला तर्फको सहमहामन्त्रीको उम्मेद्वार दर्ता गरेको हुँ। किनकि हामी थुप्रो जो विद्यार्थी आन्दोलनदेखि लागेका, लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलन, लोकतन्त्रको संस्थागत विकास, नयाँ संविधानको निर्माण, यो समुन्नत नेपाल निर्माणको जुन यात्रामा हामी शारदीय नेताहरूसँगको जो लामो सहयात्रा गरेका छौं, त्यसको सिकाइका आधारमा पनि हामीले योगदान गर्न सक्छौं भन्ने हाम्रो विश्वास हो। खास गरिकन एउटा हामीले 35 वर्षभन्दा तलको उमेरको समूहको युवा साथीहरूको जुन आकर्षण आएर उहाँहरू अहिले केन्द्रीय समितिमा 21 जनाको प्रतिनिधित्व गर्ने सिट सुनिश्चित छ, खुल्लामा पनि साथीहरू आउनु होला। त्यसभन्दा माथि तपाईँले एउटा अवस्था हेर्नुभयो भने त्यहाँनिर थुप्रो अग्रज अनुभवी नेताहरू हुनुहुन्छ, तर त्यो बीचको पंक्ति जो छ, त्यो बीचको पंक्ति कसै न कसैले केन्द्रीय पदाधिकारीमा, त्यो सभापतिको क्याबिनेटमा कसै न कसैले त्यहाँ यो पुस्ताको पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने हामी थुप्रो साथीहरूको छलफल र विमर्शपछि यो यो यो यो एक किसिमले भन्नुपर्दा एउटा यो पुस्ताको प्रतिनिधिका रूपमा पनि म यो सहमहामन्त्रीको उम्मेद्वारका रूपमा छु। मेरो संगठन, नीति र नेतृत्व तीनटै आयाममा यो निरन्तरतामा नवीनताहरू थप्ने कुरा र यसलाई सृजनात्मक बनाउने कुरा, वैचारिक बनाउने कुरा र यो अघिल्लो अनुभवी पुस्ता र नयाँ पुस्ताका बीचमा पुल बन्ने, सेतु बन्ने कुराका निमित्त पनि मेरो उम्मेद्वारीको सार्थक अर्थ रहेको छ।
3: खुलामा दुईजना चाहिन्छन् होइन, दिलराम सुवेदीजी? त्यहाँ चाहिँ म हेर्दैछु लिस्ट, 10 जनाको दावेदारी छ, उम्मेद्वारी छ, 10 जना मध्येबाट 9 जना भन्दा फरक चाहिँ दिलराम सुवेदी कसरी एकजना?
4: सबैजनाका आफ्ना विशेषताहरू हुन्छन्। मैले अघि तपाईँले भनिसके जस्तो म नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष रहेर क्याम्पसहरूमा काठमाडौँ शिक्षा क्याम्पसमा सुविश्वासी भएर लोकतान्त्रिक गणतन्त्रको बसबाट प्रारम्भ हामीले विद्यार्थी आन्दोलनमा सार्थक योगदान दिँदै बीचमा प्रदीप गिरी, नरहरि आचार्य जस्तो नेताहरूसँग, शारदीय गगन थापा, विश्वप्रकाश शर्मासँग संगत गर्दै उहाँहरूसँग जोडिएर विचार विशेष नामक हामीले जर्नल निकाल्थ्यौं, वैचारिक छलफलहरू गर्थ्यौं, बहस विमर्शहरू गर्थ्यौं। भनेको कुनै नीतिगत कुराहरूमा पनि हामीले योगदान गरेका छौं, आन्दोलन र अभियानहरूमा पनि योगदान गरेका छौं र आजको राजनीतिको चुनौतीहरू, यो त गएको कुरा हो, इतिहासको भारले मात्र वर्तमान ठेक्न सक्दैन, म राम्रो गरी बुझ्दछु, राम्रो गरी जान्दछु, तर आजका चुनौतीहरू लोकतन्त्रमाथि जुन एकदमै यो हाम्रो सभापतिज्यूले भन्नुभएको हाइपर पोलिटिक्स, एकदम चर्को उचर्को कुराहरू गर्ने तर त्यसको गहिराईमा नपुग्ने खालको राजनीति नेपाली राजनीतिमा प्रवेश गरेको हो कि भन्ने जुन गहिरो शंका आएको छ, आजको यो नयाँ पुस्ता जोडिएको सूचना प्रवृत्तिको यत्रो ठूलो उभार आएको, एआईको यत्रो धेरै विकासक्रमहरू हुँदै गर्दा यसले पार्ने सकारात्मक नकारात्मक असरहरूसँग जोडिएको कुरा, त लोकतन्त्रलाई संस्थागत गराउने, लोकतन्त्रलाई अझ बढी लोकतान्त्रिकरण कसरी गर्ने, लोकतन्त्रलाई कसरी जोगाउने र सुदृढ गर्ने, यो लोकप्रियतावाद अथवा पपुलिजमको प्रहारबाट लोकतन्त्रलाई कसरी सुरक्षित राखेर तर्क, बहस र तथ्यमा आधारित, उत्तेजनामा होइन कि चेतनामा आधारित राजनीतिलाई कसरी स्थापित गर्ने र चेतनामा आधारित राजनीतिलाई स्थापित गर्न सक्ने र आजको समयका समस्याहरूलाई बुझ्ने र त्यसलाई समाधान दिन आवाज मुखरित गर्न सक्ने कांग्रेस कसरी बनाउने, किनभने यति ठूलो ऐतिहासिक संस्था छ, यति ठूलो गौरव भएको संस्था छ, तर यो संस्थाले आजका समस्याहरूलाई ठिक ढंगले बुझ्न र परगल्न र अगाडि लैजान सकेन भने नेपालमा लोकतन्त्र, नेपालको राष्ट्रियता र नेपालको समुन्नति समृद्धिको सपनामा धेरै पछाडि धकेलिन्छ। यसै पनि हामी धेरै ट्र्याक आउट भएका छौँ, धेरै पुराना पार्टीहरू सब एकदमै धेरै के भन्छ खराब हुन भट्ने जबरजस्त भाष्य स्थापित गर्न खोजिएको छ। यो बेलामा एउटा नयाँ पुस्ताको प्रतिनिधि रूपमा तपाईँले हेर्नुभयो भने त्यो 10 जनाको कुरा, मेरो सबै नेताहरूका प्रति सम्मान छ, 10 जनाका प्रति हेर्नुभयो भने त्यस मध्ये सबैभन्दा नयाँ पुस्ताको
5: र नयाँ युवाहरूसँग जोडिन सके उम्मेद्वार केवल म मात्र छु।
3: अब नेपाली कंग्रेस कसरी नयाँ भयो? नेपाली कंग्रेस आज चाहिँ हिजोको विरासतको क्रमभंगता सँगसँगै गगन थापाको उदय र गगन थापाको नेतृत्वले चाहिँ कंग्रेसलाई कसरी एउटा लोकतान्त्रिक पार्टी र अझ बलियो र संस्थागत पार्टी बनाउनका निम्ति मद्दत पुग्यो आज?
5: विशेष महाधिवेशन नेपाली कांग्रेसको विधानभित्र रहेको वैधानिक व्यवस्थालाई टेकेर गरिएको एउटा ठूलो रूपान्तरणकारी ऐतिहासिक कदम थियो। प्रकारान्तरले मानिसहरूले त्यसलाई कसैले विद्रोह कसैले यसले अठारो अवस्था बना भट्ट खोजे पनि त्यो विधानभित्र गरिएको एउटा जिउँदो पार्टीभित्र गरिएको एउटा उच्चतम लोकतान्त्रिक अभ्यास थियो। यसले तपाईँले भन्नुभएको जस्तो नेपाली कांग्रेसमा पुस्तान्तरणको कुरा रूपान्तरणको कुरा नीतिगत रूपमा तपाईँले केही कुराहरू भन्छु जस्तो नेपाली पछिल्लो समय राजनीति कसरी सत्ता प्राप्त गर्ने कारोबारी राजनीति जस्तो तपाईँले दुई पद मैले चार पद यस्तो यस्तो ढंगले मन्त्री यो बन्ने सरकार चलाउने यस्तो यस्तो सत्तावाला राजनीति मात्र थियो। त्यहाँबाट अहिले गगन थापाको नेतृत्वमा उहाँहरूले यसलाई सिद्धान्त मूल्यको राजनीतितर्फ बीपीकालीन बाटोको सिद्धान्तको राजनीति जस्तो बीपी कोइरालाले एउटा हस्ताक्षर गरेर राजा महेन्द्रसित सम्झौता गर्नुभएको भए त उहाँ दशौं वर्ष प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो नि। र दुईटै जनमतले अभिमत लिएर आएको प्रधानमन्त्री प्रजातन्त्रको मूल्यमा सम्झौता गर्न तयार हुनु भएन तर आठ वर्ष कारावास बस्नु। हेर्नुहोस् कति ठूलो ऐतिहासिक प्रतिबद्धता र कमिटमेन्टबाट हुर्केको पार्टी हो। वर्षमान सिंह जसले आफ्ना हातमा किस्तीमा आएको प्रधानमन्त्री छोडेर मेरो साथी किसिनजीलाई बनाउनुहोस् भनेर भन्नुभन्दा यस्तो मूल्यहरू यस्तो मान्यताहरू यस्तो आदर्शबाट हुर्केको पार्टीलाई हामीले पछिल्लो समय केवल मन्त्री सत्ता दुई चार छन् यसो कुरामा आफ्नो मूल्य नमिल्ने ठाउँमा हामीले सम्झौता गर्यौं। फरक आदर्श फरक सिद्धान्त भएको न्यूनतम आधारै नमिल्ने पार्टीहरूसँग अर्काको चुनाव चिन्हमा हामीले मत हाल्न लगायौं। यस्ता थुप्रै चिजहरू अरू थुप्रै चिजहरूमा जान हामी जोडिन सक्छौ होइन टिकट वितरणदेखि अरू सबै चिजहरूमा तपाईँ भला हामीले जनताले हामीलाई अहिले प्रमुख प्रतिपक्षी बनाए हाम्रो मत कमजोर आयो तर पनि गएको फागुन 21 निर्वाचनमा हामीले 109 ठाउँमा नयाँ साथीहरूलाई दियौँ। टिकट वितरणमा हेर्दै गर्दा छोटो समयमा पनि कसरी यो सब तपाईँले त्यति बेला चर्चा परियोजना सुन्यो त्यसमा गरिएको निष्पक्षता अथवा स्वच्छता अथवा एक किसिमको परिवर्तनको आभास जो थियो त्यो चिजलाई अब अगाडि जे जे ती केही घटना र नीतिहरू लिएका त्यसलाई संस्थागत गर्ने गरी जस्तो अब तपाईँले अब स्थानीय निर्वाचन आउँदैछ स्थानीय निर्वाचनमा उम्मेद्वार बन्न चाहने प्रत्येक साथीले यो हाम्रो पार्टीको सिलेबस अथवा स्थानीय तह कसरी सञ्चालन गर्ने प्रभावकारी ढंगले भन्ने पार्टीको कोर्स गर्नुपर्नेछ। त्यहाँ इलेक्सन गभर्नरले काम गर्नेवाला छ त्यहाँ हामी इलेक्सन ब्युरो बनाएर को कोही कस्तो भनेर काम गर्न सक्ने यो नयाँ नयाँ नीतिहरू नृत्य कार्यक्रममा जसरी सभापतिले लिएर आउनु भएको छ संगठनमा पनि चुस्तता संगठनको प्रत्येक साथीलाई जिम्मेवारी कस्तो जिम्मेवारी के हो भन्ने यो भद्रगोल तरिकाले होइन। जस्तो केन्द्रीय कार्य समिति आयो भने उहाँले प्रत्येक केन्द्रीय सदस्यको जिम्मेवारी पदाधिकारीको जिम्मेवारी होइन कसको कहाँ के हो जिम्मेवारी र पर्फर्मेन्सका आधारमा जिम्मेवारी कसले कति राम्रोसँग वहन गर्न सक्यो वा सकेन भन्ने आधारमा ठिक ढङ्गको मूल्याङ्कन त्यो तलदेखि माथिसम्म त्यसरी मूल्याङ्कन गर्ने र मूल्याङ्कनमा नेताको नजिक आसेपासे अथवा नातागोता भन्दा बढी तलको जनमतले के भन्छ भन्ने कुरालाई बढी ध्यानमा राखेर पार्टीभित्रको आन्तरिक कुराहरूमा गर्ने र अहिले चाहिँ सरकारले राम्रो काम गरेको ठाउँमा समर्थन गर्ने र सरकारले गलत काम गरिरहँदा लोकतन्त्रमाथि प्रहार गर्दै गर्दा एकदम धारिलो ढंगले प्रष्ट ढंगले सरकारमाथि प्रश्न उठाउने जनमत निर्माण गर्ने र यो सत्ताको निरङ्कुशता सत्ताको अहिले भनिन्छ नि बचकनापनको भन्ने तर्क शब्दले धेरै चलिरहेको छ राष्ट्रपकै
3: साथीहरूलाई
5: सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिहरू नेताहरू सबै आदरणीय नेताहरूलाई विनित भएर अनुरोध गर्न चाहन्छु कि यो महाधिवेशन नेपाली कांग्रेसलाई सबै नेपाली कांग्रेसको निर्णय गर्ने तहमा सबै पुस्ताको प्रतिनिधित्व सुनिश्चित हुने गरिकन यहाँहरूले नेतृत्व चयन गर्नुहुनेछ र त्यसका निमित्त मैले मेरो पुस्ताको तर्फबाट पनि यो पदाधिकारीको तहमा जस्तो हामी 21 जना पदाधिकारीको जो प्रबन्ध गरेका छौँ यो विधानमा त्योभित्र तपाईँले भेट्ने पदाधिकारी तपाईँको भावना र आवाज बुझ्ने तपाईँको पछिल्लो पुस्ताको साथीलाई पनि भाइलाई पनि छोरालाई पनि दाईलाई पनि अथवा साथीलाई पनि त्यहाँनिर पठाइदिनु हुनेछ भन्ने अनुरोध
3: गर्छु। हजुर राम सुवेदी जी, आको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद, शुभकामना, नमस्कार।
5: यो मौकाका लागि तपाईलाई धेरै धेरै धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसको सभामन्त्रीको उम्मेद्वार दिलीराम सुवेदी, आदरणीय श्रोता। यतिखेर हामी जोड्न चाहन्छौ नेपाली कंग्रेसको केन्द्रीय सदस्यका उम्मेद्वार श्री बाबु महर्जन। महर्जनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: गुड मर्निङ, नमस्कार, जय नेपाल।
3: अब श्री बाबु महर्जन भनिसकेपछि नामै काफी छ, खुला केन्द्रीय सदस्यमा तपाईँको उम्मेद्वारी किन र केका लागि?
6: अब यो चाहिँ एउटा मेरो लागि यो एउटा ठूलो महत्वको कुरा छ, किनभने म योभन्दा अगाडि नेपाली कंग्रेसको कुनै पनि यस्तो किसिमको केन्द्रमा बसेर काम गर्ने मौका पाएको थिइनँ, र अहिलेको परिप्रेक्ष्यमा कुरा गर्दाखेरि मेरो दुईटा कार्यकाल, त्यो भनेको ललितपुर महानगरपालिकाको मेयरमा मैले कार्य गरिसकेको अवस्था रह्यो, र यो अवस्थामा चाहिँ अब तपाईँहरू जस्तो मिडियाकर्मी साथीहरूले पनि अति राम्रो काम गरेको सफल मेयर भनेर जुन किसिमको ब्रान्डेड गर्नुभयो, त्यो सन्दर्भमा चाहिँ अब मैले जे जति अनुभव हासिल गरेँ र नेपाली कङ्ग्रेसको जति पनि स्थानीय पदमा रहनुहुने रहनुभएकाहरूलाई चाहिँ मैले केही हदसम्म मार्गनिर्देश गर्न सक्ने र नयाँ पिँढीलाई पनि मतलब यो जनस्तरको कामहरूमा चाहिँ डेलिभरी दिन सकिन्छ, सक्नुपर्छ र यसरी गर्नुपर्छ भनेर सिकाउने अथवा केही हैसियतमा चाहिँ मैले चाहिँ मेरो अनुभवलाई चाहिँ साथासाथ गर्न सक्ने हैसियत मेरोमा छ भन्ने कुरा रहेको हुनाले मैले चाहिँ यो पटक केन्द्रीय कार्य समितिको खुल्ला 45 सदस्यभित्रमा चाहिँ पर्ने गरिकन मैले चाहिँ निवेदन दिएको छु।
3: अनि श्री बाबु महर्जन चाहिँ पहिलो पटक केन्द्रीय सदस्यको उम्मेद्वार बन्दै हुनुहुन्छ होइन? अहिले सबै स्थानीय तहमा काम गर्नुभयो होइन, अन्य अन्य कमिटीहरूमा?
6: हजुर हजुर, हो हो हो।
3: अब आज नेपाली कंग्रेसको अहिलेको जुन पछिल्लो परिस्थिति छ, नेपाली कंग्रेस गगन थापाको नेतृत्वमा जुन ढंगले अगाडि लग्न खोजिएको छ, यसको परिवर्तित कंग्रेस भनिएको छ, अहिलेको यो कंग्रेस विशेष महाधिवेशन पछि चाहिँ कसरी परिवर्तित कंग्रेस त्यसो भए?
6: यो चाहिँ अहिलेको सन्दर्भमा यो निकै नै परिवर्तित कंग्रेस हुन गइरहेको छ। अब यसमा चाहिँ यसको यो जुन विभिन्न यो समूहहरू विभिन्न यो महाधिवेशन अन्तर्गत यो चाहिँ अति समावेशी भएको र यसले चाहिँ कुनै पनि तह र तबकालाई पनि नछुट्याएको, अब यहाँसम्म कि अब 35 वर्ष मुनिको अब त्यसलाई हामी गेन्जी समूह भन्छौँ, किनभने उहाँहरूलाई पनि यसले चाहिँ क्लस्टर बढाएर सँगै लिएर जाने, ताकि यो मतलब यङ जेनेरेसनले चाहिँ मतलब यङहरूको राम्रोसँग रिप्रेजेन्टेसन गरेर समाहित रूपमा चाहिँ यसको चाहिँ मतलब डेलिभरीहरू गर्न सकुन् भन्ने उद्देश्य राखेर रा, यो अगाडि बढेको छ। यति मात्र पनि होइन, अब यसमा चाहिँ यो पटक एउटा राम्रो परिप्रेक्ष्य के छ भन्दाखेरि केन्द्रीय सदस्य अथवा केन्द्रीय पदाधिकारीमा पराजित हुनेले यो चाहिँ प्रदेश र जिल्लामा पुनः प्रतिस्पर्धा गर्न नपाउने भन्ने अति महत्वपूर्ण कुराहरू पनि यसमा समावेश गरिएको हुनाले यो पन्ध्रौं महाधिवेशन अति महत्वपूर्ण छ भन्ने मेरो भनाइ रह्यो।
3: अब नेपाली कंग्रेसमा अहिले जुन किसिमको उत्साह छ, जुन किसिमको पछिल्लो समय चाहिँ देशभरिबाट चाहिँ इतिहासकै धेरै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ केन्द्रित भएका छन्, अब आज त्यहाँ हेर्दा न बीपी पुत्र छन् न त्यहाँ गणेशमान पुत्र छन्, हुँदाहुँदा निवर्तमान सभापति शेरबहादुर देउवा पनि छैनन्, विरासतको क्रमभंगता सग्लो नेपाली कंग्रेस आजको नारा बनाउन मिल्छ त्यसो भए?
6: अब यो क्रमभङ्गताको नारा भनेको चाहिँ यताकता आइ नै रहन्छ, तर अहिलेको सन्दर्भमा यहाँले नाउँ लिनुभएको सबै नेताहरूका पुत्रहरू र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजी उहाँहरूको अनुपस्थिति हुनु चाहिँ सबै नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई खड्किएकै छ। तरै पनि अब यतातिर सम्भावित मतलब यतातिर चाहिँ गगन थापा लगायत व्यक्तित्वहरूले उतातिरको जुन कुरा मिलाएर कंग्रेस एक भएर अगाडि बढ्नुपर्छ, पन्ध्रौं महाधिवेशनबाट चाहिँ एउटा राम्रो सन्देश दिनुपर्छ, हामी लागौं जुटौं भन्ने किसिमको जुन प्रस्तावनाहरू थिए ती प्रस्तावनाहरू चाहिँ श्रद्धेय नेता शेरबहादुर देउवा पछिको बाटो चाहिँ यसलाई स्वीकार नगरे गर्दाखेरिको अवस्थामा हामी महाधिवेशन प्रतिनिधिहरू ज्यादै मर्माहित भएको त मर्माहित भइरहेका छौँ. अब हामीले अहिले चाहिँ मात्र आशा गर्न सक्छौ किन भन्दाखेरि धेरै नै प्रयास गरिसकेको अवस्था हो. तर त्यो अवस्था हुँदा हुँदै पनि अहिले नमिलिरहेको सन्दर्भमा चाहिँ अब हामी आशा गरौं कि यो 15 महाधिवेशनको लगत्तै पछि स्थानीय चुनाव आउनुभन्दा अगाडि श्रद्धेय शेरबहादुर देउवा पक्षसँग चाहिँ मिलापत्र हुन्छ मिल्छ र हामी मिलेर चाहिँ स्थानीय चुनावमा समावेश हुन्छौँ र पहिलाको भन्दा चाहिँ राम्रो बेटर रिजल्ट निकाल्न चाहिँ हामी सक्षम हुनेछौँ भन्ने चाहिँ हाम्रो धारणा रह्यो.
3: श्री बाबु महर्जनजी, जाँदा जाँदै देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको अनुरोध आग्रह के छ?
6: अहिले महाधिवेशन प्रतिनिधिहरू चाहिँ अब 77 जिल्लाबाट एकदमै अपार रूपमा चाहिँ जुन सहभागी हुन आउनुभयो उहाँहरूलाई चाहिँ म काठमाडौँ उपत्यकाभित्र त्यसमाथि पनि म ललितपुर महानगरपालिकाको मेयरको हैसियतले मैले उहाँहरूलाई चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु. उहाँहरूको जुन अहिलेको यो 15 महाधिवेशनमा उहाँहरूको तर्फबाट जुन हुन गइरहेको सहयोग छ त्यसको लागि म चाहिँ मेरो अन्तस्करणदेखि नै हार्दिक साधुवाद व्यक्त गर्दछु. र म चाहिँ अहिले केन्द्रीय समितिको खुला 45 चाहिँ म चाहिँ सदस्य हुन गइरहेको सन्दर्भमा ललितपुर महानगरपालिकामा मैले मेरो नेतृत्वमा दुईटा कार्यकालमा भए गरेको काम कुराहरू जति छन् ती काम कुराहरू घाम जत्तिकै एकदमै स्पष्ट छ खुल्ला छ. तसर्थ मैले उहाँहरूलाई चाहिँ यस्तो मौका मिलाएर यसरी ललितपुर महानगरपालिकाको विविध निर्माण कार्यहरू विविध हाम्रो सेवा प्रवाह गरिरहेका कुराहरू यसरी समयले मिल्छ भने र मिलाएर यसरी अवलोकन भ्रमण गरिदिनको निमित्त म विनम्र आग्रह गर्दछु.
3: हस्, यहाँको महत्वपूर्ण समय र आगामी दिनको शुभकामना पनि. श्री बाबु महर्जनजी नमस्कार.
6: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद. नेपाल
3: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका खुला केन्द्रीय सदस्यका उम्मेद्वार श्री बाबु महर्जन र ललितपुर महानगरपालिकाका मेयर पनि हुनुहुन्थ्यो. आदरणीय श्रोता, यतिखेर हामी फेरि जान चाहन्छौ नेपाली कंग्रेसका महामन्त्री पदका उम्मेद्वार अमर सिंह पोन. अमरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
7: नमस्कार, धन्यवाद छ.
3: अमर सिंह पुन, नेपाली कंग्रेसको महामन्त्रीको उम्मेद्वार दावेदार. नेपाली कंग्रेसको महामन्त्रीको उम्मेद्वार बन्दै गर्दाखेरि तपाईँका भिजन के छन्? तपाईँको बलियो दावेदारी कसरी महामन्त्रीमा बताउनुहोस्?
7: पहिलो कुरा त यो तपाईँको लोकप्रिय रेडियोबाट जो नेपाल नेटवर्कबाट सुन्ने श्रोता र सबै नेपाली विश्व जगतमा रहनुहुने जुन श्रोता हुनुहुन्छ उहाँहरूलाई म हार्दिक जय नेपाल गर्न चाहन्छु. र यो यसपालिको महाधिवेशन विशेष परिस्थितिबाट सृजित विश्व राजनीति अथवा नेपालको राजनीति पश्चात काँग्रेसको परिवर्तन, काँग्रेसले गर्नुपर्ने भूमिका फरक ढंगले अगाडि बढ्नलाई यो महाधिवेशन शुरूआत भएको छ. र यो महाधिवेशनबाट पक्कै पनि नीति र नेतृत्व त्यो खालको सोचका साथ अगाडि बढ्नेछौ. त्यो नीति र नेतृत्वको चाहिँ लाई पूर्ण रूपमा कार्यान्वयन गर्नलाई संस्थागत तरिकाले कार्यान्वयन गर्नलाई हिजोको इतिहास र अहिलेको वर्तमानलाई जोडेर अथवा हिजोको नेताहरूलाई हाम्रा अभिभावकहरूलाई पनि सम्मान गर्दै त्यो रूपमा जुन खालको अहिले पार्टीभित्र जे खालको समस्या छन् त्यो समस्याको समाधान भनेको एक आपसमा संवाद र कसैले सम्मान कसैको व्यवस्थापन गर्दै अगाडि बढ्ने हो. त्यस कारण त्यो व्यवस्थापन गर्दै अगाडि जान सक्ने नेता आदरणीय सभापति गगन कुमार थापाको नेतृत्वलाई सबल बनाउनलाई मेरो उम्मेदवारी हो. अर्को कुरा, बीपी कोइरालाले जुन परिकल्पना समावेशी त्यतिखेरको बीपी कोइराला पाला जुन समावेशी त कल्पना गरेर त्यतिखेरको चाहिँ सबै जातीय सन्तुलन त्यसरी भेगको सन्तुलन मिलाएर नेतृत्वमा पार्टीको सबै ठाउँमा त्यो खालको व्यवस्थापन गर्नुभएको थियो. त्यस कारण मेरो उम्मेदवारी एउटा द्वन्द प्रभावित जिल्ला रोल्पा जस्तो ठाउँ जसले 122 काँग्रेसका हुनहार सिपाही गुमायो, नेता गुमायो, त्यो ठाउँ द्वन्दले गर्दा त्यतिका चाहिँ साथीहरूले हाम्रा नेताहरूलाई गुमायौं, उहाँहरूप्रति श्रद्धा सुमन व्यक्त गर्दै त्यो ठाउँबाट म राजनीति गर्दै विभिन्न तहमा चाहिँ बसेर मैले आफूले काम गरेको छु विभिन्न तहमा जुन तहमा बसे जहाँ बसे मैले पार्टी र पार्टी र पार्टीका साथीहरू र अरू समाजलाई पनि फरक ढङ्गले काम गर्छौँ गर्छौँ भनेर त्यो मूल्य मान्यता साथ आएको मान्छे हो त्यस कारण मेरो काम मेरो चाहिँ मेरो कार्यक्षमता प्रति सबै देशभरिबाट आउने महाधिवेशन प्रति र विश्वबाट आउने जनसभा समितिबाट आउने साथीहरू र जुन महाधिवेशन साथीहरूले सबैले धेरैले धेरै नेताहरूले मेरो कार्यशैली मेरो क्षमतालाई बुझ्नुभएको छ र चाहिँ हिमाल पहाड तराई लाई जोड्नु र जाति सन्तुलन मिलाउने एउटा पछाडि अहिलेसम्म नेपाली काँग्रेसभित्र मगर जाति म जातीय धेरै जातीय कुरा त मलाई हामी पहिलो कुरा मानव जात हौ मानिस हौ त्यसपछि नेपाली हौ त्यसपछि नेपाली काँग्रेस हौ त्यसपछि मेरो म कहाँ जन्मे कुन जातमा जन्मे फरक कुरा हो तर पनि यसो हेर्दाखेरि मगर जातको नेतृत्व अहिलेसम्म कार्यकारी भूमिका माथिल्लो तहमा कोही गएको थिएन अहिले स्वाभाविक रूपमा मैले जुन रूपमा म अगाडि बढ्दै जाँदा मेरो आदरणीय नेता आज सम्झिन चाहन्छु आदरणीय नेता संविधान पिता सुशील कोइरालाले मलाई चाहिँ यहाँसम्म लिँदै मलाई चाहिँ धेरै खालको प्रमोट गर्नुभयो उहाँसम्म मैले धेरै लामो काम गरेँ र त्यस कारण अब अहिले आजको नेताहरूसँग सबैसँग म त्यो नजिकसँग काम गरेको छु आदरणीय सभापति सरदी गगन थापासँग पनि म त्यत्तिकै नजिक भएर काम गरेको छु त्यस कारण यो परिवर्तन जुन परिवर्तनको यो समय आउँदै गर्दा मेरो पनि आफ्नो योगदान छ म पार्टीको विभिन्न खालको म पार्टीको प्रदेश सभापति हुँदै गर्दा पनि मैले विशेष महाधिवेशनमा देखि लिएर सबै कुरामा आदरणीय सभापतिजीलाई हर ठाउँमा सहयोग गर्दै यहाँसम्म आएको हुँ।
3: अमर सिंह पुनजी अब एउटा कुरा के छ भने महामन्त्रीको दावेदारहरू धेरै छन् आठजना छन् होइन खुलामा दुईजना मात्र चाहिने हो तर अमर सिंह पुनजीले जुन किसिमले आफ्ना कुराहरू राख्दै हुनुहुन्छ आज नेपाली कंग्रेसको महाधिवेशनको उल्लास उत्सव एकातिर छ र तपाईँ अब नेपाली कंग्रेसको महामन्त्रीमा यदि निर्वाचित भइसके पछाडि कंग्रेसलाई कस्तो देख्न चाहनुहुन्छ कस्तो बनाउन सक्नुहुन्छ
7: पहिलो कुरा चाहिँ काँग्रेसलाई के देख्न चाहन्छु भने नेपाली नेपाली नागरिकको भरोसा केन्द्र बनाउन चाहन्छु मैले समग्र नेपाली नागरिकै केन्द्र भरोसा केन्द्रबिन्दु नेपाली काँग्रेस हो भन्न देख्न देखाउने गरी काम गर्न चाहन्छु नेपाली काँग्रेसले त्यस्तो खालको नीति त्यस्तो खालको नेतृत्व त्यस्तो खालको सोचका साथ सरकारमा सोचका साथ आम नेपाली नागरिकका हक हितका विषयमा जुन रूपमा जति पनि परिवर्तन भयो नेपालका परिवर्तनको नेतृत्व काँग्रेसले गर्यो त्यो काँग्रेसको नेतृत्वको जुन खालको इतिहास छ र वर्तमानलाई पनि जोडेर आजको इतिहासलाई नै फरक ढङ्गले देख्ने खालको नेता समग्र नेपाली नागरिकको केन्द्रबिन्दु हुन सक्ने नेता चाहिँ गगन कुमार थापालाई अझ बलियो बनाएर नेपाली काँग्रेसलाई सशक्त बनाएर संस्थागत बनाएर जुन नेपाली काँग्रेसभित्र विधान विधि होइन सदस्यता जुन खालको नेतृत्व तल्लो तहलाई जुन खालको अधिकार त्यो अधिकारका सम्बन्ध बनाएर यो नेपाली काँग्रेसलाई चाहिँ मजबुत बनाउन चाहन्छु नेपाली काँग्रेसलाई यो चाहिँ जुन रूपमा हामी चलेका छौँ त्योभन्दा फरक हिजोको इतिहास र वर्तमान हाम्रो हिजोको अनुभवले आजको आज के देखेको छ त्यस कारण तल्लो तहदेखि माथिल्लो तहका नेताहरूलाई सबैलाई जिम्मेवारी पूर्ण रूपमा काम गराएर काम गरेर यो पार्टी साँच्चै ऐतिहासिक पार्टी बनाउने खालको लाइनमा म उभिनेछु र मेरो सभापति आदरणीय सभापति गगन कुमार थापालाई अझ मजबुत अझ चाहिँ जुन खालको नेपालको नाग नेपालको राजनीतिमा जुन खालको उहाँको उचाइ छ त्योभन्दा माथि उचाइ विश्व जगतमै उचाइ हुने गरी यहाँ नेपालको राजनीतिलाई फरक ढङ्गले लाने गरी त्यो उहाँलाई सफल बनाउन चाहन्छु र समग्र नेपाली काँग्रेसका आम पार्टीका साथीहरूलाई पनि हामी सबै कुरा चाहिँ यो पार्टीमा न्यायचित हुन्छ यो पार्टीमा समावेशिता हुन्छ यो पार्टीमा सही निर्णय हुन्छन् र निर्णय भएका कुरा कार्यान्वयन हुन्छन् भन्ने खालको चाहिँ अनुभूति
3: र जाँदा जाँदै छोटोमा देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई अमर सिंह पुनको महामन्त्रीको उम्मेद्वारको तर्फबाट के छ सन्देश आग्रह अनुरोध
7: मेरो सन्देश यो आग्रह छ कसैका दबावमा नपरेर यो पार्टी बनाउनु छ सबै आज आउने महाधिवेशन प्रतिनिधि साथी नेता साथीहरूले अब कसैका यो र त्यो नभनेर अहिले वास्तवमा हामी 12 र 13 14 महाधिवेशन जुन रूपमा गुटगत रूपमा हामी उभिएर दुई च्यानलमा एकदम प्रतिस्पर्धा गर्ने एकले अर्कालाई हराउने हाम्रो 7 तहको निर्वाचन 7 तह वडा तहदेखि माथिसम्म हामी एकले अर्कालाई हराउँदै आएका छौँ जुन रूपमा चाहिँ पार्टीमा द्वन्द्व छ जुन खालको व्यवस्थापन समस्या भयो त्यो कुरालाई बुझेर यसपालिको महाधिवेशन यो र त्यो नभनेर उपयुक्त पात्र छान्न उपयुक्त पात्रलाई मत दिन र सबै कुरा चाहिँ गगन कुमार थापालाई बलियो बनाउने गरी उम्मेद्वारलाई मत दिन र तपाईँहरू सबैलाई यो चाहिँ वर्षात अथवा मौसम पनि खराब छ सबै कुरा लाई मध्यनजर गरेर आफ्नो स्वास्थ्य पनि ख्याल गरेर सबै कुरा मध्यनजर गरेर पार्टीलाई एक ढङ्गले यो नेपालको राजनीतिबाट माथि उठाएर र पार्टीलाई सशक्त बनाउनलाई सशक्त उम्मेद्वारहरू गगन कुमार थापालाई कुन कुन उम्मेद्वार कुन कुन पदका उम्मेद्वारलाई उहाँ गगन कुमार थापाका नजिक अथवा चाहिँ यो जिताएपछि उहाँलाई सफल बनाउन सकिन्छ भने एकदम सोचका साथ सकारात्मक सोचका साथ मतदान गर्न र आफूले पनि जहाँ जहाँ जो जो उम्मेद्वार हुनुहुन्छ त्यही रूपमा लाग्न अनुरोध गर्दै यसपालिको चाहिँ महाधिवेशन अहिले विशेष परिस्थितिमा निर्माण भएको यो महाधिवेशनलाई सफल बनाउनलाई सबैलाई अनुरोध गर्दै बिदा
3: हुन्छु। धन्यवाद र आगामी दिनको शुभकामना। नमस्कार।
2: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईबी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
3: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका खुल्ला केन्द्रीय सदस्यका उम्मेद्वार अनिल रोगता केन्द्रीय सदस्यका उम्मेद्वार अनिल रोगता हुनुहुन्छ। रोगताजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: धन्यवाद
3: अनिलजी। तपाईँले केन्द्रीय सदस्यमा दावी गर्दै हुनुहुन्छ, होइन, गरिसक्नु भएको छ, केन्द्रीय सदस्यको उम्मेद्वारी किन नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनले अर्थात् महाधिवेशन प्रतिनिधिले तपाईँलाई किन विजय गराउने?
8: म नेपाली कांग्रेसमा 30 वर्षदेखि गरी खाने पनि र राजनीति पनि गर्दै आएको व्यक्ति हो। त्यस कारणले गर्दा राजनीतिलाई अब राजनीति अहिलेको समयमा जुन किसिमको समृद्धि राष्ट्रमा आवश्यक छ, जुन अहिलेको समय भनेको आर्थिक रूपान्तरको समय हो र त्यसमा हामीहरू काम गरिसकेका छौँ पार्टीभित्र पनि र पार्टी बाहिर पनि। त्यस कारणले गर्दा हामी मधेसी खुल्लामा केन्द्र सदस्यको रूपमा म आफ्नो उम्मेदवारी दिएको छु र त्यस कारणले पार्टीका साथीहरूको साथ सहयोग र उनीहरूको सुझावको अनुसार नै मैले आफ्नो उम्मेदवारी दिएको हो। त्यो र मलाई आज नीति बनाउनको लागि, आर्थिक नीति बनाउनको लागि र भोलिका दिनमा देशलाई नेपाली काङ्ग्रेसले आर्थिक रूपान्तर गर्छ भन्ने कुराको त्यसमा कहीँ न कहीँ म योगदान दिन सक्छु भन्ने कुराको लागि निर्धारित हो। त्यस कारणले मलाई भोट दिन्छ भन्ने मलाई मात्र विश्वास छ।
3: देशभरिका महाधिवेशन प्रतिनिधिहरू आउनु भएको छ, मधेसिक केन्द्रीय सदस्य खुल्लातर्फ यहाँको उम्मेद्वारी पनि छ, होइन, कंग्रेस कस्तो भएको देख्न चाहनुहुन्छ? गगन थापाको नेतृत्वमा सफल कंग्रेस बन्छ आज?
8: एउटा कुरो सत्य छ कि गगन थापाको नेतृत्वमा एउटा नयाँ ऊर्जा थपेको छ पार्टीमा र पार्टीले संसारभरि नै र देशभरि नै नेपाली जनताले एउटा युवा नेतृत्व भएको कारणले गर्दा एउटा ऊर्जाशील नेतृत्व भएको कारणले गर्दा एउटा नयाँ जोस नयाँ एउटा ऊर्जा चाहिँ पार्टीमा आएको छ र जनताले पनि त्यसलाई एउटा सकारात्मक दृष्टिकोणमा देखिरहेका छन् र आउने दिनमा नेपाली काङ्ग्रेस पार्टी अझ लोकप्रिय हुनेछ भन्ने कुरामा सबैको अनुमान छ।
3: अब नेपाली कंग्रेसको अब निकै ठूलो संकटबाट संक्रमणकालीन अवस्थाबाट चाहिँ आज यो अवस्थामा आइपुग्दाखेरि चाहिँ कंग्रेसमा हिजोका कतिपय विरासतहरू छुटेका छन्, होइन, नयाँ ढंगको कंग्रेस चाहिँ अगाडि बढ़न खोजिरहेको एउटा परिस्थिति छ। देशव्यापी रूपमा चाहिँ अहिले भनौं न महाधिवेशन प्रतिनिधि इतिहासकै धेरै महाधिवेशन प्रतिनिधि चाहिँ काठमाडौँमा केन्द्रित छन्। उनीहरू के चाहन्छन्? तपाईँहरू के चाहनुहुन्छ? कंग्रेस कस्तो बनोस्? लोकतान्त्रिक पार्टी, पुरानो पार्टी, आज कंग्रेसको अभिगत र अब बन्ने कंग्रेस कस्तो बनोस्?
8: एकदम ठिक हो। अब हाम्रो परम्परा पनि हामी परम्परावादी पार्टी पनि हौ, हाम्रो परम्परा पनि विशाल छ र अर्को हामीहरू नयाँ युगमा पनि हामीहरू गएका हुनाले नयाँ चिजलाई पनि हामीले संकल्पको साथ अगाडि बढ्नुपर्ने आवश्यक देखिन्छ। त्यस कारणले पछाडि छुटेका साथीहरूको पनि कुनै न कुनै किसिमले सम्बोधन हुनुपर्छ भन्ने विचार पनि पार्टीका साथीहरूको छ। महाधिवेशनपछि ती छुटेका नेताहरूलाई पनि सम्बोधन गर्नुपर्छ भन्ने कुरामा कसैको पनि दिमत छैन र त्यो गर्नुपर्छ भन्ने कुरामा पनि हामी विश्वस्त छौ।
3: तर अब देशभरि आएका महाधिवेशन प्रतिनिधिहरूलाई तपाईँको आग्रह चाहिँ के छ?
8: आग्रह यो छ कि उहाँ योपालि नेपाली काङ्ग्रेस यता अहिलेको समयमा सरकारमा नभए पनि अहिले नेपाली काङ्ग्रेस सरकारमा नभए पनि नेपाली काङ्ग्रेसमा जुन ऊर्जा देखिएको छ एउटा नयाँ आशा चाहिँ जागेको छ। आगामी दिनमा नेपाली काङ्ग्रेसले नै नेतृत्व गर्छ भन्ने कुरा चाहिँ विश्वास दिलाएको छ र सबै महाधिवेशन प्रतिनिधिहरूलाई म आग्रह गर्दछु कि म अनिल कुमार रुङ्टा खुल्लामा मधेसी खुल्लामा आफ्नो अमूल्य मत दिएर विजय बनाउनुहोस्, म तपाईँहरू के चार्ट निर्देशनमा म काम गर्नेछु भन्ने कुराको म प्रतिबद्ध गर्न चाहन्छु र राम्रो पार्टी बनाउनमा हामी अगाडि बढौँ। धन्यवाद।
3: हस् अनिलजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो अनिल रोगटा, मधेसी तर्फबाट खुला केन्द्रीय सदस्यका उम्मेद्वार, आदरणीय श्रोता। यतिखेर हामी फेरि जान चाहन्छौ बाला अधिकारी तर्फ। बालाजी, नेपालीहरूले धेरै सुनेका कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: गुड मर्निङ, धन्यवाद।
3: बालाजी, केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराउनु भएछ, बाला अधिकारीजीलाई महाधिवेशन प्रतिनिधिहरूले कसरी चिन्नुहुन्छ, कसरी चिन्छन्?
9: आफ्नो मलाई चाहिँ महाधिवेशन प्रतिनिधिहरूले चाहिँ अहिले नेता भन्दा पनि एउटा पत्रकारको रूपमा, पत्रकारको संगठनबाट आएको भएर अहिलेसम्म चाहिँ उहाँहरूले नेता भन्दा बढी पत्रकारकै रूपमा चिनिराख्नु भएको छ मलाई।
3: अब पत्रकारबाट सिधै नेता भन्न चाहनुभयो होइन?
9: हजुर, होइन, सिधा होइन, म त पत्रकारिता सँगसँगै मेरो राजनीतिक जीवनलाई पनि बिस्तारो बिस्तारो डोर्याउँदै थिएँ। सिधै आएको डाइरेक्ट चाहिँ पत्रकारिता छोडेर आएको चाहिँ होइन म, होइन, तर के भने यता पार्टीगत राजनीति चाहिँ मेरो सेकेन्डरी पार्ट थियो, पहिलो चाहिँ म पत्रकारिताको पनि राजनीतिमै थिएँ नि।
3: भनेपछि अब केन्द्रीय सदस्यमा बाला अधिकारीलाई किन विजय गराउने बताउनुहोस् त।
9: अब मेरो चाहिँ धेरै ठुला धेरै आकाश काया पलटै गर्छु भन्ने चाहिँ मेरो एजेन्डा छैन, होइन, मलाई विजय गराउनुको चाहिँ मलाई चाहिँ सबैभन्दा पहिले के हो भने म चाहिँ नीति र विधिलाई संस्थागत रूपमा बलियो बनाउनु पर्छ भन्ने एउटा मान्यता राख्छु, होइन, अनि त्यसपछि अर्को काङ्ग्रेसको जो ऐतिहासिक जुन विरासत छ त्यसलाई चाहिँ वर्तमान पुस्ताहरू जुन छन् त्यसको लागिको आवश्यकता र भविष्यको राजनीतिसँग पनि म उहाँहरूलाई जोड्न चाहन्छु। एउटा भाष्य के निर्माण भएको छ भने यो पुरानो पार्टी हो नेपाली काङ्ग्रेस र अन्य नेपाली काङ्ग्रेस लगायतका यी पुराना पार्टीहरू हुन्, यहाँ चाहिँ नयाँ मान्छे छैनन्, युवाहरू आउन सक्दैनन्, युवाहरूलाई आकर्षित गर्न सकेन भन्ने जुन एउटा बाहिर भाष्य छ बिल्कुलै त्यस्तो होइन। अहिले चाहिँ नेपाली काङ्ग्रेसमा अधिकांश चाहिँ युवाहरू महाधिवेशन प्रतिनिधि बनेर आउनुभएको छ र उहाँहरूलाई हाम्रो त्यो गर्विलो इतिहास अब चाहिँ त्यो इतिहासको विषयमा इतिहाससँग पनि उहाँहरूलाई जोड्न आवश्यकता छ, त्यसैले पनि मेरो उम्मेदवारी हो यो।
3: भनेपछि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई तपाईँको आग्रह अनुरोध के छ बालाजी?
9: म देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिज्यूहरूलाई के भन्न चाहन्छु भने अब यो हाम्रो नेपाली काङ्ग्रेसको आन्तरिक प्रतिस्पर्धा हो, यहाँ तपाईँहरूले क्षमता योग्यता लगानी होइन हरेक चिज हेरेर चाहिँ मतदान गर्नुहोला। यहाँहरूले कसैको दबावमा कसैको प्रभावमा परेर भन्दा पनि स्वतन्त्र भएर यहाँहरूले चाहिँ स्वविवेक प्रयोग गरेर विवेकशील भएर चाहिँ मतदान गरिदिन हुन पनि अनुरोध गर्दछु।
3: भनेपछि अब देशभरका प्रतिनिधिहरूले अर्थात अबको कंग्रेस, गगन थापाको नेतृत्वको कंग्रेस चाहिँ परिवर्तित कंग्रेस चाहिँ कसरी भयो आज?
9: यो त जगजाहेरै छ, अहिले जुन विधान हेर्नुहोस् होइन, नेपालको इतिहासमै, नेपाली काङ्ग्रेसको इतिहासमै, अहिलेको कार्य समितिमा सबैभन्दा यो विशेष महाधिवेशन पछि सबभन्दा बढी महिला समेटिएको पदाधिकारीदेखि लिएर होइन महिला समेटिएको पनि पहिलो पटक हो र अहिले विधानलाई यति फ्लेक्सिबल बनाइएको छ कि उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायतका धेरै कोटाहरू चाहिँ महिलाहरूका लागि आरक्षित गरिएका छन् यहाँ, त्यसले पनि हामी महिलाहरूको लागि त एकदम स्वर्णिम चाहिँ भनौँ न, यो स्वर्णिम युगै सुरु भयो नेपाली काङ्ग्रेसको गगन थापाको यो जुन परिवर्तन यो एउटा त्यो भयो, त्यसमा समावेशी बनाइयो, युवाहरूको चाहिँ म्याक्सिमम प्रतिनिधित्व छ यहाँ, 35 वर्ष मुनिका युवाहरूको छुट्टै क्लस्टर व्यवस्था गरेर ती युवाहरूलाई पनि ल्याइयो, अनि अधिकांश भनौँ न वडाबाट जिल्लाबाट एकदम आउनेहरू एकदम उत्साही भएर यो अधिवेशनमा, अनि हिजो 80 वर्षको सभापति भन्दा अहिले 50 वर्षको सभापति हुनुभएको छ, त्यसै पनि परिवर्तन त भएकै छ, यसलाई चाहिँ यसरी बुझौँ, अब नेपाली काङ्ग्रेसको यो परिवर्तन भइसकेको छ र अझै परिवर्तन गर्न धेरै चिज बाँकी छ र यो अहिलेको चाहिँ परिवर्तित काङ्ग्रेस हो।
3: हस् बाला अधिकारीजी, तपाईँलाई समयका लागि धन्यवाद, आगामी दिनको शुभकामना पनि नमस्कार।
9: एकदम धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय सदस्यकी उम्मेद्वार बाला अधिकारी। आदरणीय श्रोता, नेपाली बसमा हामी फेरि जान चाहन्छौ नेपाली कंग्रेसकै केन्द्रीय सदस्यका उम्मेद्वार नवराज शिवाकोटी। नवराज जी, नेपालीहरुले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: हजुर नमस्कार, गुड मर्निङ।
3: नवराज जी, जनसम्पर्क समिति कोरियाबाट केन्द्रीय सदस्यको उम्मेद्वार बन्दै गर्दाखेरि आज तपाईलाई किन मतदान गर्ने प्रतिनिधिहरुले महाधिवेशन प्रतिनिधिहरुले बताउनुहोस्।
10: हजुर, यस्तो छ, अब यो मलाई किन मतदान गर्ने भन्ने कुरामा चाहिँ हिजोसम्म हामीले विदेशबाट आएर हामीले केन्द्रीय नेताहरूलाई यहाँनिर केन्द्रीय कमिटीमा भोट हाल्ने हामीलाई अधिकार दिएको थियो भने यो चोटि अलिकति बदलिएको कांग्रेस भनेर हामीले जुन विशेष महाधिवेशनबाट विदेशमा बस्ने नेपाली जस्तो जनसम्पर्क समितिसँग आबद्ध साथीहरूलाई पनि नेपालमा आएर उम्मेद्वार बन्ने जुन अधिकार प्राप्त भएको छ त्यसले गर्दा हामीले त्यसको सदुपयोग गर्दै प्रवासमा भएका सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेस चाहिँ प्रवासमा जोडिएको थियो तर नेपाल चाहिँ प्रवाससँग अलिकति जोडिएको थिएन त्यसले गर्दा हामीले नेपालसँग चाहिँ प्रवास जोड्न चाहन्छौ र श्रमिकका समस्याहरू चाहिँ नेपाल सरकारसम्म पार्टी मार्फतबाट सरकारसम्म पुर्याउन चाहन्छौ त्यसैको लागि नै मेरो उम्मेदवारी हो। हजुर,
3: अब कंग्रेस बदलिएको कंग्रेस भनिएको छ, गगन थापाको नेतृत्वलाई अलिकति सफल सबल बनाउने कंग्रेस भनिएको छ, आज विरासतको क्रमभंगता देखिएको छ, साँच्चै यो कंग्रेस बदलिएको कंग्रेस र बलियो कंग्रेस बन्न सक्छ नवराजी?
10: अवश्य पनि बन्छ, हामीलाई विश्वास छ, किनभने हिजो जुन किसिमले पार्टीमा एक किसिमको धेरै अग्रज दुःख गरेका नेताहरूको हालीमुहाली थियो भने जो युवा पुस्ताबाट जुन संघर्ष गरेर लडेर हिजो 62-63 आन्दोलन 46 आन्दोलन खेपेर आउनुभएको युवाहरू अहिले नेतृत्वमा आइसके पछाडि पक्कै पनि छोटो समयमा तपाईँले हेर्नुभयो भने विशेष महाधिवेशन पश्चात छोटो समयमा धेरै कांग्रेसले गर्ने जस्तो बौद्धिक सर्कलका साथीहरूलाई जोड्ने होइन पेसागत भएका आबद्ध भएका साथीहरूलाई जोड्ने जेएनजीलाई जोड्ने महिलाहरूलाई अझै जोड्ने विदेशमा भएका प्रतिनिधिहरूलाई जोड्ने जुन काम गरेको छ त्यही अनुसारै बदलिँदै जाने हो र यसलाई अझै पनि अब बदल्नलाई धेरै बाँकी छ, अब युवा नेतृत्वले बदल्छ भन्ने एउटा विश्वास पनि छ हामीलाई।
3: सबै तह तबका र वर्गलाई जोड्ने कंग्रेस बताउँदै गर्दाखेरि आज क्रमभंगता भयो नि त विरासतको, होइन नयाँ ढाँचाले कंग्रेस अगाडि बढ्यो होइन?
10: हजुर हजुर, अवश्य यस्तो छ, अब यो नयाँ ढंगले अगाडि बढ्नुपर्ने बाध्यता पनि थियो। क्रमभंगता भन्ने कुरा चाहिँ यो एउटा प्राकृतिक नियम पनि हो, यो अब जस्तो यो संरचना बदलिँदै जान्छ त्यसलाई हामीले स्वीकार्दै जानुपर्छ, त्यही अनुसारै अगाडि बढ़ौ भने मात्रै यो हामीले बदलिएको कांग्रेस भनेर हामीले बुझ्नुपर्छ।
3: अब देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको आग्रह के छ नवराजी?
10: मेरो आग्रह विशेष गरेर त मैले अघि पनि भने अब यो कांग्रेस चाहिँ प्रवाससँग जोडियो तर प्रवास चाहिँ प्रवासमा भएका श्रमिकहरू नेपालसँग जोड्न अलिकति कठिनै थियो त्यसले गर्दा अहिले उहाँहरूको आवाज हामीले कसरी प्राय प्राय सबै घरको एउटा सदस्य अहिलेको कन्डिसनमा नेपालभन्दा बाहिर हुनुहुन्छ विदेशमा हुनुहुन्छ चाहे त्यो श्रमिक हिसाबले होस् अथवा विद्यार्थीको हिसाबले होस् उहाँहरूको समस्या भनेको एकदमै डरलाग्दो छ क्या प्रवासमा त्यसले गर्दाखेरि उहाँहरूका समस्याहरूलाई चाहिँ नेपालसँग जोड्ने हाम्रो प्रमुख उद्देश्य हो त्यसले गर्दा विद्यार्थी श्रमिक व्यावसायिक तथा अथवा एनआरएनका कुराहरू हुन् एकपटकको नेपाली सधैँको नेपाली भनिया छ तर उहाँहरूका धेरै कुराहरू अधिकारहरू चाहिँ यहाँ हामीले नेपाल सरकारसम्म पुर्याउन सकेका छैनौँ होइन तिनीहरूलाई कसरी सहजीकरण सरकारसँग प्रभावकारी र समन्वय र सहजीकरण गर्नको लागि हामीले कुन कुन भूमिका खेल्न सक्छौ भन्ने तरिकाले अलिकति त्यसकै लागि नै हामी पहल गर्छौं भन्ने कुरा हो। अब त्यसैको लागि नै महाधिवेशन प्रतिनिधिहरूले पक्कै पनि बुझ्नुहुन्छ र त्यही अनुसारै हामीलाई उहाँहरूले छनौट गर्नुहुन्छ भन्ने हाम्रो विश्वास हो र उहाँहरूलाई आग्रह पनि हो मेरो।
3: हस्, नवराज शिवाकोटीजी, यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद, आगामी दिनको शुभकामना, नमस्कार।
10: हस् हस्, धन्यवाद।
3: जनसम्पर्क समिति कोरियाबाट खुला केन्द्रीय सदस्यका उम्मेद्वार नवराज शिवाकोटी, आदरणीय श्रोता, यतिखेर हामी जान चाहन्छौ नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा महिलाबाट खुला महिलाबाट सम्झना खत्री यतिखेर हामीसँग प्रत्यक्ष रूपमा हुनुहुन्छ। सम्झनाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: गुड मर्निङ सर।
3: सम्झनाजी, नेपाली कंग्रेसको महिला तर्फको खुला केन्द्रीय सदस्यको दावेदारी उम्मेद्वारी दिनुभएछ, तपाईँलाई कसरी चिन्ने सम्झना खत्रीलाई महाधिवेशन प्रतिनिधिहरूले किन विजय गराउने बताउनुहोस्?
11: सम्झना खत्री एकजना युवा महिला हो र सुदूरपश्चिमको माटोबाट उदाएको एउटा विद्यार्थी आन्दोलनदेखि नै राजनीतिक चेतना भएदेखि नै जसरी चाहिँ एउटा पूर्णकालीन कार्यकर्ताको रूपमा जसरी विभिन्न तह र तबकामा बसेर आजसम्म नेपाली कंग्रेसमा एउटा मैले योगदान दिइरहेको छु र त्यो योगदानको कदर चाहिँ यसपालिको केन्द्रीय समितिमा विशेष गरी जसरी चाहिँ युवाहरूको इन्ट्री अहिले नेपाली कंग्रेसमा हुँदैछ त्यस अन्तर्गत हिजोका दिनमा विशेष महाधिवेशनमा पनि हामी चाहिँ एउटा विशेष महाधिवेशनको खास हामी चाहिँ एउटा नेतृत्व गगन थापाज्यूको जुन परिवर्तनकारी सोचलाई साथ दिएर कार्यकर्ताको हैसियतले पनि अहिले चाहिँ म नेपाली कंग्रेसको खुला मैलाबाट केन्द्रीय सदस्यमा चाहिँ होमिएको छु र योभन्दा अगाडि पनि विशेषबाट म केन्द्रीय सदस्य नै छु र म चाहिँ एउटा
3: पढेलेखेको खत्रीलाई राम्रैसँग होइन
11: हजुर
3: तपाईँले राम्रोसँग चिन्छन् होइन केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै गर्दाखेरि महाधिवेशन प्रतिनिधिहरूले सम्झनाजी
11: मलाई
3: तपाईँको आवाजमा अलिकति
11: उहाँहरूले मेरा विगतका कतिपय प्रस्तुतिहरू मैले गरेका भूमिकाहरू र मैले पार्टीभित्र आफूले मूल्याङ्कन गरेर आम चाहिँ हाम्रा आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरूले चाहिँ पक्कै पनि मलाई चिन्नुहुनेछ बुझ्नुहुनेछ भन्ने मलाई विश्वास छ।
3: अबको कंग्रेस कस्तो कंग्रेस हेर्न चाहन्छन् कंग्रेसका कार्यकर्ताहरू नेताहरू
11: अगाडि बढ्नुपर्छ परम्परागत शैलीले नेपाली कंग्रेस अगाडि बढ्न सक्दैन परिवर्तित सन्दर्भमा हामीले एउटा रूपान्तरित र पुस्ता
3: तपाईँको आवाजमा अलिकति डिस्टर्ब आएको छ सम्झनाजी
11: बलियो बनाएर अगाडि बढाउनु पर्ने जरुरी छ त्यसकारण प्रजातान्त्रिक हाम्रो जुन आधारशिला हो त्यसलाई अझ बढी बलियो बनाएर हामीले चाहिँ अब एउटा मुलुकलाई कुन डिरेक्सनमा लैजाने भन्ने तरिकाले कंग्रेसको काममाथि ठूलो जिम्मेवारी भएको कारणले गर्दाखेरि त्यो जिम्मेवारी एउटा बलियो र समृद्ध कंग्रेसका लागि हामी अगाडि बढ्नुपर्छ।
3: अब केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै गर्दाखेरि विशेष महाधिवेशनमा पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो अहिले चाहिँ खुला मैलाबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ देशभरबाट आएका महाधिवेशन प्रतिनिधिलाई तपाईँको आग्रह के छ? आदरणीय श्रोता यतिखेर हामी सम्झना खत्रीसँग कुराकानी गर्दै थियौं उहाँको सँग सम्पर्क विच्छेद भएको छ र उहाँले पनि अब नेपाली कंग्रेसको महिलातर्फको खुला केन्द्रीय सदस्यमा आफ्नो दावी प्रस्तुत गर्नुभएको छ सम्झना खत्रीजीले र आदरणीय श्रोता हामी नेपाली बहसमा नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनको सरगमी र पन्ध्रौं महाधिवेशनको यो तात्तातो माहौलमा नेपाली कंग्रेसका नेता कार्यकर्ताहरूसँग हामी कुराकानी गरिरहेका छौं उम्मेद्वारहरूसँग पनि कुराकानी गरिरहेका छौं अब यो कंग्रेस कसरी बलियो कंग्रेस बन्नेछ कंग्रेसको महाधिवेशन सफलताका साथ सम्पन्न गर्नका निम्ति कसरी कामहरू भइरहेका छन् गगन थापाको नेतृत्वमा कसरी बदलिएको कंग्रेस बलियो कंग्रेस बन्न सक्छ त आजको नेपाली बसमा हामी यस विषयमा पनि कुराकानी गरिरहेका छौं। आदरणीय सुशील भट्ट नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार उहाँ चाहिँ 35 वर्ष मुनिको खुला केन्द्रीय सदस्यका उम्मेद्वार हुनुहुन्थ्यो। आदरणीय श्रोता आजका लागि नेपाली बहसको समय सकिएको छ खेम बम विदा चाहन्छु नमस्कार।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ। घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क

0: 09-10-520-267
1: अब नेक्स्ट फ्राइडे पक्का हो सर,
2: सधैँ यस्तै भनेर चाहनु होइन के भयो के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
1: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
2: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
3: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
4: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
3: सम्पर्क नम्बर 9860628106, 9082979417।
5: बुढी हेर त, लाऊ।
6: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
5: कहाँबाट हुनु नि, मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
6: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
5: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
7: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
6: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
7: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
6: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
7: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849-2431-11, 9849-2431-11।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
7: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841-055-754, 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: कता हो साइला, यस्तो हतार हतारमा
1: कहाँ हुनु नि? पासपोर्ट बनाउन जान ला।
9: ल, तपाईँ विदेश जान लाइस कि के हो?
1: यहीँ भन्द किन चाहेर हो पासपोर्ट?
9: बटारिया कुरा नगर्नु मस।
1: होइन, तलाई थाहा छैन क्या हो, धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका

0: पाँ
1: किन थाहा नहुने हो दी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
2: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
1: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो मन्दिरमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
3: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
2: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
4: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98 41 97 97 13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
5: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
6: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
5: सम्पर्क नम्बर 010-520-267 010-520-267
7: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
8: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
9: रेडियो बिहानी 97.6 MHz

0: गरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन, अनि कहाँबाट लिएर आउने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र शैली, सम्पर्क मोबाइल नम्बर 9841683953।
6: बाजेदेखि नातिसम्म, विश्वासराम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउनु जान लाए।
7: ल, तपाईँ विदेश जान लाइस् कि के हो?
8: यहीँ बन्द किन चाहेर है पासपोर्ट?
7: बटारिया कुरो नगर्नु होस्।
8: होइन, तँलाई थाहा छैन के हो, धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका।
7: किन थाहा नहुने नि हौ, सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
10: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
11: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
4: सर पनि यही हुनुहुँदो रहेछ त?
5: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
4: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
5: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
6: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली।
5: सम्पर्क नम्बर 98-60-628-106, 98-082-79-417।
7: रेडियो बिहानी 97.6 MHz।

0: दादा शब्द
1: शब्द दसैँ दिन
0: ए दसैँ दसैँ दिन
1: बर्खे झरी सकियो हिउँद पलायो
0: हिउँद पलायो
1: जताततै सयपत्री फुल मुस्कायो
0: फुल मुस्कायो
1: फुल मुस्कायो
0: पलायो फुल
1: मुस्कायो त्यस्तै रमाइलो भेसै रमाइलो गाउँै रमाइलो
0: गाउँै रमाइलो
1: दसैँ तिहार आउँदा त झनै रमाइलो

0: घरायती प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: कता होस् माइला, यस्तो हतार हतारमा
6: कहाँ हुनु नि? पासवर्ड बनाउन जानला
5: ल। तपाईँ विदेशमा लाइस कि के हो?
6: यहीँ भन्दा किन चाहेर है पासपोर्ट?
5: बटारिया कुरो नगर्नु मस।
6: होइन, तँलाई थाहा छैन के हो, धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुण्डेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
3: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: अफिसको डेकोरेशन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने। कहाँ गएर किन्ने होला?
9: होइन सर, के सोचिरहनु भएको छ?
8: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808887878।
10: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
11: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
2: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भयो, किन एक्लै गनगन गरिरहे
5: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98511-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर घर त बल्ल बल्ल बनाइदिए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नु होला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
3: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ। रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटार कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी डिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेग बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेग है रोमा।
2: कता हो साइला यस्तो हतार हतारमा
3: कहाँ हुनु नि पासवर्ड बनाउन जानलाई
2: ल तपाईँ विदेश जानलाइस कि के हो
3: यहीँ भन्दै किन जाएर है पासपोर्ट
2: बटारिया कुरो नगर्नु
3: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने नि हो कि सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
2: हे आमा हो गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
4: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
5: सुन्नुहोस् त रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
6: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98-41-97-97-13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
7: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज
2: जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भोटेकोशी बाढ़ी पीड़ितको लागि आवास बनाउन गैर सरकारी संस्थासँग प्रस्ताव आह्वान, स्वीकृत मापदण्ड अनुसारको प्रस्ताव 7 दिनभित्र पेश गर्नुपर्ने।
0: कंग्रेस महाधिवेशन अन्तर्गत आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुँदै बन्द सत्रमा पेश भएका प्रतिवेदनहरू पनि पारित गरिने।
1: देशका विभिन्न स्थानमा बिहानैदेखि भारी वर्षा, 3 दिनसम्म वर्षा हुने भएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह।
0: पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको रिहाई माग गर्दै समर्थकको लङ मार्च, सरकारसँग वार्ता अस्वीकार, इस्लामाबाद प्रवेश रोक्ने तयारी।
1: र अर्जेन्टिनी स्टार लियोनल मेसीको अन्तर्राष्ट्रिय फुटबलबाट सुखद विदाई, अन्तिम खेलमा बेनिन विरूद्ध प्रभावशाली जित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
4: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
3: साथ जीवन घरको।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थासँग प्रस्ताव आह्वान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै प्रस्ताव आह्वान गरेको हो। प्राधिकरणले हिजो ट्रान्जिशनल सेन्टर नाम दिएर बाढ़ी पीड़ितका अस्थायी आवास निर्माणका लागि एनजीआई एनजीओसँग प्रस्ताव माग गर्ने निर्णय गरेको थियो। सोही अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढ़ी प्रभावित घर परिवारका लागि शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम अस्थायी आवास निर्माण गर्न इच्छुक सायदार संघ संस्थालाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ। प्रस्ताव पेश गर्दा आफूले निर्माण गर्न चाहेको आवासको संख्या, स्थान र स्थानीय तहको नाम स्पष्ट खुलाउनु पर्ने भनिएको छ। यस्तै निर्माण शुरू गर्ने अनुमानित समय र सम्पन्न गर्ने समय सीमा सहितको कार्ययोजना पनि समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ। तोकिएको विवरण खुलाई 7 दिनभित्र प्राधिकरणमा प्रस्ताव पेश गर्नुपर्नेछ। प्रवक्ता शान्ति महतले ट्रान्जिशनल सेन्टर निर्माणका लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय अनुसार सूचना जारी भएको बताउनुभयो। 10 भदौमा भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीमा 7,570 निजी घर क्षतिग्रस्त भएका थिए। करिब 8,000 परिवार विस्थापित भएको प्राधिकरणको भनाई छ। घरबार विहीन भएका मध्ये 800 हाराहारी होल्डिङ सेन्टरमा बस्दै आएका छन्।
1: नेपाली कांग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशित हुँदैछ। उम्मेद्वारी फिर्ता तथा दर्ता गरिएको उम्मेद्वारीमा आवश्यक संशोधन गरी अन्तिम नामावली प्रकाशन गर्न लागि हो। मतदान भोलि मात्रै हुनेछ। हिजो मनोनयन दर्ता गरेका उम्मेद्वारको लागि उम्मेद्वारी फिर्ता र संशोधनको समय सकिएपछि समितिले उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भएको जनाएको छ। अन्तिम नामावली प्रकाश सार्वजनिक भएपछि उम्मेद्वारले दिनभर महाधिवेशन प्रतिनिधिमाझ आफ्नो प्रचार तथा मत माग्न पाउनेछन्। निर्वाचन समितिका अनुसार भोलि बिहान 7:30 बजेदेखि साँझ 5 बजेसम्म मतदानको समय तोकिएको छ। सभापति पदमा गगन कुमार थापा, श्याम कृष्ण खड्गी र किशोर सिंह राठौरले उम्मेद्वारी दर्ता गराएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिला पदमा पुष्पा भूषालले एकल उम्मेद्वारी दिनुभएको छ। उपसभापति खुल्लातर्फ 9 जनाले उम्मेद्वारी दिएका छन्। समावेशी उपसभापति पदमा 5 जनाको उम्मेद्वारी परेको छ। उपसभापतिमा उम्मेद्वारी दिएका डाक्टर मेनेन्द्र रिजालले पनि उम्मेद्वारी फिर्ता लिनुहुने भएको छ। सभापति गगन थापासँग भएको भेटमा उहाँले उपसभापतिको उम्मेद्वारी फिर्ता लिने सहमति बनेको हो। सभापति थापाले डाक्टर रिजाललाई उपसभापतिको उम्मेद्वारी नबन्न आग्रह गर्दै महाधिवेशनबाट उपयुक्त पदमा व्यवस्थापन गर्ने आश्वासन दिएपछि रिजाल उम्मेद्वारी फिर्ता लिन तयार हुनुभएको हो। महामन्त्री खुल्लातर्फ 8 जना र महामन्त्री महिलातर्फ 3 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। विभिन्न क्लस्टरबाट निर्वाचित हुने 11 सहमहामन्त्रीको लागि 58 जनाले उम्मेद्वारी दिएका छन्। यसैबीच महाधिवेशन अन्तर्गत आज 4थो दिन बन्द सत्र समापन हुँदैछ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिले सभापति गगन थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनैतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युग अनुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठनिक र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ।
0: पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको समेत प्रभावले देशका विभिन्न स्थानमा बिहानदेखि पानी परिरहेको छ। काठमाडौँ उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा समेत भएको छ। पछिल्लो छ घण्टामा चितवन, पोखरा आसपासका क्षेत्र, अर्घाखाँची स्थित सिमलपानी र धनगढ़ीमा भारी वर्षा मापन भएको हो। चितवन, नवलपुर, तनहुँ, गोर्खा जिल्ला आसपास तथा बर्दिया, सुर्खेत, डोटी, कैलाली, कञ्चनपुर र डडेलधुरा आसपासमा मेकरजन, चट्याङ, हावाहुरी सहित मध्यमसम्मको पानी परिरहेको र थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। मौसमी रोजन लामिछानेका अनुसार आगामी तीन दिन नै भारी वर्षा हुनेछ। आज दिउँसो देशका हिमाली भूभागका थोरै स्थान र पहाड़ी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति भने केही प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सी पनि केही प्रदेशमा भारी वर्षा हुने मौसमविद लामिछानेले जानकारी दिनुभयो। भोलि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ। पर्सी शुक्रबार पनि यिनै प्रदेशहरूमा भारी वर्षा हुने आकलन गरिएको छ। शनिबारदेखि भने मौसममा सुधार आउने मौसमविद लामिछानेले बताउनुभयो।
1: यही असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी दशैं अगाडि नै संचालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल दशैं अघि नै संचालनमा ल्याउने तयारीका साथ मरमतको काम द्रुत गतिमा गरिरहेको छ भने हाललाई बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाइएको छ। चाडबाड़ अघिको आगमनलाई साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा बेनी हुँदै बागलुङ र पर्वतको फलेवास जैमिनी घाट हुँदै बागलुङ मार्ग प्रयोग भइरहेको छ। यसैबीच कोरोला नाका जोड्ने सड़कका विभिन्न स्थानमा मर्मत तीव्र रूपमा भइरहेको छ। बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बेनी जोमसुम कोरोला सड़कको विभिन्न स्थानमा मर्मत भएको हो। सो खण्डको विभिन्न 55 स्थानमा बाढ़ी पहिरोका कारण अवरूद्ध भएको थियो।
0: दशैंका अवसरमा मौलिक संस्कृति, परम्परा र चाड़पर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक संस्कृति, परम्परा र चाड़पर्वको संरक्षण तथा प्रवर्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवर्धन गर्ने उद्देश्यले दशैंमा लिंगेपिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अघि बढ़ाएको जनाएको छ। बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटन सम्बद्ध संघ संस्थाको सहकारीमा लिंगेपिङ निर्माण तथा सञ्चालन गर्न लागेको हो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। गुल्मीको धुरकोट गाउँपालिका 5 ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ। स्थानीय सिमलचौर स्थित आफ्नै खेत नजिकै लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार भण्डारी हिजो दिउँसो स्थानीय सिमलचौर र चाप टारी स्थित खेतमा पानी लगाउन भनी घरबाट निस्किएको र साँझसम्म घर नफर्किएपछि आफन्त र छिमेकीले खोजी गरेका थिए। खोजीकै क्रममा आज बिहान खेत नजिकै लत्रिएको बिजुलीको तारमा परि मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान गुरियाईको माग गर्दै समर्थकहरूले थालेको लङ मार्च राजधानी केन्द्रित बनेको छ। प्रदर्शनकारीहरू पेशावरबाट करिब 30 किलोमिटर टाढा पुगेका छन्। परिस्थिति तनावपूर्ण बन्दै गएपछि प्रधानमन्त्री शहबाज शरीफले इमरान समर्थकहरूलाई वार्ताका लागि आह्वान गर्नुभएको छ, तर समर्थकहरूले सरकारको प्रस्ताव स्वीकार गर्दै इमरान खान गुरियाईको मागबाट पछि नहट्ने बताएका छन्। इमरानको पार्टी पाकिस्तान तहरीक इन्साफ अर्थात पीटीआईका समर्थकहरूले अक्टोबर 4 देखि मार्च शुरू गरेका हुन्। सरकारले लामो समयसम्म चल्ने प्रदर्शनले देशको आर्थिक सुधारमा असर पार्न सक्ने चेतावनी दिएको छ। सरकारले इस्लामाबादतर्फ जाने सड़कमा थप सुरक्षाकर्मी परिचालन गरेको छ। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार राणा सनाउल्लाले प्रदर्शनकारीलाई राजधानी प्रवेश गर्न नदिइने बताउनु भएको छ। इमरान खान सन् 2023 रावलपिण्डी स्थित अडियाला जेलमा हुनुहुन्छ। उहाँ विरूद्ध 100 भन्दा बढ़ी मुद्दा दर्ता छन्। यसैबीच सरकार र पीटीआई बीच दुई चरणमा वार्ता भए पनि सहमति हुन सकेको छैन। पीटीआईले इमरानसँग तत्काल भेट गर्न दिनुपर्ने र उहाँलाई उपचारका लागि अस्पताल सार्नुपर्ने माग गरेको छ।
1: र अब खेल समाचार। अन्तिम अन्तर्राष्ट्रिय गोल गर्दै अर्जेन्टिनी स्टार लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। आज बिहान सम्पन्न खेलमा बेनिन विरूद्ध 3-0 सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोनल मेसीको सुखद विदाई गरेको हो। बुधबार बिहान आज ब्यूनोस आयर्स स्थित मास मोन्युमेन्टल रंगशालामा घरेलु टोलीले अर्जेन्टिनालाई जित दिलाउन निकोलस अटामेन्डी, निको पाज र मेसीले एक एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको 48 मिनटमा ओटामेन्डीको गोल मार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो। पाजले 61 मिनटमा टोलीको अग्रता दोब्बर बनाए। 10 मिनटपछि मेसीले पेनल्टी मार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता फराकिलो बनाए। अन्तर्राष्ट्रिय फुटबलमा यो मेसीको 126 गोल हो। मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेको 1 महीनाभन्दा बढ़ी भइसकेको छ। अर्जेन्टिना फुटबल संघले मेसीको सम्मानमा विदाई खेल आयोजना गरेको हो। मेसीले अन्तिम खेलपछि भावुक हुँदै आफ्नो राष्ट्रिय टोलीको यात्राबारे बोल्दै मुख्य रूपमा आफूले अर्जेन्टिनाको लागि सबै कुरा दिएको र अब यो अध्याय शान्त मनले अन्त्य गरेको भाव व्यक्त गरे। घरेलु समर्थकले भरिएको मेनुमेन्टलमा मेसीलाई अन्तिम पटक अर्जेन्टिनाको जर्सीमा देख्दा वातावरण भावुक बनेको थियो। सन् 2005 अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेसीले 2 दशक भन्दा लामो अन्तर्राष्ट्रिय यात्रामा 208 अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टोलीलाई विश्वकप, कोपा अमेरिका र फेनालेसीमा लगायत प्रमुख उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भोटेकोसी बाढ़ी पीड़ितको लागि आवास बनाउन गैर सरकारी संस्थासँग प्रस्ताव आह्वान। स्वीकृत मापदण्ड अनुसारको प्रस्ताव 7 दिनभित्र पेश गर्नुपर्ने।
0: कंग्रेस महाधिवेशन अन्तर्गत आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुँदै 15-17 पेश भएका प्रतिवेदनहरू पनि पारित गरिने।
1: देशका विभिन्न स्थानमा बिहानैदेखि भारी वर्षा, 3 दिनसम्म वर्षा हुने भएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह।
0: पाकिस्तानका पूर्व प्रधानमन्त्री खान गुरियाई माग गर्दै समर्थकको लङ मार्च, सरकारसँग वार्ता अस्वीकार, इस्लामाबाद प्रवेश रोक्ने तयारी।
1: र अर्जेन्टिनी स्टार लियोनल मेसीको अन्तर्राष्ट्रिय फुटबलबाट सुखद विदाई, अन्तिम खेलमा बेनिन विरूद्ध प्रभावशाली जीत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छ, नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: AIO.
8: AIO?
7: Yes, AIO. All in one mart. The best place for shopping.
8: के छ र हो खास त्यहाँ?
7: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
8: वाउ, कहाँ छ र यो?
7: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
6: All in one mart, helping make your life easier.
9: किन आँखा मिचेको मिचे गरेको
10: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
9: धेरै समय मोबाइल चलाइसी क्या
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए, त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
10: बुझेँ।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
11: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: फरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिचु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
6: सर सर, कम्प्युटर ल्याब जाने आज,
7: अब नेक्स्ट फ्राइडे पक्का होस्।
8: होइन, के भयो, के को हल्ला हो यो क्लासमा?
9: ए सर पनि यही हुनुहुँदो रहेछ त।
7: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
9: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा, हाम्रै धादिङ्गी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
7: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
9: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली,
7: सम्पर्क नम्बर 9860-628-106, 9082-79-417।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267।
4: कता होस् पहिला यस्तो हतार हतारमा?
5: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानला?
4: ल तपाईँ विदेश जानलाइस कि के हो
5: यहीँ बन्द किन चाहेर हो पासपोर्ट?
4: बटारिया कुरो नगर्नु होस्
5: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
6: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो। रेडियो बिहानी 97.6 मेगाहर्ज
8: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
9: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
7: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
5: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 0105202667, 0105202667।
4: कता हो साइला, यस्तो हतार हतारमा
5: कहाँ हुनु नि? पासवर्ड बनाउन जानला
4: ल। तपाईँ विदेश जानलाइस कि के हो?
5: यहीँ भन्दै किन जाएर है पासपोर्ट
4: बटारिया कुरा नगर्नु पर्छ।
5: होइन, तलाई थाहा छैन के हो? धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
6: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: समर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: समर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका सिएन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्नी छ, घरगहना बनाउने जिम्मा पनि मा आफूलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
6: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता? त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको घरगहनाहरू बनाइन्छ नि।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
6: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार चोक धादिङ, प्रोप्राइटर हरि कुमार श्रेष्ठ, सम्पर्क नम्बर 010-520-314 र 9860-5761।

0: दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार Everyday बम्परमा Thailand Holiday।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: गरिब परिवारकी छोरी र म धनी परिवारको छोरा। हाम्रो उमेर त मिल्दैन तर प्रेम बस्यो। हाम्रो प्रेम सम्बन्ध थाहा पाएर मेरो बुवाले गुन्डा लगाएर सुरक्षालाई कुट्न लगाए। त्यसपछि हामी भाग्ने क्रममा यहाँ आइपुग्यौँ।
1: यो माया भन्ने चिज यस्तै रहेछ। यो हस्पिटलमा पनि एउटा यस्तो व्यक्ति छ जसलाई

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने फेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070
3: 9851878682, गोल्छे बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
6: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
5: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: सम्पर्क नम्बर 0105202667 0105202667।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
7: यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
7: ल त पनि विदेश जानलाई कि के हो?
8: यहीँ भन्दा किन जाएर है पासपोर्ट
7: बटारिया कुरो नगर्न मस।
8: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
7: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, आहा। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कूटर थाइल्याण्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
10: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्याण्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है।
11: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

रेडियो बिहानी 97.6 मेगाहर्ज। रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लगाएर गएको सिधै पाए।
1: विभा रेमन्ड सुटिङ हाउस एन्ड रिटेल सेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिएर आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-450-89-394।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-5-11-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई
7: ल। तपाईँ विदेश जानलाई इसकी के हो?
8: यहीँ भन्दा किन चाहेर है पासपोर्ट?
7: बटारिया कुरो नगर्नु मस।
8: होइन, तलाई थाहा छैन के हो? धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका।
7: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, आहा। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
10: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: मैले गहना लिएर थिएँ।
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 विश्व बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: सर सर, कम्प्युटर ल्याब जाने आज।
8: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर सधैँ यस्तै भनेर चाहनुहुन्छ?
9: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
8: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
9: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिस नै आएर सेवा दिइन्छ नि।
10: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव संगाल्दै तपाईहरुकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
11: प्रोपाइटर शिवराज श्रेष्ठ गोरखाली।
10: सम्पर्क नम्बर 9860628106, 9082479417।
12: रेडियो बिहानी 97.6 MHz।
13: तामा

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणको नमस्कार। देशका 7 जिल्लामा भारी वर्षा, अर्का खाँचीमा धेरै भारी वर्षा। अहिले परिरहेको पानी शुक्रबारसम्म नै पर्न सक्ने मौसमविदको भनाई। आइतबारदेखि मौसम राम्रो हुने, धान काट्ने काम आइतबारबाट मात्रै गर्न आग्रह। कांग्रेसको बन्द सत्र अपरान्ह 4 बजे शुरू हुने, बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने, भोलि बिहान 7 बजेदेखि मतदान शुरू गर्ने तयारी। 74 जिल्लामा फैलियो स्क्रब टाइफस, 10,000 संक्रमित, स्वास्थ्य मन्त्रालयको निगरानी तीव्र। जलन सम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड तयार, सुदूरपश्चिममा आज बजेट ल्याउने तयारी। गाजा युद्धसँगै इजरायली सुरक्षा संकट गहिरिँदो, गाजा अझै पनि सुरक्षा खतरा र डरको प्रतीक। हाइटीमा चुनाव अनिश्चितताका लागि स्थगित। हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित। र एनपीएलको तयारी अन्तिम चरणमा, तिर्वी मैदानको स्तरोन्नति तीव्र। अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि विदाई खेलमा मेसीको गोल, अर्जेन्टिनाको जीत।

1,42,500 सम्मको क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा TCL साउन्डबार, फ्रिजमा सिजी इन्डक्सन कुकटप, वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याट्रिक, एसीमा फ्री इन्स्टलेसन र 0% ईएमआई नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL सिजी इलेक्ट्रोनिक्स।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाऊ दसैँ तिहार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सात जिल्लामा भारी वर्षा सम्बन्धी खबरबाट पछिल्लो 24 घण्टामा अर्घाखाँचीमा सबैभन्दा धेरै वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो समाचार तयार पार्दासम्म अर्घाखाँचीमा धेरै भारी वर्षा भएको छ। अर्घाखाँचीको सिमलपानीमा 100.4 मिलिमिटर वर्षा भएको छ। 24 घण्टाको अवधिमा 100 देखि 200 मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा हुनु हो भने 200 मिलिमिटर भन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ। यस्तै 50 देखि 100 मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ। 10 देखि 50 मिलिमिटर वर्षा मापन भयो भने मध्यम वर्षा भनिन्छ। चितवन, रोल्पा, बर्दिया, कैलाली, बाँके, कास्की र गोर्खामा भारी वर्षा भएको छ। महाशाखाका अनुसार चितवनको गोविन्द बस्तीमा 83, नारायणीमा 56, रोल्पामा 77, बर्दियाको औरही खोलाको केन्द्रमा 71.2, दौलतपुरमा 63.8, कैलालीको धनगढ़ी विमानस्थलमा 64.4, कास्कीको मालेपाटनमा 67, पोखरा मापन केन्द्रमा 53, बाँकेको खजुरामा 58.4 र गोर्खामा 52 मिलिमिटर वर्षा भएको छ। यता पछिल्लो समयमा परेको पानी आगामी शुक्रबारसम्म नै पर्न सक्ने मौसमविदले जनाएका छन्। काठमाडौँ उपत्यका सहित देशका विभिन्न क्षेत्रमा बुधबार हावाहुरीसँगै मेघगर्जन, चट्यान र वर्षा भइरहेको छ भने मनसून र पश्चिमी वायुका कारण देशभर बादल लाग्ने र पानी पर्ने भइरहेको छ। अहिले बागमती प्रदेशको पश्चिमी भूभागदेखि सुदूरपश्चिम प्रदेशसम्म नै बादल लागेको छ र केही ठाउँमा मेघगर्जन, चट्यान र हावाहुरीसहित पानी परिरहेको छ। यसमा पश्चिमी वायुको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभाव पनि रहेको उहाँले बताउनु भएको छ। पर्साको ठोरी गाउँपालिका चारबाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ। आज बिहान चितवनको माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको सहायक खोलाले एम्बुलेन्स बगाएको गाउँपालिकाका उपाध्यक्ष गोकुली कुमारी रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार एम्बुलेन्स बगाएको ठाउँ चितवनको माडी स्थित बगही खोलाको पुलदेखि पूर्वतर्फ रहेको अर्को एक सानो खोला रहेको छ। उता मुगुको छायानाथ रारा नगरपालिका 12 सनाता खोलामा माथिबाट आएको पैह्रोले बलेरो पुरिएको छ। आज बिहान गमगढ़ीबाट सनातातर्फ गएर फर्किने क्रममा लु 1-12-11 नम्बरको बोलेरो जीप पैह्रोमा पुरिएको हो। नेपाली कांग्रेसको बन्द सत्र अपरान्ह 4 बजे शुरू हुने भएको छ। नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर सुरेश राज आचार्यले अपरान्ह 4 बजे बन्द सत्र शुरू हुने जानकारी दिनुभएको छ। बन्द सत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका 4 प्रतिवेदन पास गर्नेछ। त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहनेछ। निर्वाचन कार्यतालिका अनुसार असोज 22 गते बिहान 7 बजेदेखि मतदान शुरू हुनेछ। आजको बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिले सभापति गगन कुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण तथा समुन्नतको राजनैतिक प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माको राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ। यता कंग्रेसको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ। खुला मञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको छ। यसैगरी विशेष महाधिवेशनमा बन्द सत्र सबैका लागि खुला गरिएको र बन्द सत्रको लाइभ नेपाली कांग्रेसको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने पनि जानकारी गराइएको छ। प्रस्तावित 13 जना राजदूतको संसदीय सुनवाईको प्रक्रिया शुरू भएको छ। त्यसक्रममा केही उजुरीको तथ्य जाँच र गहिराई पत्ता लगाउन छुट्टै समिति बनाउन सकिने बारे छलफल भएको छ। प्रस्तावित 13 राजदूत विरूद्ध 7 वटा उजुरी परेका छन्। 7 वटा मध्ये 2 वटा समग्र रूपमा विरोधमा उजुरी परेको छ। राजदूत निर्देशिका अनुसार नियुक्ति सिफारिश नभएकाले सबैलाई संसदीय सुनवाई समितिले अस्वीकार गर्नुपर्ने भनेर उजुरी परेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो दशैंमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

असर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

चाड पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।

यो दशैं तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वाशिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वाशिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाऊ दसैँ तिहार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। देशका 74 जिल्लामा स्क्रब टाइफस संक्रमण देखा परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा जोखिम संचारका गतिविधि तीव्र बनाएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् 2026 जनवरीदेखि हालसम्म 74 जिल्लाबाट 10,210 स्क्रब टाइफसबाट संक्रमित भएको विवरण प्राप्त भएको छ। तीमध्ये 7 जनाको मृत्यु भएको महाशाखाले भेरिफिकेशन गरेको छ। संक्रमणको अवस्थालाई ध्यान दिँदै मन्त्रालय अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले असार महिनादेखि नै सातै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख र प्रदेश सचिवसँग स्क्रब टाइफस रोकथाम र नियन्त्रणका विषयमा छलफल गर्दै आइरहेको छ। यता सरकारले देशभर जलन भएका बिरामीको उपचारमा एकरूपता कायम गर्ने उद्देश्यले जलन सम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड तयार गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत उपचारात्मक सेवा महाशाखा तयार गरेको मापदण्डले जलनको प्रारम्भिक उपचारदेखि विशेषज्ञ उपचार, रेफरल, पुनस्थापना तथा स्वास्थ्यकर्मीको तालिकासम्मका विषयलाई समेटेको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 83-84 को बजेट बुधवार ल्याउने तयारी गरेको छ। आज ल्याउँदैछ। प्रदेश सभा बैठकमा आज बजेट प्रस्तुत गर्ने सरकारले तयारी गरेको जनाएको छ। बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि नै प्रदेश सभा बैठक बोलाइएको छ। सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी तारा कुमारी जोशीका अनुसार बुधबार साँझ 5 बजे प्रदेश सभा बैठक बस्दैछ। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री चक्रबहादुर मल्लले आजको बैठकमा चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी दिनुभएको छ। हामीसँग विदेश र खेलका खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल ब्याङ्कले ल्याएको छ नेपाल ब्याङ्क शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
5: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू:
5: ट्युसन शुल्कको 100% कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
5: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
5: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: पूर्वको मेची, पश्चिमको महाकाली, विश्वले बारेको छ सबैतिर खुसियाली।
8: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू:
8: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
10: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
11: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
10: तपाईको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: सम्पर्क नम्बर 010-520-267 010-520-267।
12: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
12: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
12: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
9: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
10: कता हो साइला यस्तो हतार हतारमा
13: कहाँ हुनु नि? पासवर्ड बनाउन जानला
10: ल तपाईँ विदेश जानलाइस कि के हो
13: यही भन्द किन चाहेर हो पासवर्ड
10: बटारिया कुरो नगर्नु होस्
13: होइन तँलाई थाहा छैन के हो धादिङसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
10: किन थाहा नहुने हो यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
13: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
10: हे आमा हो गुण्डेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
14: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
13: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
15: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841-97-97-13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्से बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 0105202667, 0105202667।
7: सर पनि यही हुनुहुँदो रहेछ त?
8: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
7: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
8: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
7: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
2: सम्पर्क नम्बर 9860628106, 9082979417।
9: रेडियो बिहानी 97.6 MHz।

0: गैराजकी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 01052267, 01052267।
3: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानलाई?
3: ल त पनि विदेश जानलाई, इसकी के हो?
4: यहीँ भन्द किन जाएर है पासपोर्ट?
3: बटारिया कुरो नगर्नु मस।
4: होइन तँलाई थाहा छैन के हो, धादिङ बिसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
4: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेची बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
9: रेडियो बिहानी 97.6 MHz।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गोल्से बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
7: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
8: रेडियो बिहानी 97.6 MHz।

0: पपलकिन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता त पलाइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
8: सर सर, कम्प्युटर ल्याब जाने आज,
9: अब नेक्स्ट फ्राइडे पक्का होस्।
1: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुन्छ रहेछ त।
9: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
10: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
11: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ,
10: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली,
11: सम्पर्क नम्बर 9860628106, 9082479417।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिदिए दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईँको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनट भित्रै जीवन उलट पुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले

0: स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयार गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस् अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरूभन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा असक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईँले त्यसको सिमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईँलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईँले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईँलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक, संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि जंगाएका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्यलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने अनुभवहरू, शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्। कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वामित्व रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्थापछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुल गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमान्दार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउने वाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ, किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन्, अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता फिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ, तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
1: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरुभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ, तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
2: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: रेडियो बिहानी 97.6 MHz।
2: बुढी हेर त, लाऊ।
3: आहा, कति राम्रो मगजसूत्र कहाँबाट ल्याएको?
2: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
3: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
4: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
4: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
4: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
5: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849-1857-37।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9841-68-67-64, 9841-68-67-64।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड,
8: बेसिन, चिमनी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलर, किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अंतभंड होलसेल मूल्य में पाइन धादिंग जिला को विभिन्न स्थान बाट सेवा दिदै आइरहेको ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोल संपर्क फोन नंबर 0105204070 9851878282 गोल्ची बजार को लागि 0104131 16 र 9200 बजार को लागि 9851209090 ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग ओम चंकेश्वर इंटरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
9: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 01520267।
1: कता हो साइला यस्तो हतार हतारमा?
2: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानला?
1: ल तपाईँ विदेश जानलाइस कि के हो?
2: यहीँ भनेदेखि जाएर है पासपोर्ट
1: बटारिया कुरो नगर्नु होस्
2: होइन, तँलाई थाहा छैन के हो दार्जिलिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
1: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
2: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
1: हे आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
3: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
0: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
4: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-9797-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
6: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
7: रेडियो बिहानी 97.6 MHz।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98-49-18-57-37।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
7: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra harek din 8 jana lai Redmi Buds 6 Play, harek hafta 10 jana lai Redmi Watch 6 Active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos.
8: Xiaomi kinda upahar everyday.
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। अघिल्लो अध्ययनमा हामीले एफिसी 4 अध्यायको 4-6 छबाट चाहिँ एउटै शरीर, एउटै आत्मा, एउटै आशा, एउटै प्रभु, एउटै विश्वास, एउटै बैप्टिस्मा र एउटै परमेश्वर तथा पिताको बारेमा चाहिँ सिकेका थियौं, जसले हामीलाई ख्रिस्टमा एक हौ भन्ने सिकायो र जीवन जिउनलाई पनि उत्साह दिएको छ भने आजको दिनमा चाहिँ हामीले के विशेष कुरामा रहेर चाहिँ यो अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाउनेछौ भाइ?
3: भाइ, यहाँ आजको अध्ययनमा हामी एउटा सुन्दर सत्य देख्नेछौ। हामी सबै ख्रिष्टमा एउटै शरीरका सदस्य भए पनि हरेक विश्वासीलाई ख्रिष्टले अनुग्रह र फरक फरक वरदान दिनुभएको छ। एकता भनेको सबैको काम एउटै हुनु होइन, शरीर एउटै भए पनि त्यसका अंगहरूका काम फरक हुन्छन्, जसलाई नयाँ मानिसको रोकावटको कुराहरूसँग रहेर यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
2: त्यसो भए त परमेश्वरले प्रत्येक विश्वासीलाई कुनै न कुनै जिम्मेवारी र वरदान दिनुभएको हुन्छ, यही भन्न खोज्दै हुनुहुन्छ नि है?
3: हजुर, ठिक त्यही कुरा हो भाइ। आजको अध्ययनमा मुख्य जोड दिने कुरा यही हो कि ख्रिष्टको शरीरमा कुनै पनि विश्वासी अनावश्यक छैन। ख्रिष्टले दिनुभएको अनुग्रह अनुसार प्रत्येकको एउटा स्थान र सेवाको भूमिका हुन्छ।
2: तर हामी मध्ये कतिपयले आफूमा कुनै विशेष वरदान छैन होला भनेर सोचिरहेका हुन्छौ नि
3: भाइ, त्यो सोच गलत हुन सक्छ। वरदानको मूल्य मानिसले दिएको प्रशंसा वा मञ्चमा देखिने कामले निर्धारण गर्दैन। परमेश्वरले दिनुभएको काम उहाँकै दृष्टिमा महत्वपूर्ण हुन्छ। प्रश्न यो होइन कि मेरो वरदान अरूको जस्तो ठूलो छ कि छैन, प्रश्न यो हो परमेश्वरले मलाई जे दिनुभएको छ त्यसलाई म उहाँको महिमाका लागि प्रयोग गरिरहेको छु कि छैन।
2: हजुर, साँच्चै नै हो नि भाइ। र आदरणीय श्रोताहरू, आज हामी आफैलाई पनि सोधौं कि म परमेश्वरले दिनुभएको वरदान चिन्छु, के म त्यसलाई अरूको सेवामा प्रयोग गरिरहेको छु, अनि के म ख्रिस्टमा दिनदिनै आत्मिक रूपमा चाहिँ बढ़िरहेको छु। यही प्रश्नहरूलाई हृदयमा राख्दै आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनलाई अगाडि बढाऊ।
4: प्यार प्रभुजी, आज पनि हामी तपाईँको चरणमा आएका छौं। तपाईँ हामीलाई आफ्नो वचनद्वारा सिकाउनुहोस्, तपाईँको वचनको रहस्य बुझ्ने ज्ञान बुद्धि दिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन एफिसी 4:7-16 देख्न गइरहेका छौं। आज हाम्रो विषय हुनेछ नयाँ मानिसको जुन मण्डली हो त्यसको रोकावट। अघिल्लो दिनमा हामीले एफिसी 4:1-6 देखिरहेका थियौं नयाँ मानिसको यानि चर्चको प्रदर्शनी। अहिले हामी यो कुरा पत्ता लगाउँछौ कि चर्च यानि मण्डलीसँग

रुकावटहरू पनि छ अनि ती कुराहरू पनि महत्वपूर्णका छन्। साना बच्चासँग रुकावटहरू हुँदैनन्। मलाई त्यो समयको याद आयो जब म एउटा चर्चको सदस्यको घरमा गएको थिएँ। तिनीहरूले आफैलाई बाहिरी देखावटी रूपमा अति नै भक्त आत्मिक धार्मिक देखाउँथे र उनीहरूले मेरो निम्ति मिठो खानाको पनि बन्दोबस्त गरेका थिए र उनीहरूले भोजनको निम्ति धन्यवाद दिन मलाई आग्रह गरे। उनीहरूको सानो 3 वर्षको छोरा पनि हामीसँग त्यहाँ खाना खान बसेका थिए। जब मैले धन्यवादको प्रार्थना पूरा गरे त्यो बच्चा आफ्नो आमा कहाँ फर्केर भन्यो, त्यस मानिसले के गरेको मामा? मम्मीजी अमित्र, यो स्पष्ट छ कि निश्चय नै तिनीहरूले आफ्ना भजनको निम्ति कहिले पनि धन्यवाद दिँदैनथे। त्यो सानो केटा आफूले भनेको त्यो कुरामा कति पनि शरम र संकोच नमाने व्यक्त गरे। अहिले बच्चा बिना सोच शरम र संकोच कुनै कुराको व्यक्त गर्न सक्छ, तर चर्च सधैँ हरेक समय बच्चाको रूपमा आफैलाई प्रकट गर्नु हुँदैन। त्यो बढ्नु पर्दछ, विकास हुनु पर्दछ र केही रुकावटहरूको विकास गर्नु पर्दछ। त्यहाँ केही निश्चित कुराहरू छन् जुन सानो बच्चाले भनेको जस्तै परिपक्व मानिसले भन्दैन। चर्च सधैँ बालक स्थितिमा रहनु हुँदैन, तर यो परिपक्व हुनु पर्दछ र परमेश्वरले उहाँका हरेक सन्तानहरूलाई बढ्नको निम्ति आफ्नो अनुग्रह दिनु भएको छ। एफिसी 4:7 भनिएको छ, तर ख्रिष्टको वरदानको नाप अनुसार हामीहरू मध्ये हरेकलाई अनुग्रह दिइएको छ। परमेश्वरले विश्वासीहरूलाई वरदान दिनुभएको छ, जुन हामी रोमी 12:12-14 देख्छौं। यद्यपि विश्वासीहरूले आत्माको एकताको कायम राख्न परिश्रम गर्नु परे तापनि यसको मतलब यो होइन कि हरेक जन अर्को व्यक्तिको कार्बन कपी ठीक नकल प्रतिकपी होइन। हरेक विश्वासीहरूलाई वरदानहरू दिइएको छ ताकि विशेष तरिकामा उसले विश्वासीहरूको शरीरमा जुन मण्डली हो त्यसमा काम गर्न सकुन्। पाउले लेख्छन् 1 कुरन्थी 12:7, तर सबैलाई फाइदा होस् भनेर हरेकलाई आत्माको प्रकाश दिइन्छ। यसको मतलब वरदान भनेको परमेश्वरको आत्माले विश्वासीहरूद्वारा विश्वासीहरूको शरीर यानि मण्डलीको निर्माणको उद्देश्यको निम्ति केही काम गर्ने कुरो हो। यो सम्पूर्ण विश्वासीहरूको शरीर यानि मण्डलीको फाइदाको लागि हो। कुनै वरदान तपाईँलाई मात्र आत्मिक रूपमा विकास गर्न दिइएको छैन। वरदान तपाईँलाई यसकारण दिइएको छ ताकि तपाईँ विश्वासीहरूको शरीरमा चर्चको फाइदा गर्न लाभ गर्न काम गर्न सक्नुहोस्। धेरै मानिसहरू भन्छन् प्रचारक हामी चर्चमा अन्य भाषाहरू बोल्दैनौ, यो हामी व्यक्तिगत प्रार्थना आराधनामा बोल्छौं। म तिनीहरूलाई परमेश्वरको वचनदेखि सुस्पष्ट रूपमा तिनीहरूलाई भन्न सक्छु कि तिनीहरू गलत छन्। वरदानहरू चर्चको फाइदा गर्न दिइएको छ। कुनै वरदान व्यक्तिगत फाइदाको लागि स्वार्थी रूपमा प्रयोग गर्न दिइएको छैन। वास्तवमा यो कुनै वरदान होइन यदि त्यसलाई त्यस तरिकामा प्रयोग गरिन्दछ भने। वरदान शरीरको हरेक सदस्यलाई, अंगहरूलाई मतलब मण्डलीका सदस्यलाई शरीरमा उसको स्थानमा निश्चित कारणको निम्ति काम गर्न योग्य बनाउन दिइएको छ। मानिलिऊ मेरो आँखाले मलाई भन्छ कि तिनीहरू निन्द्रालु छन् र मसँग उड्दैनन्, अनि मानिलिऊ कि मेरा खुट्टाहरूले भन्नेछन् कि तिनीहरूले मलाई मेरो अध्ययन कोठामा लाने छैनन्। यो हुँदैन, मलाई ती दुवैको आवश्यक छ अनि म आशा गर्दछु कि मेरा दिमागले पनि मिलेर काम गर्दछ। वास्तवमा मेरो शरीरको हरेक सदस्य यानि अंगहरूले आपसमा साथसाथै मिलेर काम गर्न आवश्यक छ। हरेक सदस्यले अंगले आफ्ना आफ्ना काम गर्दछ। आँखाको काम बेग्लै छ, खुट्टाको काम बेग्लै छ, हातको काम बेग्लै छ। हरेक शरीरका सदस्यको अंगको काम बेग्ला बेग्लै छ, तर सबै मिलेर काम गर्दछ। हरेक विश्वासीलाई वरदान दिएको छ ताकि उसले खास विशेष तरिकामा विश्वासीहरूको शरीरमा काम गर्न सकोस्। जब उसले यो गर्छ शरीर काम गर्दछ, त्यहाँ नै हामी आत्माको एकताको देख्छौ। वरदानको साथ साथमा हामी हरेकलाई परमेश्वरको आत्माको पूर्णता र शक्तिमा त्यो वरदानको अभ्यास गर्न अनुग्रह दिइएको छ। जब हरेक विश्वासीहरू उसको विशेष वरदानमा काम गर्दछ, यसले मेलमिलापको उत्पन्न गर्दछ।

0: कि मानव शरीरको प्रत्येक अंग यानी सदस्यले, तर जब शरीरको एक सदस्य अंग दुख पाउँछ, कष्ट पाउँछ, पूरा शरीरले यसको महसुस गर्छ। यसको मतलब शरीरमा तपाईँ आफ्नो वरदानलाई अभ्यास गर्नुहुन्न भने हामी सबैलाई तालबाट मेलबाट बाहिर फ्याँकिन्छ। भनिएको छ सात पदमा, तर ख्रिष्टको वरदानको नाप अनुसार हामीहरू मध्ये हरेकलाई अनुग्रह दिइएको छ। आठ पदमा भनिएको छ, त्यसकारण उहाँ भन्नुहुन्छ, जब उहाँ इस उच्च स्थानमा उक्लनुभयो तब उहाँले कैलाई कैद गरेर लैजानुभयो र मानिसहरूलाई दानहरू दिनुभयो। तपाईँले ध्यान दिनुभयो होला कि यो पद भजन संग्रह 68:18 पदबाटको उद्धृत हो, जहाँ भनिएको छ, तपाईँ उच्चमा चढ्नु भएको छ, तपाईँले कैदीहरूलाई कैद पार्नु भएको छ, तपाईँले मानिसहरूका बीचमा र बाँकीहरूमा पनि परमप्रभु परमेश्वरले बास गरून् भनी वरदान दिनुभयो। कसैले तुरन्तै यसरी भिन्नताको औल्याउन सक्छ, हेर एफिसीले भन्छ उहाँले मानिसहरूलाई दान दिनुभयो, तर भजनले चाहिँ भन्छ उहाँले मानिसको निम्ति दानहरू लिनुभयो। के यो पुरानो नियमबाट भूल उद्धृत होइन? मित्र, यो कुराको ध्यान देऊ कि लेखकसँग आफ्नो लेखाइहरूको परिवर्तन गर्ने पूर्ण अधिकार छ। मलाई एक लेखमा भूल उद्धृत गरिएका थिए र सम्पादकले मलाई भूल उद्धृत गर्ने कामको निम्ति क्षमा याचना गर्नु परेको थियो, तर मसँग मेरो आफ्नै लेखाइको भूल उद्धृत गर्न पूर्ण अधिकार छ यदि म त्यही गर्न चाहन्छु भने, अनि यदि यसले कुनै मेरो उद्देश्यको सेवा गर्छ भने। यो पदमा पवित्र आत्माले शब्दहरूको बदल्नु भएको छ र उहाँले यो उद्देश्यको निम्ति गर्नुहुन्छ। भजनको पुस्तकमा हामीलाई भनिएको छ कि प्रभु येशूले मानिसको निम्ति दानको लिनु भएको थियो, प्राप्त गर्नु भएको थियो। उहाँसँग हरेक सम्पूर्ण दानहरू तयारी छ। त्यसपछि उहाँ पृथ्वीमा आउनुभयो। अहिले उहाँ यहाँ पृथ्वीमा आइसक्नु भएको छ र पिता कहाँ फेरि फर्केर जानु भएको छ र उहाँले मानिसहरूको बीचमा दानहरूको बाँडी रहनु भएको छ। उहाँले तिनीहरूलाई पवित्र आत्माद्वारा हामीलाई दिइरहनु भएको छ। वास्तवमा यो अनुच्छेदले फेरि हामीलाई यो देखाउँछ कि कति बिल्कुलै बाइबल सही छ अनि त्यो भूल गलत उद्धृत होइन, भूल उद्धृत होइन। जब उहाँ उच्च स्थानमा उक्लनुभयो, यसले ख्रिष्टको स्वर्गमा उक्लि जानु भएको तथ्यको दर्शाउँछ। पुनरुत्थान पश्चात त्यस समयमा उहाँले दुई कुराहरू गर्नुभयो। पहिलो हो, उहाँले कैदीहरूलाई कैद गरेर लानुभयो, जुन संकेत गर्दछ र म विश्वास गर्दछु कि तिनीहरू पुरानो नियमका उद्धार गरिएका जनहरू थिए, जसको मृत्युपछि तिनीहरूको आत्मा प्याराडाइसमा गएथ्यो। जति पनि पुरानो नियमका उद्धार पाएका जनहरू थिए, तिनीहरूको आत्मा त्यस प्याराडाइस भन्ने स्थानमा जान्थ्यो र जुनलाई हामी बाइबलमा अब्राहमको काक भनेर पनि जान्दछौं। अनि यो स्थान माथि स्वर्गीय होइन, त्यो स्थान पृथ्वी मुनिको स्थान हो, जहाँ कैनदेखि ख्रिष्टसम्म समयसम्मका धर्मी आत्माहरू जान्दथ्यो। ख्रिष्टको आगमनद्वारा पूर्ण छुटकारा उद्धारको बाटो हेर्दै अनि त्यस प्याराडाइसको ठिक अर्कोतिर चाहिँ यातना कष्टको स्थान थियो, जहाँ चाहिँ पुरानो नियमका ती उद्धार नपाएका मानिसहरूको आत्मा जान्थ्यो। अनि यी दुई स्थानहरूको छुटाउने बीचमा चाहिँ महान खाडी थियो। यसको वृत्तान्त हामी सुसमाचारको पुस्तकमा धनी मानिस र गरीब लाजरसको वृत्तान्तमा देख्छौ। अहिले त्यस प्याराडाइसबाट ती पुरानो नियमका धर्मीहरूको उद्धार पाएका जनहरूलाई आफूसितै परमेश्वरको उपस्थितिमा लिएर प्रभु जानुभयो, जब उहाँ पुनरुत्थान हुनु भएपछि स्वर्गीयमा उक्लि जानुभयो। आज जब कुनै विश्वासी मर्छ, हामीलाई भनिएको छैन कि ऊ त्यस प्याराडाइसमा जान्छ, बरु शरीरबाट अनुपस्थित हुन्छ र प्रभुसँग उपस्थित हुन्छ। दोस्रो कोरन्थी 5:8 फिलिपी 1:23 पद अनुसार अहिले त्यहाँ प्याराडाइस भन्ने स्थान छैन, त्यहाँ खालि कष्ट यातनाको स्थान मात्र छोडिएको छ, जहाँ सबै उद्धार नपाएका मानिसहरूको आत्मा तिनीहरूको दोस्रो पुनरुत्थान नहुन्जेलसम्म, श्वेत सिंहासनको इन्साफ नहुन्जेलसम्म त्यही जानेछ। त्यो पुरानो नियमका उद्धार धर्मीहरूको आत्मा जाने स्थान प्याराडाइस अब कति पनि छैन। अमित्र, यही नै प्रभु येशूले पुनरुत्थानपछि स्वर्गमा उक्लि जानु भएर गर्नुभएको पहिलो कुरा थियो। कैदीहरूलाई कैद गरेर आफूसित लानुभयो। अनि दोस्रो कुरा उहाँले पुनरुत्थान पछि स्वर्गमा उक्लि जानु भएर गर्नुभएको दोस्रो कुरा थियो, उहाँले मानिसहरूलाई दानहरू दिनुभयो। यसको मतलब उहाँले चर्चमा जीवित विश्वासीहरूमाथि वरदानहरू दिनुभयो ताकि तिनीहरूले संसारलाई साक्षी गवाइदिन सकुन्। उहाँको स्वर्गमा उक्लि जानु भएको समयमा ख्रिष्टले पुरानो नियमका सन्तानहरूलाई यानि सन्तहरूलाई परमेश्वरको उपस्थितिमा मात्र ल्याउनु भएन, तर उहाँले पवित्र आत्माद्वारा दान वरदानहरू पनि दिनुभयो। पेन्तिकोस्टको दिनमा पवित्र आत्माले विश्वासीहरूलाई ख्रिष्टको शरीरमा बप्तिस्मा दिनुभयो। त्यसपछि उहाँले शरीरको सदस्य अंगहरूको रूपमा काम गर्न तिनीहरूलाई योग्य बनाउनुभयो। पवित्र आत्माले तिनीहरू हरेकलाई शरीरमा निश्चित स्थानमा राख्नुभयो र उहाँले तत्पश्चात हरेक नयाँ विश्वासीहरूसँग त्यही गरिरहनु भएको छ। आगे पद 9-10 भनिएको छ, अब उहाँ उक्लिनुभयो, यो के हो? उहाँ पहिले पृथ्वीका तल्लो भागहरूमा ओर्लनु पनि भयो भनी भनेको बाहेक अरू के हो र जो ओर्लनुभयो? उहाँ उही हुनुहुन्छ जो सबै कुराहरूलाई भरिदिनलाई सारा स्वर्गहरूभन्दा धेरै माथि उक्लनु पनि भयो। यी पदहरूका तार्किक स्पष्टीकरण व्याख्या यो हो कि जबकि ख्रीष्ट स्वर्गमा उक्लनु भएकोले गर्दा उहाँलाई निश्चय नै केही अगाडिका समय अवधिमा तल ओर्लन आवश्यक पर्यो। कसैले यसमा खालि अवतारको मात्र देख्छन्। प्राचीन चर्च पिताहरूले यसमा पुरानो नियमका उद्धार पाएका जनहरूलाई प्याराडाइसबाट माथि स्वर्गमा परमेश्वरको सिंहासनमा ल्याउने काममा ख्रीष्टको काम देखे। हामीलाई भनिएको छ कि उहाँ अधालोकमा उत्रनुभयो, तर मित्र यो कुराको अनुमान गर्न कुनै आवश्यक छैन कि उहाँ आफ्नो मृत्युपछि कुनै किसिमको कष्ट यातनाको सक्लमा प्रवेश गर्नुभयो। उहाँको मानव अवतार र मृत्यु नै उहाँको निष्ठा अपमानता र उतार थियो, ओर्लाई थियो, र ती कुराहरू पुरानो नियमको उद्धार पाएका सन्तहरूलाई परमेश्वरको सिंहासनमा ल्याउने पर्याप्त कुरा थियो। त्यसले त्यहाँ उहाँको पूर्णताको वर्णन गर्दछ। 10 भनिएको छ, जो ओर्लनुभयो उहाँ उही हुनुहुन्छ जो सबै कुराहरूलाई भरिदिनलाई सारा स्वर्गहरूभन्दा धेरै माथि उक्लनु पनि भयो। तापनि मलाई थाहा छ कि त्यहाँ यसको बारेमा अर्को व्याख्या पनि छ। 11-13 भनिएको छ, अनि उहाँले कतिलाई प्रेतहरू, अनि कतिलाई भविष्य वक्ताहरू, अनि कतिलाई सुसमाचार प्रचारकहरू, अनि कतिलाई गोठालाहरू र शिक्षकहरू हुनलाई दिनुभयो। पवित्र जनहरूलाई सिद्ध बनाउनलाई सेवाको काम र ख्रीष्टको शरीरको उन्नतिको निम्ति। जबसम्म हामी सबैजना विश्वासको र परमेश्वरको पुत्रको पहिचानको एकतामा आइपुग्दैनौ, एउटा पूरा बढेको मानिस बन्दैनौ, ख्रीष्टको परिपूर्णता रूपी कदको नापसम्म आइपुग्दैनौ। यो पदले त्यो दान वरदानको दर्शाउँदैन जुन उहाँले मानिसलाई दिनुभएको छ। यद्यपि यो सत्य हो कि उहाँले नै वरदानहरू दिनुभएको छ र दिनुहुन्छ। पावलले यहाँ के चाहिँ भनिरहेका छन् भने ख्रीष्टले केही निश्चित खास मानिसहरू लिनुहुन्छ जसलाई निश्चित वरदानहरू दिएको छ र उहाँले तिनीहरूलाई चर्च मण्डलीलाई दिनुहुन्छ। अहिले यी मानिसहरूलाई चर्चमा दिइने उद्देश्यको ध्यान दिनुहोस्। 12 भनिएको छ, पवित्र जनहरूलाई सिद्ध बनाउनलाई सेवाको काम र ख्रीष्टको शरीरको उन्नतिको निम्ति। वरदानले युक्त मानिसहरू चर्चमा यस कारण दिइएको छ ताकि त्यसलाई पूर्ण परिपक्वतामा चर्चलाई पूर्ण परिपक्वतामा ल्याउन सकियोस्। अनि 13 भनिएको छ, जबसम्म हामी सबैजना विश्वासको र परमेश्वरको पुत्रको पहिचानको एकतामा आइपुग्दैनौ, एउटा पूरा बढेको मानिस बन्दैनौ, ख्रीष्टको परिपूर्णता रूपी कदको नापसम्म आइपुग्दैनौ। मित्र, यो स्वार्थको कुरा जस्तै सुने पर्दछ, तर म विश्वास गर्दछु कि यो बुझिएको छ। संसारमा चर्चको उद्देश्य के हो भन्दा आफै स्वयंको सिद्ध गर्नु हो ताकि त्यो बढ्न सकोस्। उहाँले कतिलाई प्रेरित हुन चर्चमा दिनुभयो? मित्र, प्रेरित त्यो मानिस हुन्थ्यो जसले पुनरुत्थित ख्रीष्टको मात्र देखेको हुँदैनथ्यो, तर उनलाई उहाँद्वारा सिधै प्रेरित हुन व्यक्तिगत रूपमा नियुक्त पनि गरिएको हुन्थ्यो, अनि उसले विशेष प्रेरणाको आनन्द उठाउँथ्यो। त्यही नै कारण पाउले भन्न सके गलाती 1:1-12 पाउल प्रेरित न त मानिसहरूबाट न त मानिसद्वारा तर येशु ख्रीष्ट र उहाँलाई मरेकाहरूबाट बाहुरै उठाउने परमेश्वर पिताबाट, किनकि न त मैले त्यो मान्छेबाट पाए न त त्यो मलाई सिकाइएको हो, तर येशु ख्रीष्टको प्रकाशद्वारा पाए। यो कार्यभार, यो नियुक्ति यसको आफ्नै स्वभावको श्रेष्ठता सद्गुणताद्वारा धेरै लामो समय पहिले चर्चबाट लोभ भइसकेको छ, अनि उहाँले कतिलाई अगमवक्त दिनुभयो। अनि यहाँ अरू पत्रहरूमा जस्तै यो अगमवक्ता शब्दसँग नयाँ नियम अगमवक्ताहरूको संकेत छ। यिनै मानिसहरू जसलाई प्रेतहरू जस्तै विश्वासका शिक्षा सिद्धान्तमा विशेष अन्तर्दृष्टि अन्तर्ज्ञान दिइएको थियो, तिनीहरू पवित्र आत्माको तत्कालिक प्रभाव र प्रेरणा मुनि थिए, जुनले तिनीहरूलाई पहिलो कुरन्थी 12:10 पद अनुसार शिक्षकहरूबाट अलग राख्दछ वा फरक देखाउँदछ। आज त्यस भावमा त्यहाँ कुनै प्रेरित र अगमवक्ताहरूको कार्य नियुक्ति छैन, यो धेरै लामोसम्म पहिले लोप भइसकेको छ, तर तिनीहरू अझै उहाँको चर्चका सदस्यहरू हुन्। उहाँका चर्च खालि पृथ्वीमा मात्र अस्तित्वमा रहँदैन, चर्चको भाग उहाँसँग स्वर्गमा पनि छ। तिनीहरू त्यो मेजवानको भाग यानि अंश हो जुन परमेश्वरको उपस्थितिमा छ। अर्को अर्थमा तिनीहरू अझै हामीसँग छन्। के हामी एफिसीहरूलाई लेखिएको पत्र अहिले यस बेला अध्ययन गरिरहेका छैनौ? अनि यो कसले लेख्यो? प्रेरित पाउले, र उनी अझै हामीसँग छन्। यद्यपि उनी ख्रीस्टसँग स्वर्गमा भए तापनि उनी शरीरबाट अनुपस्थित छन्, तर ख्रीस्टसँग उपस्थित छन्। तैपनि उनी अझै चर्चका सदस्य हुन् र उनी हाम्रो लागि अझै प्रेरित हुन्। अनि कसैलाई सुसमाचार प्रचारक बनाइयो, अनि त्यस बेलाका प्रचारक चाहिँ एक ठाउँबाट अर्को ठाउँमा यात्रा गरी हिँड्ने र चर्च स्थापन गर्दै हिँड्ने मिशनरीहरू थिए। पाउल त्यस्ता प्रकारका प्रचारक थिए। तिनीहरू नयाँ नयाँ क्षेत्रमा सुसमाचारसँग जान्थे र तिनीहरूले यो सबै परमेश्वरको आत्माको सहायताले गरे जो तिनीहरूको अघि अघि जानुहुन्थ्यो। उहाँले कतिलाई पास्टर दिनुभयो। यी मानिसहरू चाहिँ झुनका गोठालाहरू थिए। उहाँले कतिलाई शिक्षकहरू दिनुभयो, अनि शिक्षकहरू चाहिँ झुनहरूलाई शिक्षा दिँदथे। यो वरदान रोमी 12:7, पहिलो कोरन्थी 12:18-19 र पहिलो तिमोथी 3:2 पदमा उल्लेख गरिएको छ। परमेश्वरले यी सबै मानिसहरूलाई चर्चमा दिनुभएको छ ताकि चर्च पूर्ण सिद्ध परिपक्वतामा आउन सकोस्, जहाँ त्यहाँ कुनै रोकावटहरू हुने छैन। यी सबै मानिसहरूलाई चर्चको तयार गर्न दिइएका छन् ताकि विश्वासीहरू ख्रीष्टको शरीरको निर्माण गर्न र सेवाको काम गर्न सकुन्। हामी चर्चको पास्टरलाई सेवक भन्दछौ, तर यदि तपाईँ ख्रिस्टियन हुनुहुन्छ भने तपाईँ पनि उनी जतिकै एक सेवक हुनुहुन्छ। तपाईँलाई सेवक बन्न अभिषेक गरिन आवश्यक छैन। पास्टरसँग परमेश्वरको वचन सिकाउने विशेष वरदान छ ताकि उसका सदस्यहरू झुनहरू जो उसको नेतृत्व मुनि छन् सेविकाको काम गर्न सकुन्। तिनीहरू नै ती व्यक्तिहरू हुन् बाहिर गरेर सुसमाचारको साक्षी दिने। तर आज विश्वासीहरूको मनमा ठिक उल्टो विचार छ। तिनीहरू सोच्दछन् कि सुसमाचार सुनाउने काम खालि पास्टर प्रचारक सेवकहरूको मात्र हो। मित्र, यो सत्य होइन। पास्टर जो गोठाला हुनुहुन्छ उसको काम भेडाहरू यानि झुनहरूलाई विश्वासीहरूलाई चराउने रेखदेख गर्ने काम हो, तर भेडाहरूको काम नै जन्माउने बच्चा पैदा गर्ने काम हो। गोठालाले त्यो बच्चा पैदा गर्ने काम गर्दैन, गर्छ र तर गोठालाले तिनीहरूलाई राम्ररी आत्मिक भोजन दिने रेखदेख गर्ने काम गर्दछ। त्यसकारण हरेक विश्वासीको कर्तव्य हुन्छ उहाँको साक्षी दिने। भनिएको छ 11:13 पदमा, अनि उहाँले कतिलाई प्रेरितहरू, अनि कतिलाई भविष्यवक्ताहरू, अनि कतिलाई सुसमाचारका प्रचारकहरू, अनि कतिलाई गोठालाहरू र शिक्षकहरू हुनलाई दिनुभयो, पवित्र जनहरूलाई सिद्ध बनाउनलाई सेवाको काम र ख्रीष्टको शरीरको उन्नतिको निम्ति। आगे 13 पदमा भनिएको छ, जबसम्म हामी सबैजना विश्वासको र परमेश्वरको पुत्रको पहिचानको एकतामा आइपुग्दैनौ, एउटा पूरा बढेको मानिस बन्दैनौ, ख्रीष्टको परिपूर्णता रूपी कदको नापसम्म आइपुग्दैनौ। यहाँ हामी देख्छौ कि किन परमेश्वरले चर्चमा यी वरदानहरूले युक्त मानिसहरू दिनुभयो भन्ने कुराको हामी त त्यसमा खास उद्देश्य छ। अनि 14 पदमा भनिएको छ, र अब उसो हामीहरू बालक नरहौं जो मानिसहरूका चलाकी र छलपूर्ण धुर्तामा हरेक शिक्षा रूपी बतासद्वारा यता र उता पारिन्दछन् अनि वर वर र पर हुत्याउँदछन्। यस्ता कुराहरूद्वारा धोका दिनलाई तिनीहरू लुकेर बस्दछन्। अब उसो हामीहरू बालक नहो, तपाईँले यादै होला कि पाउले कोरिन्थियनका विश्वासीहरूलाई भने तिमीहरू संसारिक छौ र तिमीहरू ख्रिस्टमा बालकहरू छौ। आज यो स्थिति चर्चका धेरै मानिसहरूको पनि स्थिति हो अनि भनिएको छ अब उसो हामीहरू बालक नहौं। जो मानिसहरूका चलाकी र छलपूर्ण धूर्ततामा हरेक शिक्षा रूपी बतासद्वारा यता र उता पारिन्दछन् अनि वर वर र पर हुँदैन्दछन्। यस्ता कुराहरूबाट धोका दिनलाई तिनीहरू ढुकेर बस्दछन्। ख्रिस्टले चर्चलाई विभिन्न वरदानहरूले युक्त मानिसहरू दिनुभएको उद्देश्य हो विश्वासीहरूलाई बालकपनदेखि परिपक्वतामा विकास गर्नु। शिक्षकहरू बाल चिकित्सक हुनुपर्छ। म कहिले कहीँ यो अभिव्यक्तको प्रयोग गर्छु, म प्राथमिक रूपमा बाल चिकित्सक हुँ, प्रसूति विशेषज्ञ होइन। प्रसूति विशेषज्ञले बच्चालाई विश्वमा ल्याउँदछ। म जान्दछु कि ऊ कहिले कहीँ मध्यरातमा पनि बच्चालाई प्रसव गर्न उठ्दछ र उठ्नुपर्छ र कहिले कहीँ उसका काममा धेरै रातहरू बित्छन्। तर जब त्यो सानो बच्चालाई आमाको पेटबाट बाहिर निकाल्दछ उसको काम त्यही नै खत्म हुन्छ। उसले त्यसपछि बाल चिकित्सक कहाँ उसलाई फर्काइदिन्छ यानि बालकलाई सुम्पिदिन्छ। जससँग उसलाई यानि बालकलाई साधारण सामान्य वृद्धिको निम्ति चाहिने हरेक आवश्यक कुरा छन्। उसले बालकलाई वृद्धि विकास गराउने सम्बन्धमा योगदान दिन्छन्। उसको काम यो कुराको निश्चय गर्नु हो कि जसरी भए पनि उसलाई सामान्य तरिकामा विकास वृद्धि गराउने। मेरो सेविकाईमा म सर्वप्रथम बाल चिकित्सक हुँ अनि दोस्रो चरणमा मात्र म प्रसूति विशेषज्ञ हुँ। मलाई लाग्छ मेरो बोलावट बाल विशेषज्ञ हो, मतलब विश्वासीहरूलाई परमेश्वरको वचन दिने सिकाउने कामको निम्ति मलाई खटाइएको छ, बोलावट भएको छ, ताकि तिनीहरू यानि विश्वासीहरू वृद्धि हुन सकुन्, बढ्न सकुन्, विकास हुन सकुन्। पद 15-16 भनिएको छ, तर प्रेममा साँचो बोल्दै हामी सबै कुराहरूमा उहाँसम्म जो शिर हुनुहुन्छ अर्थात ख्रिस्टसम्म बढौं। उहाँबाट नै सम्पूर्ण शरीरले हरेक अंगको नाप मुताबिकको प्रभावको काम अनुसार हरेक जोड्नीको सहायताद्वारा टम्म मिलेर एकसाथ बाँधेर प्रेममा आफ्नो उन्नति गर्नका निम्ति शरीरको वृद्धि गर्दछ। विश्वासीहरू बालक झैं रहनु हुँदैन, बरु भनिएको छ 15 पदमा, तर प्रेममा साँचो बोल्दै हामी सबै कुराहरूमा उहाँसम्म जो स्थिर हुनुहुन्छ अर्थात ख्रिस्टसम्म बढौं। विश्वासीहरूले प्रेममा सत्यताको पछ्याउनु पर्छ, मतलब उसले सत्यको प्रेम गर्नुपर्छ, यस अनुसार जीवन जिउनु पर्छ। ख्रिस्ट सत्य हुनुहुन्छ त विश्वासीले आफ्नो जीवन त्यस तरिकामा चलाउनु पर्छ। बोली वचनमा व्यवहारमा हरेक कुरामा सत्य हुनुपर्छ। पद 16 अनुसार पावल फेरि ख्रिस्टको मण्डलीलाई चर्चलाई शरीरसँग तुलना गर्दछन् जसको शिर ख्रिस्ट हुनुहुन्छ। पूरा शरीरका जोड्नी र अंगहरू शिरको अधीनमा रहन्छन्। मित्र, विश्वासीहरूको बदन शरीर मण्डलीलाई शारीरिक शरीरसँग तुलना गरिएको छ र मण्डलीलाई ख्रिस्टको शरीर भनिदछ र शिर चाहिँ प्रभु येशु ख्रिस्ट स्वयं नै हुनुहुन्छ। शरीरले शिरबाट मात्र आज्ञाहरू लिँदैन जो ख्रिस्ट हुनुहुन्छ, तर आत्मिक पौष्टिक आहार पनि प्राप्त गर्दछ। यसले मेलमिलापको पैदा गर्दछ जहाँ हरेक सदस्य आफ्नो आफ्नो स्थानमा काम गरिरहेका हुन्छन्। जब उसले शरीरबाट आत्मिक आपूर्तिहरूको प्राप्त गर्दछ, प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: आजको दिनले हामीलाई एउटा सुन्दर कुरा सिकाएको छ, मण्डलीमा प्रत्येकको वरदान छ र प्रत्येकले ख्रिस्टको शरीरको निर्माणमा चाहिँ योगदान दिन सक्छ।
2: हो भाइ, प्रेममा सत्य बोल्दै सबै कुरामा ख्रिस्टमा बढ्दै जानुपर्छ। उहाँ नै मण्डलीको शिर हुनुहुन्छ। जब हामी उहाँसँग जोडिएर रहन्छौ तब उहाँबाट प्राप्त सामर्थ्यले सम्पूर्ण शरीरलाई बलियो बनाउँछ
1: अनि हामी आत्मिक बालक भएर हरेक शिक्षाको पछि लाग्ने होइन, परमेश्वरको वचनमा जरा गाडेर सत्यमा स्थिर चाहिँ हुनुपर्छ। त्यसैले आज हामी आफैलाई सोधौं, परमेश्वरले मलाई दिएको वरदान के हो र कसको सेवामा चाहिँ मैले प्रयोग गर्न सक्छु, अनि मेरो जीवनमा ख्रीष्टको स्वरूप कति बढ़िरहेको छ भन्ने कुरालाई पनि हामीले निहाल्न अत्यन्तै जरूरी छ।
2: हजुर, परमेश्वरले हामी प्रत्येकलाई दिएको वरदानलाई चिन्न, नम्रता साथ प्रयोग गर्न र ख्रीष्टमा निरन्तर परिपक्व हुँदै जान सहायता गर्नुभएको। हाम्रो सेवा मानिसको प्रशंसाका लागि होइन, प्रभुको महिमाको लागि हो भन्ने कुरालाई सधैँ याद गरौं।
1: हजुर, साँच्चै नै। र आदरणीय श्रोताहरू, आजको अध्ययनका लागि यति नै। फेरि अर्को अध्ययनमा हामी भेट्ने नै छौं। तबसम्म परमेश्वरको वचनमा स्थिर रहौं, उहाँले दिनुभएको वरदानहरूलाई प्रेममा प्रयोग गरौं र हरेक दिन ख्रीष्टमा बढ्दै जाउँ।
2: अन्त्यमा ख्रीष्ट हाम्रो जीवनको शिर र केन्द्र बन्नुभएको होस्। उहाँको शरीरको रूपमा हामी एकतामा बढौं, सेवामा अघि बढौं र आत्मिकी परिपक्वतामा पुगौं। प्रभु येशु ख्रीष्टको अनुग्रह हामीहरू सबैसँग रहिरहोस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौं र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207097 9704209797।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
5: यदि त्यस्तो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 0105202667, 0105202667।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला?
7: ल, तपाईँ विदेश जानलाइस कि के हो?
8: यही भन्द किन जाएर हो ए पासपोर्ट
7: बटारिया कुरो नगर्नु म
8: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि
9: त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, एकजनालाई सुनको औठी, एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
9: ए आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
10: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
11: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
12: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
13: रेडियो बिहानी 97.6 MHz।
14: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरो फेरो।

रेडियो बिहानी 97.7 श्रमेघासको साँझ 6:35 बजेको समाचार सिरोफिरोमा शर्मिला साक्यको नमस्कार। तपाईँ प्रसारण एफएम ब्याण्डको 97.7 श्रमेघासमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.7 श्रमेघास र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।

0: सिंहमा आवास डल्लाकोटीको अध्यक्षतामा ई स्पोर्ट संघ गठन तिहार लगतै प्रतियोगिता हुने दशैंमा गजरीवासलाई गाउँ फर्किन निशुल्क बस सेवा सुविधा असोज 29 गतेदेखि सञ्चालन हुने र दोस्रो राष्ट्रिय खेलकुदका लागि धादिङका खेलाड़ीलाई फर्म भर्न जिल्ला खेलकुद विकास समितिको आग्रह अब समाचार विस्तारमा अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्ष पदका लागि बद्री खतिवडाले उम्मेद्वारी दिने तय गरिएको छ समाजको चौथो अधिवेशन आगामी असोज 31 गते धादिङमा हुने तय भएसँगै नेतृत्वको लागि आकांक्षीहरूले आफ्नो उम्मेद्वारी प्रस्तुत गर्न थालेका छन् अमेरिकामा बस्दै आउनुभएका खतिवडा हाल समाजको उपाध्यक्ष हुनुहुन्छ गल्छी गाउँपालिका दुई स्थायी घर भएका खतिवडा विगत 15 वर्षदेखि अमेरिका बस्दै रहँदै आउनु भएको छ उहाँले नेपाल अमेरिकामा सामाजिक तथा व्यावसायिक क्षेत्रमा काम गरेको अनुभवलाई समाजको नेतृत्वमा उपयोग गर्ने बताउनु भएको छ कतिवटाले शिक्षा स्वास्थ्य पर्यटन कृषि युवा रोजगारी तथा उद्यमशीलताका क्षेत्रमा समाजको भूमिका प्रभावकारी बनाउने योजना अघि सार्नु भएको छ साथै विश्वभर रहेका धादिङवासीको ज्ञान सिप अनुभव र आर्थिक क्षमतालाई जिल्लाको विकाससँग जोड्ने तथा विद्यार्थीको लागि छात्रवृत्ति युवाका लागि सिप र उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने उहाँको योजना छ समाजको चौथो अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेका छन् धादिङमा पहिलो पटक जिल्ला ई स्पोर्ट संघ गठन भएको छ बेनीघारुडान गाउँपालिका सात चरौदीमा सम्पन्न भेलाले आवास डल्लाकोटीको अध्यक्षतामा जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो समितिको उपाध्यक्षमा विशेष सिरवाल र सपना दाहाल सचिवमा कुसुम उपेती र कोषाध्यक्षमा अश्विन दुवाड़ी चयन हुनुभएको छ यस्तै सदस्यमा नवीन उपेती सृजना पाण्डे असर अधिकारी र पण्डित भट्ट चयन हुनुभएको छ नवनिर्वाचित अध्यक्ष डल्लाकोटीको धादिङमा पहिलो पटक ई स्पोर्ट प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको र तिहार लगत्तै प्रतियोगिता सञ्चालन गरिने बताउनु भएको छ संघले जिल्लामा ई स्पोर्टको विकास खेलाड़ीको पहिचान र अवसर सिर्जनाका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने जनाएको छ दशैंको अवसरमा काठमाडौँमा बसोबास गर्दै आएका गजुरीवासीलाई गाउँ फर्किन गजुरी गाउँपालिकाले निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ गाउँपालिकाले असोज 29 गतेदेखि कार्तिक 1 गतेसम्म निशुल्क बस सञ्चालन गर्न लागि हो असोज 29 30 र 31 गते बिहान 10 बजे र दिउँसो 3 बजे बस छुट्ने छन् भने कार्तिक 1 गते बिहान 7 बजे र 11 बजे बस छुट्ने व्यवस्था गरिएको छ बसहरू काठमाडौँको सिउचाटर पुल बाफल तथा फसी बजार भाटभटेनी क्षेत्रबाट छुट्ने र गजरी गाउँपालिका अन्तर्गत बेलखुदेखि मलुखुसम्म गन्तव्यमा पुग्ने गाउँपालिकाले जनाएको छ निशुल्क बस सेवा लिन यात्रुले सकल नागरिकता मतदाता परिचय पत्र वा पहिचान खुल्ने अन्य परिचय पत्र अनिवार्य रूपमा साथमा ल्याउनु पर्नेछ गाउँपालिकाले यात्रुको सहजताका लागि सम्बन्धित सम्पर्क व्यक्ति मार्फत समयमै सीट सुरक्षित गर्न पनि अनुरोध गरिएको छ निशुल्क यातायातका लागि गाउँपालिकाले 3 बसको व्यवस्था गरेको छ सेवा तथा सीट सुरक्षित गर्ने सम्बन्धमा अध्यक्षताका स्वकीय सचिव सुमन लामा किशनमान श्रेष्ठ र दिवाकर श्रेष्ठलाई सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठद्वारा जारी सूचनामा दशैंमा घर फर्किने गजुरीवासीले सहज सुरक्षित र निशुल्क यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गर्न लागि उल्लेख छ नेपाली कांग्रेसको 15 महाधिवेशनका लागि धादिङका युवा नेता कृष्ण रिजालले केन्द्रीय सदस्य खुलातर्फ उम्मेद्वारी दिनुभएको छ परम्पराको सम्मान परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प भन्ने नारासहित रिजालले उम्मेद्वारी घोषणा गर्नुभएको हो विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरू गर्नुभएका रिजालले पार्टीका विभिन्न भातृ तथा संगठनात्मक संरचनामा जिम्मेवारी सम्हाल्दै आउनु भएको छ। उहाँले नेपाली विद्यार्थी संघको स्थानीय तहदेखि क्षेत्रीय नेतृत्व हुँदै नेपाल तरूण दलको केन्द्रीय सदस्यको जिम्मेवारी समेत सम्हाल्नु भएको छ। विगतसम्म 2037 देखि 2078 सम्म कांग्रेस धादिङ क्षेत्रमा एकको सचिव र सभापतिको जिम्मेवारी सम्हाल्नु भएका रिजाल 2080 नेपाल तरूण दलको केन्द्रीय सदस्य बन्नु भएको थियो। पार्टीका विभिन्न तहमा काम गरेको अनुभवका आधारमा कांग्रेसको संगठनलाई थप सुदृढ समावेशी र सशक्त बनाउन केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएको रिजालले बताउनु भएको छ। पूर्व संसार मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रवादका प्रवक्ता जगदेश खरेलले धादिङको फुर्के खुला पुलमा तत्काल बेरिज राख्न पहल गर्ने बताउनु भएको छ। राष्ट्रवादको हामी आउँदैछौ अभियानको शुरूआत गर्न धादिङ पुग्नुभएका खरेलले फुर्के खोला पुल उत्तरी धादिङ सेत गोर्खाका केही क्षेत्रमा लागि मुख्य मार्ग भएकाले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने बताउनुभयो। उहाँले दीर्घकालीन समाधानका लागि विकल्प खोज्नुपर्ने भए पनि तत्कालका लागि बेलीब्रिज निर्माण गर्न केन्द्र सरकार समक्ष पहल गर्ने बताउनुभयो। साथै वैकल्पिक मार्गको रूपमा रहेको परिवाटार मासटार सड़क कालोपत्री गर्न पनि पहल गर्न उहाँको भनाइ छ। बाढ़ीले फुर्के खोला पुल बगाएपछि उत्तरी धादिङसँगको सड़क सम्पर्क प्रभावित हुँदै आएको छ। पुल पुनर्निर्माणमा ढिलाइ भइरहेको बेला बेली ब्रिज मार्फत तत्काल यातायात सञ्चालन गर्नुपर्ने खरेलले बताउनु भएको हो। खरेलले राष्ट्रपतिको सुशासन आर्थिक समृद्धि रोजगारी सम्पर्क र प्रवास गरी पाँच विषयलाई प्राथमिकतामा राखेर करारनामा अघि बढ़ाएको जानकारी दिनुभएको छ। उहाँले गरीबीको रेखा मुनि रहेका नागरिकको जीवन स्तर उकास्ने रोजगारीका अवसर बढ़ाउने र विदेशमा रहेका नेपाली र राज्यको मूल प्रवाहमा जोड्ने विषयलाई पार्टीले प्राथमिकतामा राखिएको बताउनुभयो। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउने विषयमा रसपा दृढ़ रहेको पनि प्रवक्ता खरेलले बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि बिहिबार बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काका अनुसार बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम भए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिला गरी मतदान शुरू गर्न लागि हो। मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधिहरूमा आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। यस्तै खुलामचमा कोशी मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। प्रज्ञा भवन भने गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। मतदानका क्रममा प्रतिनिधिको परिचय र मतदान नामावली रुजू गरेपछि मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, भुती बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
4: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
5: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 01052267 01052267।
6: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। बागलुङको निसीखोला गाउँपालिका 1 स्थित सल्लेरी सामुदायिक वनमा लुकाएर राखिएका 7 थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। बुधबार बिहान इलाका प्रहरी कार्यालय भुर्तीबाङबाट प्रहरी निरीक्षक तिलक मानन्थरको कमाण्डमा खटिएको प्रहरी ग्रस्ती टोलीले वन माराको झाडीमा लुकाएर राखिएको अवस्थामा ती बन्दुक फेला पारेको हो। प्रहरीका अनुसार बरामद भएका 7 थान भरुवा बन्दुक मध्ये 5 थान साबुत र 2 थान बेसाबुत अवस्थामा रहेका छन्। बरामद बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। युक्रेनका विभिन्न शहरमा रूसी मिसाइल र ड्रोनबाट भएको संयुक्त हमलामा कम्तीमा 8 जनाको मृत्यु भएको छ। हमलामा आवासीय भवनसहित नागरिक संरचनामा क्षति पुगेको छ भने कैयौं घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिनुभएको केही समयपछि बुधबार बिहान विभिन्न क्षेत्रमा हमला भएको हो। राजधानी कियवका ब्लास्ट स्ट्रिक मिसाइलबाट भएको हमलामा 2 जनाको मृत्यु भएको नगर सैन्य प्रशासनले जनाएको छ। पुरिस्की जिल्लाको गैरावासीय भवन र डानिस्की जिल्लाको ग्यारेज परिसरमा आगलागी भएको तथा अन्य क्षेत्रमा मिसाइलको भग्नावशेष खसेको जनाएको छ। किएव क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर ताकान्चेकोका अनुसार कियव र आसपासका क्षेत्रमा ड्रोन तथा ब्लास्टिकको मिसाइलमा संयुक्त हमला भएको थियो। ओबुकिन जिल्लामा 3 उत्पादन तथा भण्डारण सुविधामा समेत क्षति पुगेको उहाँले उहाँले बताउनु भएको छ। यस्तै पोल्टाभा क्षेत्रको क्रेमिन चुकमा भएको हमलामा दुईजनाको मृत्यु भएको र सातजना घाइते भएको क्षेत्रीय सैन्य प्रशासनले जनाएको छ। रूसको रक्षा मन्त्रालयले भने युक्रेन भरि मिसाइल तथा ड्रोन उत्पादन र भण्डारमा संलग्न औद्योगिक संरचना लक्षित गरी रातभर ठूलो हमला गरिएको दावी गरिएको छ। अब खेल खबर। दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धादिङका खेलाड़ीको फर्म दर्ता प्रक्रिया यथाशीघ्र पूरा गर्न जिल्ला खेलकुद विकास समिति धादिङले आग्रह गरेको छ। कर्णाली प्रदेशका आगामी मंगिर 16 गतेदेखि 27 गतेसम्म संचालन हुने दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न 32 खेल समावेश गरिएका छन्। धादिङबाट भने कराते, तेकान्दो, एथलेटिक्स, फुटबल, भलिबल, ब्याडमिण्टन, उसु, आईटीएफ, तेकान्दो, टेबल टेनिस, फुल कन्ट्याक्स, कराते, बुद्धिशाल र जुडो गरी 12 खेलमा जिल्ला स्तरीय छनौट गरिने जिल्ला खेलकुद विकास समिति धादिङले जनाएको छ। इच्छुक खेलाड़ीले 2083 साल असोज 21 गते भित्र तोकिएको ढाँचा अनुसार खेलाड़ी फारम भरि जिल्ला खेलकुद विकास समिति धादिङमा बुझाउनु पर्नेछ। फारम भर्दा खेलाड़ीको विवरण पुनः रूपमा भर्न आवश्यक कागजात तथा प्रमाणपत्र संलग्न गर्ने र विवरण रुजू गरी निर्धारित समयभित्र बुझाउन समितिले आग्रह गरेको छ। थप जानकारी तथा सहजीकरणका लागि जिल्ला खेलकुद विकास समिति धादिङमा सम्पर्क गर्न सकिनेछ। समितिका अध्यक्ष प्रताप सिंह तामाङले खेलाड़ी तथा सम्बन्धित खेल संघलाई समयमै दर्ता प्रक्रिया पूरा गर्न आग्रह गर्नुभएको छ। साँझ 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः पटक।

राष्ट्रिय धार्मिक समाजको अध्यक्षतामा बद्री खतिवडाको उम्मेद्वारी तयारी। धादिङमा आवास डल्लाकुटीको अध्यक्षतामा ई स्पोर्ट्स संगठन तिहार लगत्तै प्रतियोगिता हुने। दशैंमा गजुरीवासीलाई गाउँ फर्किन निशुल्क बस सेवा असोज 29 गतेदेखि सञ्चालनमा। र दशौं राष्ट्रिय खेलकुदका लागि धादिङका खेलाड़ीलाई फर्म भर्न जिल्ला खेलकुद विकास समिति धादिङ।

0: साझ छ 35 बजेको समाचार हिलै सकियो। प्राविधिक मित्र अञ्जना गुरुङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.7 MHz सँगै रहनुहोला। नमस्कार।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98-49-18-57-37।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
6: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
7: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98-49-18-57-37।
8: रेडियो बिहानी समय संकेत।
5: आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू

राज्य परिषदको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले पोर्चुगल सरकारलाई काठमाण्डुमा महावाणिज्य दूतावास स्थापना गर्न सहमति दिने, नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फका सहसचिव नवीन राज सिंहलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। यसै गरी नेपाल प्रशासन सेवा समूहीकरणतर्फका सहसचिव चक्रबहादुर बुढ़ालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फ नायब महालेखा परीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा बढ़ुवा गर्ने निर्णय समेत मन्त्री परिषदले गरेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले भोलि बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिला गरी शुरू गर्न लागि जानकारी दिनुभयो। महाधिवेशनमा सहभागी 7255 जना प्रतिनिधिले कंग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्। यसैबीच काठमाण्डुमा जारी नेपाली कंग्रेसको 15 महाधिवेशनको बन्द सत्रमा पेश भएका विभिन्न आर्थिक तथा समसामयिक विषय सम्बन्धीका प्रतिवेदन पारित भएका छन्। पार्टी सभापति गगन थापाले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माले पेश गर्नुभएको समसामयिक विषय सम्बन्धी प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेले प्रस्तुत गर्नुभएको संगठन प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ। यसअघि महाधिवेशनको बन्द सत्रलाई आज सम्बोधन गर्दै कंग्रेस सभापति गगन कुमार थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भूइमा बस्ने कार्यकर्ताको पनि हुने बताउनु भएको छ। सभापति थापाले पार्टी एउटै परिवार रहेकाले अहिले जिम्मेवारी कसले लिने भन्ने बारे मात्र प्रतिस्पर्धा रहेको उल्लेख गर्नुभयो। सभापति थापाले सभापति वा अन्य कुनै पद केवल एउटा समय तोकेर दिइएको जिम्मेवारी मात्र भएको बताउनुभयो। त्यस अवसरमा नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आन्देम्बेले कंग्रेसलाई केवल सरकार बनाउने पार्टीका रूपमा सीमित गर्न नहुने भन्दै विचार सिद्धान्त र मुलुकको दीर्घकालीन दिशाका विषयमा बहस गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। नेता आन्देम्बेले कंग्रेसले अनुहार परिवर्तन मात्र नभई युगलाई दिशा निर्देश गर्ने राजनीतिक शक्ति बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। यस्तै नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसलाई गुनासो गर्ने भन्दा आशा विश्वास र भरोसा गर्न सकिने पार्टीका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। महाधिवेशनबाट कसले कुन पद जित्छ भन्ने विषयमा मात्रै केन्द्रित नहुन प्रतिनिधिहरूलाई आग्रह गर्दै वहाँले कंग्रेसको मूल उद्देश्य पार्टीलाई लोकतान्त्रिक मूल्य र संस्कृति अनुसार अघि बढ़ाउनु रहेको बताउनुभयो। असोज 18 गते आइतबारदेखि काठमाण्डुमा शुरू भएको नेपाली कंग्रेसको 15 महाधिवेशन जारी छ। महाधिवेशनले पार्टीभित्र रूपान्तरण र पुस्तान्तरण सहितको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा तय गर्नेछ। महाधिवेशनका लागि देशैभरबाट छानिएर आएका महाधिवेशन प्रतिनिधिहरूले अबको कंग्रेस पुरानै शैली र अनुहारमा

0: सीमित नभई नयाँ पुस्तालाई निर्णायक भूमिकामा ल्याउँदै आफूलाई समय अनुकूल परिवर्तन गर्नुपर्छ भन्ने अपेक्षा व्यक्त गरेका छन्। संवाददाता सरिता खनालको रिपोर्ट।
1: गत वर्षको जेएनजी विद्रोहपछि राजनीतिक दलहरूमा युवा नेतृत्वमा पुस्तान्तरणको व्यापक आवाज उठेपछि दलहरूमा आफ्नो रूपान्तरणको दबाव बढ़दै गएका बेला काठमाण्डुमा जारी नेपाली कंग्रेसको 15 महाधिवेशनमा समेत पार्टीमा नयाँ नेतृत्व पुस्तान्तरण र रूपान्तरणको बहस देखिएको छ। देशैभरिबाट संघीय राजधानी काठमाण्डुमा भेला भएका महाधिवेशन प्रतिनिधिहरूका फरक फरक अनुभव र पुस्ताको प्रतिनिधित्व भए पनि उनीहरूको अपेक्षा भने अबको कंग्रेस पुरानै शैली र अनुहारमा सीमित नभई नयाँ पुस्तालाई निर्णायक भूमिकामा ल्याउनुपर्ने र पार्टीले आफूलाई समय अनुकूल परिवर्तन गर्नुपर्ने आवाज व्यापक रूपमा उठेको छ। लामो समयदेखि पार्टीमा सक्रिय पुराना प्रतिनिधिदेखि पहिलो पटक महाधिवेशनको अनुभव लिइरहेका युवा प्रतिनिधिसम्मले कंग्रेसलाई सबल सक्षम एकताबद्ध र जनता केन्द्रित बनाउने नेतृत्वको आवश्यकता आउल्याएका छन्। महाधिवेशन स्थलमा देखिएको युवा सहभागितालाई धेरै प्रतिनिधिले कंग्रेसभित्र आएको परिवर्तनको संकेतका रूपमा समेत लिएका छन्। 15 महाधिवेशनमा कंग्रेसले स्थानीय स्तरबाट युवाहरूका लागि छुट्टै क्लस्टर नै बनाएर महाधिवेशनमा प्रतिनिधि ल्याउनु र केन्द्रमा पनि युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी नीति बनाउनुले युवालाई थप आकर्षित गरेको बताउनुहुन्छ बैतडीबाट महाधिवेशन प्रतिनिधि भएर आउनुभएका मनमोहन भट्ट।
2: डिसिजन गर्ने ठाउँमा युवाको अर्थपूर्ण स्टेक रहनुपर्छ भन्ने बुझाइ राखेर जुन जेएनजी आन्दोलन भयो त्यसको फलस्वरूप नेपाली कांग्रेसले 15 महाधिवेशन मार्फत त्यो आन्दोलनलाई सस्थागत गर्न 35 वर्ष मुनि भनेर छुट्टै एउटा क्लस्टर नै स्थापना गरेर केन्द्रीय कमिटीसम्म पनि 35 वर्ष मुनिका केन्द्र सदस्य लड्न पाउने भन्ने जुन स्टेक गरेको छ।
1: विशेष गरी कम उमेरमै महाधिवेशन प्रतिनिधिका रूपमा आएका युवाहरूले पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा आफ्नो पुस्ताको अर्थपूर्ण उपस्थिति खोजेका छन्। नयाँ पुस्तालाई स्थान दिँदा पुरानो पुस्तालाई विस्थापित नगरी पार्टीमा योगदान दिएका सबैलाई समेटेर अघि बढ़नुपर्ने आवाज पनि उत्तिकै सुनिएको छ। पुस्तान्तरण र नेतृत्व परिवर्तनको बहससँगै पार्टी एकतालाई पनि महाधिवेशनले केन्द्रमा राखेको बताउनुहुन्छ पर्वतबाट महाधिवेशन प्रतिनिधि बनेर आउनुभएका मिलन सुवेदी।
3: अधिवेशनले पार्टीमा रूपान्तरण र पुस्तान्तरणको बाटो लिइसकेको छ। थुप्रै युवा साथीहरूलाई प्रतिनिधित्व गराएको छ। जेएनजी उमेर समूहको क्लस्टर नै छुट्याएको छ।
1: महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको अर्को साझा अपेक्षा नेतृत्वको चरित्रसँग जोड़िएको छ। लामो समयदेखि एउटै अनुहार र उही शैलीको नेतृत्व देखिरहेका कार्यकर्ताले अब नयाँ सोच ऊर्जा र काम गर्ने इच्छा शक्तिको नेतृत्व खोजिरहेका छन्। 15 महाधिवेशनमा नेपाली कंग्रेसले युवा तथा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि विधान नै परिवर्तन गरेको उल्लेख गर्दै मुलुकमा नेपाली कंग्रेसको सशक्त भूमिका हुनुपर्छ र त्यसका लागि कंग्रेस तयार छ भन्ने सन्देश महाधिवेशनले दिन खोजेको कास्कीका महाधिवेशन प्रतिनिधि वृन्दा सुवेदी बताउनुहुन्छ।
4: भाद्र 23 र 24 जेएनजी आन्दोलनको मर्मलाई बुझेर युवाहरू नेतृत्वमा आउनुपर्छ भनेर कति पनि मुद्दाहरू उठे ती मुद्दाहरूलाई चाहिँ यसले सबै कुरालाई एक्सेप्ट गरेर मुलुकमा नेपाली कांग्रेसको सशक्त भूमिका हुनुपर्छ त्यसको लागि चाहिँ कांग्रेस तयार छ आफूले गरेको गल्ती कमी कमजोरीहरूलाई सच्याउँदै अगाडि बढ्नको लागि रेडी छ भनेर प्रिपेयर पनि गरेको छ।
1: विगतमा नेतृत्वका गतिविधिमाथि प्रश्न गर्ने पुस्ताले अब प्रश्न मात्र होइन पार्टी सञ्चालनको जिम्मेवारी समेत लिनुपर्ने समय आएको छ। त्यसका लागि कंग्रेसले युवालाई प्रतिनिधित्वको अवसर दिनुपर्ने र अवसर पाएका युवाले पनि पार्टी रूपान्तरणको जिम्मेवारी लिनुपर्ने प्रतिनिधिहरूको धारणा छ। सिन्धुलीबाट महाधिवेशन प्रतिनिधि बनेका मुकेश घिमिरेले नेपाली कंग्रेसभित्र पुस्तान्तरण भइसकेको र 15 महाधिवेशनले रूपान्तरण समेत गर्ने विश्वास गरेको बताउनुहुन्छ।
5: नेपालभित्र अवसर नपाएका युवा पुस्तालाई यहीँभित्र कसरी अटाउन सकिन्छ उनीहरूको भविष्यलाई यहीँका विभिन्न आयामहरूमा कसरी गाँस्न सकिन्छ भन्ने कुरा नेपाली कांग्रेसले बृहत्तर रूपमा समूहगत छलफल चलाएको छ। कांग्रेस भित्रको रूपान्तरण जुन मुख्य विषय बन्नुपर्ने त्यो चाहिँ यो महाधिवेशनले बोकेको छ।
1: 2082 जेएनजी आन्दोलनसँगै युवाहरूको माग सम्बोधन गर्ने सन्दर्भमा पनि नेपाली कंग्रेसको 15 महाधिवेशनले सकारात्मक भूमिका खेल्ने विश्वास प्रतिनिधिहरूको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: सरकारले बाढ़ी तथा पहिरोका कारण अवरूद्ध मुख्य सड़क मरमत गरी दशैं अघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढ़ाएको छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले प्राकृतिक विपदले क्षति पुर्याएका राजमार्ग तथा सड़क सुधारका काम तीव्र गतिमा भइरहेकाले दशैं अघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। भोटेकोशी बाढ़ी प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोर्खा जिल्लाका सड़क मरमतको काम पनि अघि बढ़ाएको प्रवक्ता नेउपानेले जानकारी दिनुभयो। आगामी 4-5 दिन भित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालन गरिने र मुस्ताङतर्फको सड़क पनि चाँडै सञ्चालन हुने प्रवक्ता नेउपानेले बताउनुभयो। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार भदौ 10 गतेको भोटेकोशी बाढ़ीका कारण बागमती प्रदेशको रसुवा जिल्लाका सबै मुख्य राजमार्ग अवरूद्ध छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढ़ीबाट प्रभावित घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न चाहने साझेदार संस्थाबाट प्रस्ताव आह्वान गरेको छ। आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणले रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढ़ी प्रभावित स्थानीय तहका प्रभावित घर परिवारका लागि शहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्ड बमोजिम निर्माण गर्न इच्छुक साझेदार संघ संस्थालाई यस्तो आह्वान गरेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सार्वजनिक संचार संस्थाहरूको संगठन तथा व्यवस्थापन संरचनालाई चुस्त छरितो व्यावसायिक र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन, गोर्खापत्र संस्थान र राष्ट्रिय समाचार समिति राष्ट्रसको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रगतिबारे आज जानकारी लिँदै उहाँले संस्थाको कार्य सम्पादन र कार्यबोझका आधारमा आवश्यक जनशक्ति तथा स्रोत साधन व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले अनावश्यक रूपमा धेरै महाशाखा, शाखा र प्रशासनिक तह थपेर संरचनालाई जटिल बनाउन नहुने बताउँदै कम तर दक्ष जनशक्तिबाट प्रभावकारी सेवा प्रवाह गर्न सकिने गरी संगठन संरचना निर्धारण गर्नुपर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले सार्वजनिक संचार संस्थाहरूको आगामी कार्य दिशा स्पष्ट गरी व्यावसायिक कार्ययोजना आधारमा पद, जनशक्ति, स्रोत साधन र कार्यालय संरचना बीच उचित तालमेल कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले संस्थाको जिम्मेवारी र कार्य सम्पादनसँग मेल खाने गरी संरचना निर्माण गर्न सके सार्वजनिक संचार संस्थालाई समयानुकूल, व्यावसायिक र प्रभावकारी बनाउन सकिने बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग स्विजरल्याण्डको फेडरल अफिस अफ कम्युनिकेशन्स OFCOM का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा नेपाल र स्विजरल्याण्ड बीच सूचना तथा संचार प्रविधिका क्षेत्रमा सहकार्य र सहयोग विस्तारका विषयमा छलफल भएको छ। संचार मन्त्री डाक्टर तिमल सिन्हाले विभिन्न क्षेत्रमा स्विजरल्याण्ड सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्य र सहयोग विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा छलफल गर्नुभएको छ। टेलिमेडिसिन सेवालाई दिगो रूपमा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति र संस्थागत व्यवस्थापनका विषयमा छलफल भएको थियो। यस्तै टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत, प्राविधिक तथा व्यवस्थापकीय पक्षमा सुधार गर्दै आगामी कार्ययोजना अघि बढ़ाउने विषयमा समेत छलफल गरिएको मन्त्री मेहताको सचिवालयले जनाएको छ। मन्त्रालयमा भएको छलफलमा मन्त्री मेहताले टेलिमेडिसिन सेवालाई प्रविधिमा आधारित सेवा मात्र नभई नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताउँदै सेवाको विश्वसनीयता र गुणस्तर कायम गर्न आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारूले आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष थारूले राष्ट्रपति पौडेल समक्ष आयोगको प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यस्तै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष देवराज विश्वकर्माले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका कुनै पनि निर्णय तथा काम कार्यवाही नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले नेपालको संविधान बमोजिम मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले विश्वासको मत दिनुपर्ने दावी सहित दायर रिटको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका निर्णय नगर्न आदेश जारी गरेको हो। आदेशमा विपक्षीहरूलाई आगामी कार्तिक 11 गतेभित्र लिखित जवाब पेश गर्न र रिटलाई अग्राधिकार दिई सोही मितिपछिको हप्तामा सुनवाई लागि पेश गर्न भनिएको छ। प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि मुख्यमन्त्रीले 30 दिनभित्र विश्वासको मत नलिएको भन्दै एमालेका लील बहादुर थापाले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। जल तथा मौसम विज्ञान विभागले मनसून बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभाव समेत रहेकाले आगामी 3 दिनसम्म मौसम प्रतिकूल रहने जनाएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यका सहित देशको विभिन्न क्षेत्रमा आज हावाहुरीसँगै मध्यम वर्षाको सम्भावना छ। विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। पछिल्लो केही घण्टामा चितवन मदन पाल्पा र कैलाली आसपासका क्षेत्रमा भारी वर्षा भएको मौसमविद लामी छानेले जानकारी दिनुभयो। मौसमविद लामी छानेका अनुसार आजका तुलनामा भोलि बिहिबार केही सुधार देखिए पनि पहाड़ी र तराईका विभिन्न स्थानमा वर्षाको सम्भावना कायमै रहने र पर्सि शुक्रबारसम्म विभिन्न स्थानमा बदलीसँगै मेघगर्जन चट्याङ र वर्षाको गतिविधि दोहोरिन सक्नेछ। शनिबारदेखि भने मौसममा क्रमिक सुधार हुने अनुमान गरिएको विभागले जनाएको छ। दशैं नजिकै गर्दा केही दिन मौसम अस्थिर हुने भए पनि अहिलेको पूर्वानुमानले लामो समयसम्म लगातार वर्षा हुने अवस्था नदेखाएको मौसमविद लामी छानेले बताउनुभयो। यसैबीच विभागले छोटो समयमा हावाहुरी चट्याङ असिना र तीव्र वर्षा हुन सक्ने भएकाले यात्रा तथा बाहिरी काममा निस्कनेले मौसम सम्बन्धी सूचना हेर्न आग्रह गरेको छ। चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका विभिन्न 8 ठाउँमा सुपथ मूल्यका पसल सञ्चालनमा आएपछि उपभोक्ताहरूले राहतको अनुभूति गरेका छन्। अहिले त्यस्ता पसलहरूमा चाडपर्वका बेला आवश्यक पर्ने वस्तुहरू सुपथ मूल्यमा बिक्री वितरण भइरहेको साल्ट ट्रेडिङ कार्यालय धनगढ़ीले जनाएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
6: साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार धनगढ़ी, टिकापुर, अतरिया, बेलौरी, महेन्द्रनगर, दिपाल, बैतडी र डडेलधुरामा सुपथ मूल्यका पसल सञ्चालन भइरहेका छन्। सरकारी सुपथ मूल्यका पसलबाट चामल, नुन, तेल, चिनी, दाल लगायतका उपभोग्य सामग्री सहुलियत दरमा बिक्री वितरणको व्यवस्था गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन प्रदेश कार्यालय धनगढ़ीका प्रमुख तेज बहादुर कुँवर
7: उपभोक्ताहरूको लागि चिनी, दाल, नुन, चामल, तेलहरू उपलब्ध गराउँदै आएका छौ। चिनी चाहिँ प्रति केजी 100 रुपियाँका दरले, नुन 24 रुपियाँमा, तेलमा चाहिँ प्रति लिटर 7 रुपियाँ चाहिँ छुट दिएको छ।
6: सरकारले असोज 1 गतेदेखि चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो। नागरिकले चाडपर्वका समय दैनिक उपभोग्य सामग्री सहज र सहुलियत दरमा पाउन सकुन् भनेर सञ्चालनमा आएका सुपथ मूल्यका पसल कार्तिक 30 गतेसम्म रहनेछन्। सुपथ मूल्यका पसलमा उपभोग्य सामग्री बजार भाव भन्दा सस्तोमा पाउन थालेपछि वितरण केन्द्रमा उपभोक्ताहरूको चहल पहल बढेको देखिन्छ। सरकारी सुपथ मूल्यका पसलबाट निकै सस्तोमा पाएको भन्दै उपभोक्ताहरूले खुशी व्यक्त गरेका छन्।
8: सामान सबै पाउँछ, बाहिर बजार भन्दा राम्रो छ, रेटहरू सस्तो रहेछ।
9: बजारमा प्रति केजी 130 दर छ भने 100 रुपियाँ केजी छ।
10: मैले चिनी लगे 5 केजी सस्तो पनि रहेछ।
11: मान्छे मारमा परेका छन्, अनि त्यो सहुलियत पाउनु भनेको त अनि राम्रो कुरा हो त। सबैले सस्तो रेटमा पाएको त राम्रो हो नि।
6: हालसम्म 71,44,000 रुपियाँ बराबरको नुन, तेल, चिनी, दाल, चिउरा बिक्री वितरण गरिएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
0: बड़ा दशैं दीपावली नेपाल सम्मत र छठ पर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय तुल्याउन नेपाल प्रहरीले आजदेखि चाडपर्व लक्षित सुरक्षा योजना 2083 लागू गरेको छ। पर्वको समयमा आम नागरिकको जीवन जनजीवन सामान्य तुल्याउन बैंक तथा वित्तीय संस्थासँग हुने कारोबार सुरक्षित गराउन विभिन्न गन्तव्यमा जाने यात्रु समेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा योजना लागू गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। चाडपर्वको मौका छोपी चोरी, डकैती, जुवापास एवं सट्टेबाजी, अन्तर्राष्ट्रिय सीमा नाकामा तस्करी र सीमा अपराध हुन सक्ने भएकाले यस्ता अपराधिक क्रियाकलाप नियन्त्रण गर्न व्यापक प्रहरी परिचालन गरिएको प्रवक्ता काफ्रेले बताउनुभयो। नीति अनुसन्धान प्रतिष्ठानले चालू आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न 20 अनुसन्धान परियोजनाको अवधारणा पत्रमाथि छलफल गरेको छ। प्रतिष्ठानले आयोजना गरेको दुई दिने कार्यशालामा अनुसन्धान परियोजनाका अवधारणा पत्र प्रस्तुत गरी सरकारवालाबाट सुझाव तथा पृष्ठ पोषण संकलन गरिएको छ। प्राप्त सुझावका आधारमा अनुसन्धानका अवधारणा पत्रलाई थप परिमार्जन र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। मधेस विश्वविद्यालयले थप 3 शैक्षिक कार्यक्रम विस्तार गरेको छ। पर्साको वीरगंजमा रहेको मधेस विश्वविद्यालयले चालू शैक्षिक सत्रबाट स्नातकोत्तर तहको एमबीए तथा स्नातक तहको एलएलबी र बीबीएलको पठन पाठन शुरू गरेको हो। वरिष्ठ गायक तथा संगीतकार रत्न बेहोसीको 92 वर्षको उमेरमा आज निधन भएको छ। 2013 सालदेखि रेडियो नेपालमा गीत गाउन थाल्नुभएका बेहोसीले नेपाली र नेपाल भाषाका दर्जनौं गीतमा स्वर तथा संगीत दिनुभएको छ। उहाँले केही गीतहरू रचना समेत गर्नुभएको छ। स्वर्गीय बेहोसीको पार्थिव शरीर अन्तिम श्रद्धांजलिका लागि आज साँझ 6 बजेसम्म नेपाल भाषा मंका खल पाटन त्यागलमा राखिएको र आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी बी कागन र जापानका केन्सो सुईलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्रोत उत्प्रेरणा सम्बन्धी खोजका लागि प्रदान गरिने भएको छ। रोयल स्वीडिस एकाडेमी अफ साइन्सेसले आज स्टकहोममा यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार विजेताको नाम घोषणा गरेको हो। साहित्यतर्फको नोबेल पुरस्कार भोलि घोषणा गरिनेछ भने शुक्रबार शान्तितर्फको पुरस्कार घोषणा हुने र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार, नोबेल स्मृति पुरस्कार आगामी सोमबार घोषणा हुनेछ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 10 वर्ष मुनिका बढ़ी तौल भएका बालबालिकामा मोटोपन घटाउने औषधिको प्रयोग र शल्यक्रिया नगर्न सुझाव दिएको छ। बालबालिका तथा किशोर किशोरीमा बढ़दो मोटोपनको समस्या सम्बोधन गर्न पहिलो पटक निर्देशिका सार्वजनिक गर्दै डब्ल्यूएचओले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिन सिफारिश गरेको हो।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको बजार सुनिश्चित नभएसम्म कृषिजन्य वस्तुको आयात नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ। मन्त्री चौधरीले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहसँगको भेटमा स्वदेशी कृषि उपजको बजार सुनिश्चित गर्न उत्पादन याममा कम्तीमा 4 महिना कृषिजन्य वस्तुको आयात अनुमति दिन नहुने बताउनुभयो। मन्त्री चौधरीले धान, गहुँ, मकै, कोदो लगायतका अन्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। भेटवार्तामा स्वदेशी मह तथा दुग्धजन्य पदार्थको बजार प्रवर्धन र आयात न्यूनीकरण, लुम्बिनी प्रदेशमा मौरीजन्य उत्पादन प्रशोधन उद्योग स्थापना तथा रेशम खेती विस्तारका लागि धागो उत्पादन उद्योग स्थापना गर्ने लगायतका विषयमा समेत छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट एमसीए नेपाल अन्तर्गत निर्माण भइरहेको 400 केवी क्षमताको नेपाल भारत सीमापार प्रसारण लाइन मार्फत आगामी दिसम्बरदेखि 200 केवी विद्युत आदान प्रदान गर्ने तयारी थालिएको छ। पूर्ण क्षमताको 400 केवी सब स्टेशन निर्माण सम्पन्न हुन अझै समय लाग्ने भएकाले हाल 200 केवी प्रसारण प्रणाली मार्फत नेपाल भारत बीच विद्युत आदान प्रदान शुरू गर्न लागि नेपाल विद्युत प्राधिकरणको न्यू बुटवल सब स्टेशनका आयोजना प्रमुख विश्वरञ्जन मिश्रले जानकारी दिनुभयो। एमसीए नेपालले सन् 2027 डिसेम्बरसम्म 400 केवी सब स्टेशन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। निर्माण सम्पन्न भएपछि भने प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालनमा आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। नेपाल सरकार र ब्रिगन सुक्खा बन्दरगाहका लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआवजाको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय बीच बुधबार सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको कार्यकक्षमा भएको छलफलमा यसअघि घरगोठ संरचना आदिको क्षतिपूर्ति निर्धारण उपसमितिले पेश गरेको प्राविधिक प्रतिवेदन अनुसार घरगोठ, टहरा तथा संरचना निर्माण वर्ष यकिन गर्ने सहमति भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो। यस्तै दर्ता बिनाको जग्गा र यसमा बनेको संरचनाको मुआवजा क्षतिपूर्ति प्रदान गर्न समस्या देखिएकोले भूमि प्रशासन कार्यालय पर्साले तालुक निकायमा यथाशीघ्र पुनः ताकिता गर्ने पनि निर्णय भएको संघर्ष समितिका अध्यक्ष अशोक कुमार चौधरीले बताउनुभयो।
0: वहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अजय बमबाट।
14: नेपाल प्रिमियर लीग एनपीएल को तेस्रो संस्करण नजिकै गर्दा कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्थानान्तरण तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरू हुन करिब 3 साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्रता दिएको हो। प्रतियोगिताको हरेक संस्करण वृहत बन्दै गएकाले दर्शक, खेलाड़ी, संचारकर्मी तथा विशिष्ट पाहुनालाई विगत भन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको सचिव खड्काले बताउनुभयो। गत संस्करणमा देखिएका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक मैदानमा केही नयाँ संरचना थपिने भएका छन्। एनपीएलका खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढ़ाउने प्रयास गरिएको छ। मैदान परिसरमा थप दर्शक अटाउन मिल्ने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको छ। तेस्रो संस्करणमा सहभागी टोलीले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाड़ीलाई अनुमोदन गर्ने क्रम तीव्र पारेका छन्। विदेशी खेलाड़ीको उपस्थितिले यसपटक एनपीएल प्रति दर्शकको आकर्षण थप बढ़ने क्यानको अपेक्षा छ। टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाड़ीलाई आफ्नै मैदानमा प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म तान्ने सचिव खड्काको विश्वास छ। एनपीएलको तेस्रो संस्करण आगामी कार्तिक 9 देखि मंगिर 5 गतिसम्म काठमाडौँमा आयोजना हुनेछ। एन्फाभित्र भएको घोटालाको अनुसन्धान प्रतिवेदन बुधबार सरकारी उकिल कार्यालयमा बुझाउँदै सीआईबीले एन्फा अध्यक्ष पंकज विक्रम नेवाङ, महासचिव किरण राई, कोषा अध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिश गरेको हो। उनीहरूले 66,53,000 रूपियाँ अनियमितता गरेको निष्कर्ष सीआईबीले निकालेको छ। सीआईबीबाट अनुसन्धान प्रतिवेदन आएको र अध्ययन गरिरहेको सरकारी वकिल कार्यालयले जनाएको छ। कोषा अध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई असोज 2 गते पक्राउ गरेर अनुसन्धान गरेको थियो। अध्यक्ष नेवाङ र महासचिव राई भने फरार छन्।
0: आज राति गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.2 न्यूनतम 17 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 24.3 न्यूनतम 15.5 डिग्री सेल्सियस, वर्षा 35.3 मिलिमिटर, पोखराको अधिकतम 23.9 न्यूनतम 18.4, वर्षा 23.8 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 21.9 न्यूनतम 19.4 डिग्री सेल्सियस, वर्षा 14 मिलिमिटर, र दिपायलको अधिकतम 25.2 न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 4.9 मिलिमिटर। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। वन भूमि र विपद सम्बन्धी तीनवटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गर्ने मन्त्री परिषद बैठकको निर्णय। नेपाली कंग्रेसको 15 महाधिवेशनमा पेश भएका चारवटै प्रतिवेदन पारित। नयाँ नेतृत्व चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान। बाढ़ी पहिरोका कारण अवरूद्ध सबै मुख्य सड़क दशैं अघि नै संचालनमा ल्याउने सरकारको तयारी। सन् 2026 रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जापान र फ्रान्सका दुईजना वैज्ञानिकलाई प्रदान गरिने। र नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तर उन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, भुति बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
4: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
5: रेडियो बिहानी 97.6 MHz।
6: खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसको नयाँ नेतृत्वका लागि भोलि मतदान हुने, सरकारले बाढ़ीमा बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउँदै 12 वर्षबाट घटाएर 45 दिन कायम गर्न मन्त्री परिषदको सिफारिस।
7: भन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई पल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने।
6: निर्वाचन प्रहरीको पोसाक खरिद बारेमा संसदीय उपसमितिले दशैं पछि छलफल गर्ने, 19 बुते कार्यविधि र कार्य अवधि सर्वसम्मतिले पारित, राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष छानबिन गर्न सांसदहरूको माग।
8: खरिद प्रक्रियामा के भए, कस्तो प्रक्रियामा भयो भनेर, र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौ।
6: चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजबाट लागू, पहिरोले अवरूद्ध जुम्ला भुलभुले सड़क पुनः सञ्चालनमा, गण्डकी र सुदूरपश्चिमका 1-2 स्थानमा भारी वर्षा हुने, 5 प्रदेशमा चेतावनी जारी।
9: गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, त्यसै गरी बागमती, कोशी प्रदेशको क्षेत्रहरूमा पनि 1-2 ठाउँमा चाहिँ भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि।
6: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी, ओमान ए 2 विकेटले पराजित।
10: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: न्यायाधीश नियुक्ति फेरि पनि विवादित बनेको छ। सर्वोच्च अदालतमा रिक्त पद छिटोपूर्ति गरिनु जरूरी छ, तर हतारमा गरिएको नियुक्तिले संस्थाको विश्वास गुमाउन सक्छ। अब सिफारिश संसदीय सुनवाई समितिमा जानेछ। समितिले फरक मतका बुदालाई गम्भीरताका साथ लिएर प्रश्न सोधी सार्वजनिक जानकारी गराएर वा सुधार गरेर संसदीय सुनवाईको गरिमा बढ़ाउनु पर्दछ। न्यायपालिकाको स्वतन्त्रता जोगाउन चयन प्रक्रियामा निष्पक्ष र पारदर्शिता देखिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
11: सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने विद्यमान व्यवस्थामा संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले यसअघि 12 वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था रहेकोमा विपदका घटनालाई समेत ध्यानमा राख्दै उक्त अवधि घटाएर 45 दिन कायम गर्ने व्यवस्था गर्न लागि बताउनुभयो।
7: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ त्यो भोटेखोसीको पाडीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़वा गर्ने, नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढालाई बढ़वा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढ़वा गर्ने निर्णयहरू आज रहेका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने,
11: त्यस्तै मन्त्री परिषदले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न पनि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने निर्णय समेत गरेको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरीद सम्बन्धी अध्ययन उपसमितिले 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसमितिले पारित गरेको छ। आज सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले उक्त कार्यविधि सर्वसम्मत रूपमा पारित गर्दै सबै सदस्यहरूले हस्ताक्षर गर्नुभएको हो। समितिका उपसभापति मनिष झाले समिति समयभित्र सीमित समयभित्र प्राप्त कागजातहरूको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढ़ाउनु मुख्य चुनौती रहेको बताउनुभयो।
12: मस्यौदा जुन प्रस्तुत गरिएको थियो त्यो मस्यौदामा सामान्य हेरफेर गरिकन हामी सबैजनाको सर्वसहमतिमा पास भयो र सबैजनाले हस्ताक्षर पनि गरिसक्यौं। त्यस पश्चात हामीले जुन हामीलाई प्राप्त प्रमाणहरू छ, प्राप्त प्रतिवेदनहरू विभिन्न निकायहरूले गृह मन्त्रालय मार्फत जुन उपसमितिलाई सार्वजनिक लेखा समितिलाई उपलब्ध गराएको छ त्यसको अध्ययन कसरी गर्ने र कुन प्रक्रियामा अगाडि बढ्ने भन्ने कुरा हामीले तय गर्यौं र आगामी बैठक आउँदै गरेको दशैं पश्चात गर्ने निर्णय गर्यौं।
11: उपसमितिको बैठक आज पहिलो पटक बसेको र अब आगामी बैठक दशैंपछि मात्र बस्नेछ। विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणपत्रहरूको अध्ययन गर्ने प्रक्रिया समेत बैठकले तय गरेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबु ओलीले निर्वाचन प्रहरीको पोशाक खरीद प्रक्रियाबारे राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गरिने बताउनु भएको छ। निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिद सम्बन्धी अध्ययन उपसमितिको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै ओलीले भन्नुभयो,
8: टीओआर तयार पारेको छ, त्यो टीओआर अन्तर्गत अध्ययन गरिन्छ। अब त्यसमा आएका कुराहरू, अब त्यसमा विभिन्न पक्षमा खरिद प्रक्रियामा के भए, कस्तो प्रक्रियामा भयो भनेर, र त्यो चाहिँ हाम्रो सार्वजनिक खरिद ऐनसँग सम्बन्धित छ कि छैन, त्यो प्रक्रिया मानेको छ कि छैन, हरेक विषय अब हामी त्यसमा अध्ययन गरेर एउटा प्रतिवेदन सार्वजनिक गर्छौं। हाम्रो क्षेत्राधिकार ले चाहिँ तपाईको कारवाही गर्ने पनि राख्दैन। त्यसले गर्दा हामीले भनेको आफ्नो प्रतिवेदनमा सिफारिस गर्ने हो।
11: नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले संसदीय समिति भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताउनुभयो।
13: विधि प्रक्रिया बमोजिम अगाडि बढ्नुपर्छ र दोस्रो कुरा कानूनको मातहतमा संविधानको मातहतमा रहेर गर्नु तपाईँहरूका विषयमा हामी स्पष्ट छौँ। त्यसैले चाहिँ उजुरी पर्ने कुरा आरोप लाउने कुरा जसका विषयमा पनि हुन सक्छ त्यो अन्तिम हुन सक्दैन। त्यसका विषयमा अध्ययन गर्ने र लेखा समितिको एउटा चाहिँ साझा निष्कर्ष साझा भोइस बनाउनका निमित्त यो अध्ययन उपसमितिले काम गर्नेछ र त्यसैमा हामी केन्द्रित रहन्छौँ।
11: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले भोलि बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक भएको बताउनु भएको छ। मतदानका लागि काठमाडौँका 3 स्थानमा 7 मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो। निर्वाचन समितिले राष्ट्रिय सभागृह खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ। स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह स्वास्थ्य सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ सरकारले स्थानीय तहमा ज्येष्ठ नागरिक युवा सेवा केन्द्र सञ्चालन स्थापना सम्बन्धी कार्यविधि 2083 तयार गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि तयार पारेको हो। नयाँ कार्यविधि अनुसार स्थानीय तहमा सञ्चालन हुने युवा सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट सामाजिक घुलमिल मनोरञ्जन स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउनेछ। कार्यविधिले ज्येष्ठ नागरिकमा रहेको ज्ञान सिप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयलाई विशेष प्राथमिकता दिएको छ। हामीले ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेलाई नेपालमा ज्येष्ठ नागरिकको एक्लोपनको अवस्था र समाधानको उपाय का विषयमा सोधेका छौं।
14: अन्तर्क्रिया नगरिदिने, केही पीड़ाहरूलाई शेयर गर्ने मान्छे नभइदिने, सुनिदिने मान्छे नहुने र त्यो कारणले गर्दा उहाँमा आउने एक प्रकारको समस्या हो त्यो। त्यो चाहिँ पछिल्लो समय बढ़िरहेछ। नेवारीमा कुरा गर्नुहुन्छ अनि बच्चा बच्चीले बुझ्न त बुझ्ने रहेछ अलिअलि, तर कम्युनिकेसन गर्न नेवारीमा नसक्ने, अनि यसले पनि फेरि अर्को रहेछ होमवर्कको कुरा रमाइलो है आफ्नै उसमा पनि सन्तानको बीचमा पनि। अर्को महत्वपूर्ण पाटो भनेको विद्यालयले यति धेरै होमवर्क दिएको हुन्छ कि अब त्यो अशिक्षित हजुरबा हजुरआमाहरूले त्यो बच्चा चाहिँ होमवर्कमा सहयोग गरिदिन पनि सक्नुहुन्न, अनि फर्केर आइसकेपछि फेरि तिनी बाबुआमासँग बसेर होमवर्क गर्नुपर्ने, हजुरबा हजुरआमासँग त उहाँहरू नजिक हुने अवसर पनि नपाउने, अनि यस्तो किसिमको अवस्था पनि रहेछ। यी
11: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार यसपटक विगत भन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू भएको छ। यस योजना अन्तर्गत देशभरि 50,000 भन्दा धेरै प्रहरी खटाइएका छन्। मुख्य बजार चोक तथा भीड़भाड़ हुने क्षेत्रमा टीभी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ। देशभर 400 भन्दा धेरै ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 भन्दा धेरै प्रहरी परिचालन गरिएको छ। अविरल वर्षाका कारण अवरूद्ध जुम्ला बजार उर्तु खाली बुलबुले सड़क पुनः सञ्चालनमा आएको छ। सड़कमा खसेका पहिरो तथा ढुंगा माटो पछ्याएपछि सड़क सुचारू भएको सड़क डिभिजन कार्यालय जुम्लाले जनाएको छ। हिम ढुस्की पहिरो लगायत विभिन्न स्थानमा खसेका पहिरो हटाउन सड़क डिभिजन कार्यालयले ठूला उपकरण सहित प्राविधिक टोली परिचालन गरेको थियो। कार्यालयका अनुसार असोज 20 गतेदेखि सड़क पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ। दशैं पर्व नजिकै गर्दा सड़क सञ्चालनमा आएपछि स्थानीयवासीसँगै यात्रुहरूलाई सहज भएको छ। देशका विभिन्न भूभागमा अहिले पनि वर्षा भइरहेको छ। मौसमविद रोजन लामिछानेले पछिल्लो समय चितवन, काठमाडौँ, नवलपुर, तनहुँ र गोर्खा आसपासका क्षेत्रमा पानी परिरहेको बताउनुभयो। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डनेधुरा र कैलाली आसपासमा मध्यम वर्षा भएको छ। पछिल्लो 24 घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। गण्डकी र सुदूरपश्चिमका एक दुई स्थानमा भने भारी वर्षा भएको छ। भोलि आजको तुलनामा पानी पर्ने सम्भावना कम रहेको मौसमविद लामिछानेले बताउनुभयो।
9: गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम त्यसै गरी बागमती, कोशी प्रदेशको क्षेत्रहरूमा पनि एक दुई ठाउँमा भारी पानी पर्ने सम्भावना पनि देखिन्छ आजको लागि। र रातिको वर्षाको कुरा गर्नुपर्दाखेरि चाहिँ राति पनि यो कर्णाली सुदूरपश्चिम प्रदेशको क्षेत्रहरूमा चाहिँ हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ भने जुन यो पूर्वी पहाड़ी भूभागहरूको पनि एक दुई ठाउँमा चाहिँ पानी पर्ने सम्भावना देखिन्छ। दिउँसोको साँझको समयभन्दा रातिको समयमा चाहिँ त्यति धेरै पानी पर्ने अवस्था चाहिँ देखिँदैन। तापनि भोलि र पछिको मौसमको कुरा गर्नुपर्दा पनि आजको तुलनामा भोलिकै हदसम्म चाहिँ पानी अलिक कम पर्ने देखिन्छ भने पश्चिमी भूभागहरू पूर्वी भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना यथावतै रहेको छ।
11: विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिले रंको चेतावनी जारी गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको श्रृंखलाका लागि ओमानमा रहेको नेपाली क्रिकेट टोली ओमान ए विरूद्ध पहिलो अभ्यास खेलमा विजयी भएको छ। ओमान क्रिकेट एकाडेमी तर्फ दुईमा बुधबार भएको खेलमा नेपालले ओमानलाई 2 विकेटले पराजित गरेको हो। ओमानले 161 रनको लक्ष्य दिएपछि नेपाली टोलीले लक्ष्य बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरेको थियो। 240 रनको लक्ष्य नेपालले 10 बल बाँकी छँदा 8 विकेटको क्षतिमा भेटायो। ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए। ओमानमा आगामी सातादेखि नेपाल, ओमान र क्यानाडा सम्मिलित लीग दुई अन्तर्गतको ओडीआई श्रृंखला शुरू हुँदैछ।
6: सन्तोषी रावल रसुवा भोटेकोसी बाढ़ी प्रभावित पालिकाहरूमा भिटामिन ए र जुकाको औषधि खुवाइँदै
15: तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नु पर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौ।
6: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
17: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
16: ओहो, तिमी त घरको खाने भएछौ नि।
18: के को सरसल्लाह हो दुईजनाको?
17: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
18: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
16: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
18: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
6: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्स्की आइएन।
19: प्याजको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
6: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
20: तपाई नुवाकोट, धादिङ, गोर्खा र तनहुँ जिल्लामा हुनुहुन्छ भने आफ्नो नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन नछुटाउनुहोस् है। आजबाट यी जिल्लाका रसुवा भोटेकुसी बारी प्रभावित पालिकामा भिटामिन ए र जुकाको औषधि खुवाउन थालिएको छ। नेपाल सरकारको पोषण शाखा प्रमुख लीला विक्रम थापा,
21: गोर्खा, तनहुँ, नुवाकोट र धादिङमा चाहिँ यही असोज 22 र 23 गते भित्र जुकाको औषधि र जुन भिटामिन ए खुवाउने कार्यक्रमहरू हामीले त्यहाँ सबै कुरो पुर्याइसकेका छौँ र अहिले खुवाइरहेको अवस्था पनि छ। रसुवा जिल्लामा योभन्दा अगाडि नै खुवाइसकिएको र अघिल्ला वर्षहरूमा जस्तै वडा कार्यालय होइन स्वास्थ्य संस्था स्कूल र स्थानीय तहमा जुन पाएक पनि आफ्नो नजिकको स्वास्थ्य स्वयंसेविकाको घर चौतारी यी ठाउँहरूमा गएर आफ्ना बालबालिकालाई लिएर गएर तोकिएका केन्द्रमै खुवाउनको लागि म विशेष अनुरोध गर्न चाहन्छु। हामीले यो असोज महिनाभित्र नै खुवाइसक्नुपर्ने हुन्छ। असोज महिनाभन्दा पछि चाहिँ देशव्यापी रूपमा सूक्ष्म पोषक तत्व सर्वेक्षण गर्दैछौँ। मङ्सिर महिनाबाट त्यो सर्वेक्षण हुने भएको हुनाले त्योभन्दा अगाडि र पछाडि चाहिँ केही समय खुवाउन मिल्दैन। सकेसम्म छिटो भन्दा छिटो खुवाउनको लागि पनि अनुरोध गर्न चाहन्छु।
20: तपाईँले आफू बसेको नजिकै रहेका स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयं सेविकालाई भेटेर नानी बाबुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सक्नुहुन्छ। 6 देखि 59 महिनासम्मकालाई भिटामिन ए र 12 देखि 59 महिनासम्मका नानी बाबुलाई जुकाको औषधि खुवाउनु पर्छ। तपाईले पानी तताएर खानुहुन्छ कि उमालेर? डाक्टरहरूले 3 मिनटसम्म उम्लेको पानी पिउन सुझाव दिएका छन्।
22: पानी उमाल्छौ जुन उम्लिन्छ नि घटघट हुन थाल्छ नि त, पानी त गुडुगुडुगुडुगुडु गर्न थाल्छ नि। त्यो रोल बोइलिङ सुरु भएपछि पनि कम्तीमा नि 1 देखि 3 मिनट त्यसलाई उम्लिरहन दिउँ, त्यो घटघट हुन दिउँ। त्यो भयो भने चाहिँ यो जुन कीटाणु जीवाणु जुन चाहिँ पानीमा रहेका हुन्छन् ती चाहिँ मरेर जान्छन्। धेरै मात्रामा 99% मर्छन् त्यो भयो भने चाहिँ। पानी चाहिँ तपाईँ जति नै दुःखमा हुनुभयो पनि पानी चाहिँ उमालेरै खुवाउनु पर्यो नानी बाबुहरूको लागि चाहिँ। उमालेको पानी मात्रै दिनु पर्यो। रोल बोइलिङ भन्छ 3 मिनटसम्म उम्ल्याउनु पर्यो। त्यो उम्लिसकेपछि चाहिँ हजुरले छोपेर राख्नु पर्यो, त्यसलाई फेरि फोहोर पार्नु भएन। छोपेर राखेपछि चेलाउनु भयो, अब छ भने फ्रिजमै राख्नुभयो भने केही फरक परेन। उमालेको पानी
20: राम्रोसँग उमालेको पानी चिसो बनाएर पिउँदा हुन्छ, तर तताएको पानीलाई राम्रोसँग छोपेर चाहिँ राख्नुपर्छ। डाक्टर अर्चना नेपाल, तपाई नुवाकोट र धादिङ जिल्लाको सिमाना कोल्पो खोला पुल भएर यात्रा गर्दै हुनुहुन्छ। अहिले यो पुलको डेक अर्थात गाडी गुड्ने भाग मिलाउने काम भइरहेको छ। तपाईँका लागि यो पुल बिहान 7 देखि साँझ 7 बजेसम्म प्रत्येक 1 घण्टा रोकिने र प्रत्येक 1 घण्टा खुला रहन्छ। कम्तीमा 7 दिनभित्र काम सकिने गल्छी रसुवागढी सड़क आयोजनाले जनाएको छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदपछिको राहत तथा उद्धार र पुनर्स्थापनामा समुदायको महत्व,
23: यहाँ कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेको छ। पहिला भकारी भन्थे, यहाँलाई थाहा छ होइन, हाम्रो गाउँ घरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
6: विपदमा सामुदायिक प्रयत्न फलदायी हुने विज्ञको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
24: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
20: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
24: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
20: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
24: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
20: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि
0: महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट सात महीना को लागि मात्र रु 5,700 मा। साथ ही क्यारो टीवी ऐप में पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक में। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुने छन्।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट, नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान करने डिश होम इंटरनेट, साथ ही इंटरनेट टीवी र अन्य सेवाहरू सजिले व्यवस्थित करने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपदको समयमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्थानीय स्तरमा जोखिमको पहिचान, पूर्व तयारी, पूर्व सूचनाको आदान प्रदान, उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छ। विपदपछि घाइतेको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, खाद्य तथा आवश्यक सामग्री व्यवस्थापन र प्रभावित परिवारलाई सहयोग गर्नु पनि समुदायको जिम्मेवारी हो। हामीले लामो समयसम्म विपदपछिको उद्धारमा काम गर्दै आउनुभएका राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँग यसै विषयमा कुराकानी गरेका छौं।
23: भनौँ न, इमिडिएट त्यो सपोर्ट गरेर अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ। सरकारी निकायहरूसँग समन्वय सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार, सरकारले ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गरी सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ। र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन, नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ र त्यो भूमिका गैर सरकारी क्षेत्रमा गरिराख्नु भएको छ।
6: हजुर, यहाँले जुन भोटेकोसीको बाढ़ी आयो, बाढ़ी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पक्ष भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो। त्यो गैर सरकारी संस्थाहरू, सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त। हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने, समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ, दुई तीनवटा घटना यस अगाडि हेर्दाखेरि परनिर्भरता बढी देखियो होइन। र पहिला हामी बचाउँदाखेरि जस्तो हरेक टोलमा, हरेक ठाउँमा विपद प्रतिकार्यको लागि अथवा कुनै घटना हुँदाखेरि स्ट्रेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो। नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ, अरू समुदाय चाहिँ तितर बितर भएर हो कि, त्यो समुदायलाई कसरी बलियो बनाउने?
23: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो। वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड भनेकै एकदमै स्थानीयकरणमा जोड दिने, स्थानीयकरणको मा फोकस गर्ने हिसाबले नै स्थापना भएको हो। र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहोस्, अहिले हामीसँग यो डिमान्ड छ 105 भन्दा बढी लोकल संस्थाहरू छन्। हाम्रो उद्देश्य भनेको स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, तिनीहरूलाई विभिन्न निकायहरूसँग, दात्री निकायहरू, आईएनजीओ सरकारी निकायहरूसँगको एउटा सहकार्य समन्वय गर्ने र त्यसलाई सहजीकरण गर्ने काम हो। र हामीले जोड दिएको पनि के त भन्दाखेरि तपाईँको स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ, समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ। पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं, वास्तवमा सही रेस्पोन्डर, फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो भने अघिल्लो सँगैको घरमा आग लागि लाग्दा तत्काल गाग्रीको पानी बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त होइन. त्यस कारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ. त्यस कारण चाहिँ अहिले चाहिँ तपाईँको यो स्थानीय समुदायको क्षमता वृद्धि गर्ने कुराहरू, समुदायलाई सूचना प्रवाह गर्ने कुराहरू, समुदायलाई सशक्त बनाउने कुराहरू, यही आवाज हामीले उठाउँदै आइरहेछौँ. त्यो क्षेत्रमा लगानी गर है. हामीले सरकारले पनि के भनिरहेछौँ, धात्री निकायहरू, संस्था र अन्तर्राष्ट्रिय संस्थाहरू भने तपाईँहरूको लगानी चाहिँ स्थानीय समुदायमा हुनु पर्यो, स्थानीय संस्थालाई बलियो बनाउने. त्यहाँ भनौँ न हाम्रा महिला समूहहरू छन्, युवा क्लबहरू छन्, सामुदायिक संस्थाहरू छन्, त्यो भने एउटा संगठित पनि छ त्यहाँ होइन, संगठित समूहहरू पनि छ. भनेपछि तिनीहरू मार्फत चाहिँ परिचालन गर्ने, तिमीहरूको क्षमता अभिवृद्धि गर्ने र समुदायमा भएका स्रोत र साधन ज्ञानहरू के छ त्यसलाई लिपिबद्ध गर्ने, अभिलेखीकरण गर्ने र त्यसको म्याक्सिमम प्रयोग कसरी गर्न सकिन्छ र त्यसको लागि त्यही भएर स्थानीय सरकारहरूले पनि एउटा सम्बन्ध अहिले कन्ट्रिसँग के गरेको देखिन्छ भने नि, त्यो चाहे त्यो स्थानीय सरकार हो, प्रदेश संघले, त्यो तलको संस्थाहरू, सामुदायिक संस्थाहरूलाई सपोर्ट गरेको देखिँदैन र विपद यो जोखिम न्यूनीकरणको तयारी, पूर्व तयारीको कुराहरूमा लगानी गरेको देखिँदैन. तपाईँको विपदपछिको घटनामा चाहिँ तपाईँको तत्काल सहयोगहरू गर्ने त्यसको खालको बजेट पनि आउने, सबैको चासो पनि जाग्ने, तर त्योभन्दा अगाडि चाहिँ खर्च बेकारमा हुन्छ कि अहिले गरेको खर्च बेकार, यत्रो लगानी गरेर विपद हुने, कहिले हो आग लागि हुने, कहिले हो भैँचालो आउने, कहिले हो यस्तो बाढी आउने, कहिले हो भनेर अलिक ध्यान नदिएको देखिन्छ. तर यो विभिन्न घटनाक्रमले के देखायो भने हामीले पूर्व तयारी र जोखिम न्यूनीकरणमा लगानी बढाउनु पर्छ. तपाईँले भनेको जस्तै स्थानीय समुदायमै हामी पुग्ने वातावरण कसरी बनाउनुपर्छ, तिनीहरूको क्षमता वृद्धि कसरी गर्ने, तिनीहरूको सूचनामा पहुँच कसरी गर्ने, तिनीहरूको चाहिँ विभिन्न निकायहरूसँग समन्वय र सहकार्य गर्न सक्ने वातावरण कसरी बनाउने, तिनीहरूलाई सुहाउने खालको चाहिँ नीतिहरू कसरी हामीले निर्माण गर्ने, के कुरा चाहिँ जरुरी छ भन्ने कुराको चाहिँ एकदमै त्यो हुन जरुरी छ. त्यो कुराको ग्याप देखिएको छ. त्यस कारण अहिले तपाईँले प्रश्न पनि उठाउनुभयो र डिमान्डको उद्देश्य पनि मेन नै लोकलाइजेसन हो होइन, विपद जोखिम न्यूनीकरणको लागि चाहिँ, र यो कम्युनिटीले चाहिँ लिड गर्नुपर्छ है, यस्तो कुराहरू कम्युनिटीले लिड गर्नुपर्छ, कम्युनिटी अर्गनाइजेसनले लिड गर्नुपर्छ होइन, त्यस्तो भन्ने कुरालाई हामीले फोकस गरिराखेका छौँ. र अरू राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले पनि समुदायसम्मको स्रोतहरू म्याक्सिमम चाहिँ तलब कसरी पुर्याउन सकिन्छ, समुदायसम्म कसरी तलब, समुदायका संस्थाहरू अथवा सामाजिक संस्थाहरू भनेको चाहिँ प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है, तिनीहरू समुदायसँगै मिलेर काम गर्छ, त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ, भनेपछि तिनीहरू त पावरफुल छन् नि त. त्यस कारण तिनीहरूलाई नै सहकार्य, तिनीहरूलाई नै डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि. एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो, प्रोजेक्ट चलाउने मात्रै होइन कि, त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसनको इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ, त्यो भनेको सस्टेनेबल पनि हो. यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउन पनि सक्छ. त्योभन्दा पनि त हामी सर्भाइभल हुनु पर्यो. यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेका छन्, उनीहरूले पैसा जम्मा गरेका छन्. पहिला पहिला भकारी भन्थे, यहाँलाई थाहा छ होइन, हाम्रो गाउँ घरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको.
6: सरकारले विपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न देखिएको कानूनी अवरोध हटाउने भएको छ. निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र को पोसाक खरिद सम्बन्धी अध्ययन उपसमितिले 19 बुधे कार्यविधि र कार्य अवधि सर्वसम्मतिले पारित गरेको छ. नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान हुनेछ. सरकारले मध्य प्रदेशको शिक्षा क्षेत्रमा समस्या पहिचान गरेर समाधान गर्ने भएको छ. दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू भएको छ. अविरल वर्षाका कारण अवरूद्ध जुम्ला बजार र भुलभुले सड़क पुनः सञ्चालनमा आएको छ. आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपालले ओमान एलाई पराजित गरेको छ. अवस्था आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई दीपक आचार्य विदा हुन्छु. नमस्कार, शुभरात्री.

अफ्रिका र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत अभ्यास खेलमा नेपालले ओमान एलाई पराजित गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गल्छी बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: कता हो साइला यस्तो हतार हतारमा?
7: कहाँ हुनु नि, पासपोर्ट बनाउन जान लाए।
6: ल तपाईँ विदेश आइस कि के हो
7: यहीँ भन्द किन चाहेर है पासपोर्ट?
6: बटारिया कुरो नगर्नु होस्
7: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
6: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
6: हे आमा हो, गुण्डेदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
1: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
3: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: Buddy, era ta? Lau.
1: Aha, kati ramro mangalsutra? Kaha bata lyago?
0: Kaha bata hunu ni? Maile didi bahini sunsadi ghar gahana udyog bata lyako ni?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818324773 9861775988 9861775988
3: के तपाईले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लांगाली जेनरल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लांगाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लांगाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
5: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518573।
6: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोप्राइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
7: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: दादा शब्द
1: शब्द दसैँ
0: दसैँ दसैँ गीत
1: बर्खे झरी सकियो हिउँद पलायो
0: हिउँद पलायो
1: जताततै सयपत्री फुल मुस्काए
0: फुल मुस्क
1: फुल मुस्काए पलायो
0: फुल
1: फुल मुस्काए देशै रमाइलो भेषै रमाइलो गाउँै रमाइलो
0: गाउँै रमाइलो
1: दसैँ तिहार आउँदा त झनै रमाइलो
0: राम्रो लाग्छ दादा मैले सुरु गर्दा

0: एकदम
1: के तपाईले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
4: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 010-520-267 010-520-267।
5: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
6: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
5: होइन, के भन्छ, कसरी नि?
6: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।
7: रेडियो बिहानी 97.6 MHz।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active, अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
3: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
4: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
0: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।